0: समयको सही उपयोग गरेमा अपेक्षा भन्दा राम्रो उपलब्धि हासिल हुनेछ। सहकर्मी बीच समन्वय कायम राख्न आवश्यक रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज आमदानीसँग जोडिएका प्रयासमा सफलता मिल्नेछ। पुराना मित्र अथवा चिन्जानका व्यक्तिबाट फाइदाजनक प्रस्ताव आउनेछ। व्यापारमा ग्राहकको आकर्षण बढ्नेछ। रोकिएका आर्थिक कामले गति लिनेछ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार हुनेछ। परिवारका सदस्यबाट राम्रो समाचार सुन्न पाउनुहुनेछ। नयाँ योजनामा लगानी गर्ने सोच बन्नेछ। जोखिम दिनुभन्दा उपलब्ध स्रोतको उचित परिचालन गर्दा निकै राम्रो हुने देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज खर्च व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने दिन रहेको छ। टाढाको काम तथा यात्राका कारण समय व्यस्त रहनेछ। वैदेशिक परियोजनाका कागज सम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ। आरामको कमीले शरीरमा आलस्यता देखिन सक्छ। आवश्यकता भन्दा बढी खर्च गर्ने बानी रोक्नुहोला। एक्लै बसेर भावी रणनीति तयार गर्दा उपयोगी निष्कर्ष निस्किनेछ। परिवारबाट टाढा रहेका व्यक्तिसँग सम्पर्क हुन सक्छ। धार्मिक तथा साहसिक गतिविधिले मानसिक प्रसन्नता बढाउने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज चन्द्रमा तपाईँको राशिमै रहेकाले आत्मविश्वासमा वृद्धि हुनेछ। आफ्ना विचार प्रष्ट रूपमा राख्न सक्नुहुनेछ। नयाँ जिम्मेवारी स्वीकार गर्ने क्षमता बढ्नेछ। त्यसैको क्षेत्रमा प्रभाव जमाउने मौका मिल्नेछ। प्रिय व्यक्तिसँगको सम्बन्धमा मिठास थपिनेछ। आर्थिक विषयमा सन्तुलित प्रगति देखिनेछ। सार्वजनिक गतिविधिमा सहभागिता बढ्न सक्नेछ। राष्ट्रिय सूचना दिवस तथा विश्व फोटोग्राफी दिवसका अवसरमा नयाँ कुरा सिक्ने तथा सृजनात्मक काम गर्ने प्रेरणा मिल्ने देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज धन सम्बन्धी विषयमा सकारात्मक संकेत देखिनेछ। आमदानीको नयाँ माध्यम खोज्ने प्रयास सफल हुनेछ। परिवारको आवश्यकता पूरा गर्न सकिनेछ। बोली मार्फत अरूलाई प्रभावित पार्ने क्षमता बढ्नेछ। पुरानो भुक्तानी प्राप्त हुने सम्भावना रहनेछ। मूल्यवान वस्तु खरिद गर्ने योजना बन्नेछ। आर्थिक कारोबारमा पारदर्शिता कायम राख्नुहोला। आफन्तसँगको आत्मीयताले मानसिक खुशी प्रदान गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज साहसपूर्वक अघि बढ्दा नयाँ उपलब्धि प्राप्त हुनेछ। संचार माध्यम लेखन अथवा बोल्ने काममा सफलता मिल्नेछ। भाइ बहिनीबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। छोटो दूरीको भ्रमण फलदायी बन्नेछ। व्यावसायिक सम्पर्क विस्तार हुनेछन्। आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धामा अरूभन्दा अगाडि बढ्न सक्नुहुनेछ। मेहनतसँगै नयाँ प्रविधि तथा ज्ञान प्रयोग गर्दा परिणाम अझ प्रभावकारी बनाउन सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज घर परिवारसँग सम्बन्धित विषयमा ध्यान बढी केन्द्रित हुनेछ। घरको वातावरण सुधार गर्न केही नयाँ योजना बनाउन सक्नुहुनेछ। मातृपक्षबाट सहयोग तथा शुभ समाचार प्राप्त हुनेछ। जग्गा अथवा सम्पत्तिको विषयमा सकारात्मक छलफल हुनेछ। लामो समयदेखि मनमा रहेको पारिवारिक चिन्ता घट्नेछ। कामको व्यस्तता बीचमा नजिकका व्यक्तिलाई समय दिनुहोला। वैराशी उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आवश्यक छ। पारिवारिक एकताले तपाईँको मनोबल बलियो बनाउने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज बौद्धिक तथा सृजनात्मक क्षमता राम्रोसँग उपयोग गर्न सक्नुहुनेछ। विद्यार्थीले अध्ययनमा उल्लेखनीय प्रगति गर्दछन्। सन्तानको उपलब्धिले खुशी बढाउनेछ। प्रेम सम्बन्धमा नयाँ समझदारी कायम रहनेछ। कलात्मक काममा लागेका व्यक्तिले प्रशंसा पाउने सम्भावना पनि रहेको छ। मनोरञ्जनका क्रममा खर्च बढ्न सक्छ। सत्यबाजी अथवा हतारमा गरिने लगानीबाट टाढा रहँदा निकै राम्रो हुनेछ। आफ्नो नयाँ विचारलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न सकिए राम्रो परिणाम प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज प्रतिस्पर्धामा आफ्नो पक्ष बलियो रहनेछ। विरोधीका योजनाले तपाईँलाई खासै असर पार्न सक्ने छैन। कार्यालयका अधुरा काम सम्पन्न गर्न ऊर्जा प्राप्त हुनेछ। ऋण तथा पुरानो लेनदेन मिलाउन वातावरण उपयुक्त रहेको छ। स्वास्थ्यमा सुधारको अनुभूति हुनेछ। खानपानमा नियमितता कायम राख्दा शरीरलाई स्फूर्ति बढ्नेछ। कामको बोझलाई प्राथमिकता अनुसार विभाजन गर्न आवश्यक छ। अनुशासन र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारेको जानकारीसँगै लागू आजको स्थायी सायद विश्वकर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको सुगमला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत विलास शुभ लाभदी बेला बिहानमा 5:34 7 बजेर 12 मिनटसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 7:12 8:51 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वका काम यसअघि गरेर छुटेका र थापी थिएका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:51 10:29 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:29 12:08 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:08 दिनमा 1:46 रोग बेला रहनेछ। दिनमा 1:46 3:25 उद्योग बेला रहनेछ। दिनमा 3:25 5:03 चर बेला रहनेछ भने दिनमा 5:03 साँझमा 6:41 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौं। साँझमा 6:41 8:03 अमृत बेला रहनेछ। साँझमा 8:03 राति 9:25 काल बेला रहनेछ। राति 9:25 10:46 शुभ बेला रहनेछ। राति 10:40 12:00 रोग बेला रहनेछ। राति 12:00 1:30 उद्योग बेला रहनेछ। राति 1:30 2:51 चर बेला रहनेछ। राति 2:51 4:13 लाभ बेला रहनेछ भने राति 4:13 भोलि बिहानमा 5:34 समय फेरि अमृत बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: समाजलाई जोड्न आमा मिलन
3: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै होइनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ।
4: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
3: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
2: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन
3: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
5: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
4: उद्यमशीलताको विकासमा आमा मिलन
6: सरकारबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
4: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन
2: स्वास्थ्य र निरोगी बन्न, योग र योगमा जीवन जोड्न आमा मिलन।
4: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
2: आटे गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
4: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
7: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
8: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
9: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वार मोबाइल 9856032717 र 9846055099
10: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
11: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
10: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
11: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
10: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
12: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौ।
4: जनहितका लागि नेपाल क्षय रोग निवारण संस्था कास्की।
13: ओम जय जगदीश हरे।
14: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
15: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
14: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
16: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
14: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 9846054635 9864043853।
17: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
18: सफा कपडा संकलनमा हातीमान गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
17: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
18: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
17: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
18: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
17: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
19: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
20: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: सबसे पहले क्या चीज़?
1: सब बंद अप
2: लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
3: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्।

0: सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै संचालक गुरु प्रसाद बराल मोबाइल नम्बर 9840206127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: हेलो
4: हजुर सधैँ कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-57-9915।
9: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 9560-2225, 9560-26110।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
10: ए आमै नि, घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9484, 541-9585, उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
14: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
15: होइन के भन्छ यो रेडियाले त्यही लगा त कान्छ।
14: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ। साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116154475।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
1: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
2: ज्ञानी कामे गुरु।
0: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न न

प्रकाश र अँध्यारो अँध्यारो मानिसका लागि राम्रो होइन किनभने अँध्यारोमा मानिस केवल सुत्न सक्छ यदि ऊ उठ्यो भने पनि उसले देख्न पनि सक्दैन कुन चीज कहाँ छ

मानिसलाई उज्यालो चाहिन्छ। यस कुरालाई पनि बुझ्नुहोस्, प्रकाश के हो र अँध्यारो के हो। प्रकाश अँध्यारो नभएको कारणले हुँदैन, प्रकाश प्रकाश हो तर प्रकाश नभएको कारणले अँध्यारो हुन्छ। बुझ्नुपर्ने कुरा छ, यस्तो होइन कि एकको अभावले अर्को भयो, होइन, यो कुरा एकहोरो मात्रै चल्छ।

पानी पानी हो र सुक्खा के हो सुक्खा आफैमा कुनै चीज होइन पानी को अभाव भएर सुक्खा हुन्छ अन्धारो आफैमा केही पनि होइन प्रकाश को अभाव भएर अन्धारो हुन्छ अज्ञानता आफैमा केही पनि होइन ज्ञान नहुनाले नै अज्ञानता हुन्छ यसको अर्थ यो होइन हेर्नुहोस् यदि तपाईले अन्धारो हटाउनु छ भने कसरी हटाउनुहुन्छ यस्तो होइन कि बाल्टिनमा अन्धारोलाई भरेर आफ्नो झ्यालबाट बाहिर फाल्न सक्नुहुन्छ यो त सम्भव छैन यदि अन्धारोलाई हटाउनु छ भने प्रकाश ल्याउनु पर्दछ यदि अन्धारो बनाउनु छ भने के गर्नु पर्छ प्रकाशलाई हटाउनु पर्दछ प्रकाश प्रकाश हो लाइट लाइट हो यो कुनै कुराको अभावले हुने होइन तर अन्धारो अलग कुरा हो ज्ञान ज्ञान हो विवेक विवेक हो विवेक नहुनाले अविवेक हुन्छ

अलि सोच्नुहोस्। यस जीवनमा जति पनि वस्तुहरू छन् यसलाई पनि हामीले उज्यालोमा र अँध्यारोमा बदल्न सक्छौ। जुन वस्तुबाट मानिसको भलो होस्, कुभलो होइन भलो होस्, त्यो मानिसका लागि उज्यालो हो। जुन वस्तुबाट मानिसलाई कुभलो हुन्छ त्यो मानिसका लागि अँध्यारो हो। जुन वस्तुले मानिसलाई अज्ञानताबाट बचाउँछ कि कसो अँध्यारोमा नराम्रो के छ र? अँध्यारो र उज्यालोमा फरक छ भने अँध्यारोमा नराम्रो के छ? जब अँध्यारो हुन्छ भने मानिसले देख्न सक्दैन, उसले देख्न सक्दैन। यदि हिँड्ने कोसिस गर्यो कतै खाल्डो छ भने खाल्डोमा लड्न सक्छ। खाल्डोमा लड्यो भने के नराम्रो हुन्छ? खुट्टा भाँचिन सक्छ, हात भाँचिन सक्छ, चोट लाग्यो भने दुख्छ। किनकि पीड़ा त्यसबाट बच्नका लागि मानिसले के ठान्छ भने ऊ नराम्रो छ। त्यसबाट बच्नका लागि उसले चाहन्छ उसले देख्न सकोस्, नराम्रोबाट बच्न सकियोस्। यो मानिसको

तर जब अन्ध्यारो हुन्छ भने मानिसले देख्न सक्दैन, मानिसले बुझ्न सक्दैन नराम्रो कहाँ छ, खाल्डो कहाँ छ, ढुङ्गा कहाँ छ, फोहर कहाँ छ भने कसरी बच्न सक्छ?

अज्ञानता पनि त्यस्तै हो। अज्ञानता र ज्ञानमा के फरक छ? अज्ञानताको कारणले मानिसलाई यो थाहा हुँदैन कुन कुराबाट बच्नु पर्छ, कुन कुरा उसका लागि नराम्रो हो, कुन कुरा उसका लागि अप्ठ्यारो छ, कुन कुरा उसका लागि ठिक छैन। यदि उसलाई ज्ञान छ भने उसले बुझ्न सक्छ। यही त फरक भयो ज्ञान र अज्ञानमा। यस कुराको निर्णय गर्नुहोस्, तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ? अँध्यारो चाहनुहुन्छ या उज्यालो चाहनुहुन्छ? उज्यालो चाहनुहुन्छ भने ज्ञानको आवश्यकता छ, अँध्यारो चाहनुहुन्छ भने अज्ञानता त धेरै छ। बुझ्नुभयो नि?

संसारमा यस्तो कुनै धन छैन जसले यो सास किन्न सकोस्। प्रेम रावत।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको

0: क्षेत्र साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
1: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिट द्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
3: फोन नम्बर 061587915।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
0: किन यताउता गर्नु पर्यो, पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
6: सम्पर्क PST ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: हार्दिक निमन्त्रणा, विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9560281104।
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 579।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक दिशा, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुरा छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होटेर पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ गौ माताको महिमा, गौ माताको महत्व र गव्य जुन गौत गाईको गोबर गहुँत एकदमै महत्वपूर्ण छ, यो विषयलाई हामी जोड्ने कोशिश गर्नेछौ। पछिल्लो समयमा हामीले गौ माताको सेवा अलिक कम भएको हो कि जस्तो देखिन्छ। केही वर्ष अगाडिसम्म घर घरमा एउटा गाई पाल्ने चलन थियो, छुट्टै खालको त्यहाँ माहौल हुन्थ्यो, परिवेश हुन्थ्यो। अहिले पछिल्लो समयमा चाहिँ यो हराउँदै गएको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ गव्य सिद्ध प्रेमारे गुरूजी हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका। गुरुजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस्, धन्यवाद, धेरै धेरै धन्यवाद।
0: हजुर, अहिले गौ माता प्रतिको तपाईँको रुचि र संरक्षण अभियान शुरूआत चाहिँ कसरी गर्नुभयो?
1: यसको अलिकति थोरै हामी पछाडि जानुपर्ने हुन्छ।
0: हजुर,
1: कहाँबाट प्रेरणा मलाई प्राप्त भयो, कसरी म प्रेरित भएँ, त्यो व्यक्तिलाई मैले स्मरण गर्नुपर्ने आवश्यक हुन्छ। म 2058 साल वैशाखदेखि कतार भन्ने एउटा अरब देशमा एउटा यस्तै वैदेशिक कामको सिलसिलामा भनौँ, त्यति बेलाको जुन परिस्थिति देशमा बस्न सकिएन भनौँ, सफल हुन सकिएन यहाँ, अनि त्यस्तै हावा चल्यो, म पनि त्यही हावामा भएर म कतार भन्ने देशमा गएँ। त्यहाँ गएदेखि मैले 2067 सालमा म फेरि एकचोटि सकेर आएँ घर। आएपछि केही गरौँ भन्ने उत्सुकता थियो त्यति बेला, अनि के गर्ने भन्दा भन्दै परिवारको सबैको छोराछोरीहरूको श्रीमतीको सल्लाह अनुसार एउटा कस्मेटिक पसल गर्न पुगेँ। त्यही दौरानमा अचानक त्यही फेला पर्यो, गरेँ। गर्ने बेला मैले मंसिरबाट सुरु गरेका थिएँ, फागुनको 12 गते 2068 फागुन 12 गते आगलागी भयो। त्यहाँ आगलागी भएपछि सबै ध्वस्त भयो, 11 पसल थियो त्यो घरमा, सबै जले, सबैको इन्सुरेन्स थियो। मेरो जो म भर्खर नयाँ थिएन, अनि मेरो चाहिँ केही 8-10 लाख रुपियाँ त्यहाँ डुबेपछि अरू फेरि केही विकल्प त्यति बेला रहेन, सहयोगको अपेक्षा गरेर चाहिँ केन्द्रसम्म गइयो। त्यति बेला बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो सहयोगको अपेक्षा त्यति बेला कहीँबाट पनि आश भएन। त्यसपछि म फेरि बाध्य भएँ, त्यही पुरानो ठाउँमा फर्केँ। फेरि म फर्केपछि वैशाखमा पुनः गएँ। फेरि त्यहाँ गइसकेपछि त्यसपछि त्यहाँ इन्टरनेट कम्पनीले फ्री गर्यो सबै कामदारहरूलाई। त्यही इन्टरनेट फ्री भइसकेपछि अब त्यही प्रकारको फेरि मोबाइलको चाहिँ भर्खर सुरुवात भएको थियो, यी स्मार्टफोनहरू, एउटा फोन ल्याइसकेपछि, अनि त्यही क्रममा मैले युट्युब हेर्ने बेला एउटा यस्तो भिडियो एउटा यस्तो व्यक्तित्वको देखेँ जसले तपाईँको चाहिँ जीवनमा क्रान्ति ल्याउँछ, परिवर्तन गर्न सक्छ भने यस्तै हेडिङ हालेर हिन्दीमा हुनुहुन्थ्यो। उहाँ चाहिँ हुनुहुन्थ्यो राजीव दीक्षित जी, एउटा सामाजिक अभियन्ता हुनुहुन्छ, एउटा वैज्ञानिक पनि हो उहाँ, एरोनोटिकल साइन्समा चाहिँ उहाँले गर्नुभएको छ, उहाँ काम गर्नुहुन्थ्यो। त्यसपछि उहाँले काम छोडेर धेरै यस्तै सामाजिक अभियानमा काम गर्नुभयो उहाँले, अनि उहाँको चाहिँ गरेर एउटा भारत स्वयंमा ट्रस्ट गठन गरेर उहाँले यसै अभियान संघर्ष गर्दा गर्दा उहाँ चाहिँ गौ आन्दोलनमा आउनुभयो। अनि त्यसपछि त्यही क्रममा उहाँको मृत्यु पनि भएछ। मृत्यु भइसकेपछि त्यसपछि बल्ल म चाहिँ उहाँसँग जोडिने मौका पाएँ, उहाँको भिडियो अडियोहरू हेरेर, उहाँले लेखेका रचनाहरू अध्ययन गरेर मलाई चाहिँ त्यसले तान्यो, मेरो मन तान्यो। हुनसक्छ मेरो भित्र मनबाट अथवा केही पूर्वजन्मको संस्कारहरू थिए होला अकुरा कामहरू, अनि मलाई त्यसले खिच्यो, म पनि यस्तै किन नगर्ने नेपालमा गएर, आखिर भारतको समस्या नेपालको समस्या उस्तै हो होइन, हामी भारतमा पनि त्यही गाईको दुर्दशा छ, समाजको चाहिँ त्यस्तै, समाज व्यवस्था त्यस्तै दुर्दशा छ, स्वास्थ्य क्षेत्र त्यस्तै लथालिङ्ग छ, मान्छेले दुःख पाइरहेछन्, गाईले दुःख पाइरहेछ होइन, अनि त्यसपछिबाट चाहिँ मलाई पनि त्यसले मन ताने होइन, नेपालमा गएर पनि यो आन्दोलन चाहिँ गर्दा ठिक छ कि यो अभियान चलाउँदा ठिक छ भन्ने, अनि मैले चाहिँ त्यसका लागि त अध्ययन गर्नुपर्छ, गहिरो अध्ययन नगरेर काम हुँदैन, हामीले धेरै प्रकारका मान्छेहरूसँग बस्नुपर्छ, एउटा वैज्ञानिक दृष्टिकोण पनि राख्नु पर्यो, त्यहाँ एउटा वैज्ञानिक चाहिँ के अरे तर्क पनि दिनु पर्यो, वैज्ञानिक प्रमाण पनि दिनु पर्यो गाईका गव्य र गाईको बारेमा होइन, नत्र चाहिँ उयो अङ्ग्रेजीमा सबै एनिमल, सबै चाहिँ काउ डङ, सबै काउ युरिन, काउ मिल्क सबै एउटै हो, काउ फ्याट सबै एउटै हो भनेर चाहिँ यो परिभाषाले गर्दाखेरि हामी अलमलमा परेका छौँ। त्यसकारणले यसलाई डिफाइन गर्नुपर्ने, यसलाई परीक्षण गर्नु, यसलाई चाहिँ प्रमाणको रूपमा चाहिँ हामीले दिनुपर्छ नयाँ पुस्तालाई भनेर मैले स्वाध्याय थालेँ उहीँ कतारमै। लगभग मैले 8 वर्ष उहीँ कतारमै स्वाध्याय गरेँ, उहाँकै मतलब गाईसँग सम्बन्धित, सनातन धर्म समाज संस्कृतिसँग सम्बन्धित कुराहरू, गाईका गव्यसँग सम्बन्धित कुराहरू, स्वास्थ्यसँग सम्बन्धित कुराहरू, यी सम्पूर्ण कुराहरूलाई चाहिँ समेटेर एउटा चाहिँ सूत्रबद्ध रूपबाट चाहिँ कापीमा एकदमै लेखेर मैले लेखेरै भए पनि अध्ययन राम्रोसँग गरेँ। त्यसपछि अब लाग्यो कि होइन यतिले मात्रै पुग्दैन, अब नेपालमा गएर प्रत्यक्ष रूपमा चाहिँ म चाहिँ राष्ट्र सेवामा, गौ सेवामा चाहिँ समर्पण गर्छु आफूलाई, म धन पैसा लोभमा म परिवारको चाहिँ गरियो परिवार पाल्ने जिम्मेवारी त छ पालिन्छ तै पनि एउटा मेरो प्रमुख जिम्मेवारी चाहिँ हामीले गौमातालाई चाहिँ दिन्छु भनेर म हिँडेर आएपछि यहाँ अब विधिवत अध्ययन गर्नु पर्यो भनेर अनि म चाहिँ यसको पञ्चगव्य विद्यापीठम भन्ने कान्छीपुरम तमिलनाडु भारतमा चाहिँ छ त्यहीँ गएर मैले चाहिँ अध्ययन गरेँ त्यति बेला अनलाइन सिस्टम थिएन उहीँ जानु पर्थ्यो अध्ययन गरेपछि त्यो अध्ययन सक्न बित्तिकै मैले आफ्नै घरमा चाहिँ एउटा वैदिक कृषि तथा पञ्चगव्य अनुसन्धान केन्द्र प्राली भनेर चाहिँ दर्ता गरेर काम चाहिँ सुरु गरेँ यसमा चाहिँ के काम पर्छन् भनेपछि गौरक्षामा अब सामान्य रूपमा गाईलाई हामीले हिजो जुन दृष्टिकोण थियो गाईलाई हेर्ने गाईलाई दूधको रूपमा पाल्ने अहिले पनि छ दृष्टिकोण त्यही हो दूधका लागि सबभन्दा हामीलाई डुबाउने गाईलाई डुबाउने गाईलाई घरबाट लखेटिने गाईको दुर्दशा बनाएकै दूधको परिकल्पना दूधको सोच किनभने हाम्रा ऋषिमुनिहरूले कहिले पनि हाम्रो पुर्खाले हाम्रो जति पनि चरक संहिताहरू चाहिँ यी आयुर्वेदका ग्रन्थहरू छन् ऋषिमुनिहरू जति पनि हुनुहुन्छ उहाँहरूले कहिले पनि गाईलाई दूधको रूपमा हेर्नु भएन दूध त एउटा चाहिँ दोस्रो उत्पादन हो सेकेन्डरी प्रोडक्ट भनौँ होइन दूध भनेको ब्याज भनौँ स्राउ भनेको त हाम्रो उसको अन्य उत्पादनहरू छन् गव्यमा पाँचवटा गव्यमा दूध पनि एउटा त पर्छ तर दूध मूल चाहिँ होइन मूल त के हो भने गोमूत्र हो जसलाई गहुँत हामी भन्छौँ अनि गोबर हो लगायत प्रमुख तिनै हुन् गाई जन्मेदेखि मर्दासम्म त गहुँत र गोबर त दिन्छन् होइन दूध कति देला उसले दूध जीवनमा एउटा हाम्रो चाहिँ रैथाने गाईको जीवन भनेको 22-25 वर्ष मात्रै बाँच्छन् उनी त्यसमा चाहिँ उनीहरू 16-17 पटक बच्चा दिन्छन् दूध भनेको उनले दैनिक कति दिने उनले बिहान एक महिना सानो एक महिना त्यही दुई महिना दूध दिने हो अनि बाछाले खाएर अघाएर चाहिँ दिएको दूध त्यति दूधको व्यापार गर्नमा चाहिँ यो आउँदैन कुरा त्यसैले अब हामीले के गर्यौँ त भनेपछि दूध धेरै दिने चाहिँ हेऱ्यौँ हामीले दूध धेरै दिने हेर्दाखेरि भैँसी आयो त्यसपछि भैँसी भन्दा पनि अझ धेरै दूध दिने जर्सी भन्ने यो विदेशी जनावरहरू आए होइन अब हामीले चाहिँ लाभ हानि सोचेनौँ कि हामीलाई धेरै सेतो पदार्थ चाहियो दूधको परिभाषा के हो दूधको गुण के हो दूध त्यसलाई दूध भन्छन् होइन भन्ने चाहिँ त्यतातिर हामी गएनौँ कि धेरै सेतो पदार्थ खाने काठमाडौँमा त अझ सायद पोखरा पनि होला मलाई त्यति पोखरा ज्ञान छैन यहाँ जति पनि दुग्ध उत्पादनहरू छन् धेरै जस्तो ठाउँमा दुग्ध फ्याक्ट्रीहरू फ्याक्ट्रीमा दूध बनाइन्छ अहिले कसमा पशुपालन गरेर गाई भैँसी भए पनि पालन गरेर चाहिँ दूध निकाल्ने होइन कि फ्याक्ट्रीमा दूध बनाउने चलन फ्याक्ट्रीमा घिउ बनाउने चलन फ्याक्ट्रीमा तेल बनाउने चलन यो फ्याक्ट्रीमा बनाउने चलन गर्दाखेरि के हुन्छ भने हाम्रो स्वास्थ्य प्रत्यक्ष अप्रत्यक्ष दुवै रूपमा चाहिँ हाम्रो बिग्रेको छ अनेकौं प्रकारका रोग लागेका छन् यिनै सबै कुराहरूलाई चाहिँ ध्यानमा राखेर म नेपालमा आएँ र अब चाहिँ गर्नुपर्छ भन्ने हिसाबले गाईलाई कसरी बचाउने त गौरक्षा भनेर गाई बच्दैनन् गाईको बारेमा चाहिँ सहर बजारमा बसेर चिन्ता गरेर पनि गाई बच्दैनन् कहीँ मठ मन्दिरमा गएर चाहिँ के अरे त्यो मूर्तिमा गएर चाहिँ ढोक्दैमा पशुपतिको चाहिँ के अरे त्यहाँ नन्दीको चाहिँ मूर्ति छ त्यसलाई ढोक्दैमा पूजा गर्दैमा गाई रक्षा पनि हुँदैन अनि हामीले प्रत्यक्ष रूपमा चाहिँ फिल्डमा उत्रेर सत्तै रूपमा चाहिँ हामीले केही योजनाहरू बनाएर केही यसलाई अभियानको रूपमा चाहिँ सञ्चालन गर्नुपर्ने यो मैले ठाने र मैले चाहिँ गाईलाई तीन प्रकारको चाहिँ एउटा योजना बनाएर गाई गौरक्षाको अभियानमा मैले चाहिँ गरेको छु र म त्यसैमा होमिएको पनि थिएँ र गरेको पनि छु गाईलाई प्रत्यक्ष रूपमा गाईका यी तीनवटा प्रत्यक्ष गव्यहरू गोबर गोमूत्र र दूध र दूधबाट बनेका अन्य उपगव्य दुईवटा प्रमुख दही र घिउ त्यसो त उपगव्यहरू भन्दाखेरि 24 पर्छन् सबै ससाना अन्य उपगव्यहरू पनि छन् त्यो बाहेकका मूल रूपमा पञ्चगव्य 5 यिनै गव्यहरू हुन् हामीले सनातन कुनै पनि एउटा संस्कारहरू गर्दा कुनै कार्यक्रम गर्दाखेरि पनि शुरूआतमा पञ्चगव्य नै सेवन गरेर काम शुरू गर्ने हुन्छ होइन अनि त्यसपछिबाट हामी कहीँ जन्मेपछि चोखिने बेला मृत्युपछि चोखिने बेलामा हामीले गहुँत सेवन गर्ने हुन्छ अनेक प्रकारमा हामीले चाहिँ धर्मसँग चाहिँ गाईका गव्यहरूलाई जोडिएको छ र अब दूध भनेको के त भने हामीले गाईलाई दूधको लागि मात्रै पाल्नु हुँदैन दूधको लागि पाल्ने हो भने त फेरि गाईको दुर्दशा यही नै हुने हो अनि अब दूधको व्यापार गर्दाखेरि पनि जहाँ पनि हामीले चाहिँ काम गर्दाखेरि जे पनि काम गर्न सुरु गर्छौँ सबभन्दा पहिला धन त आउँछ आर्थिक बाटो आउँछ यदि कहीँ कुनै बाटोबाट लाभ छैन भने हामी त्यसलाई छोडिदिन्छौँ प्रत्यक्ष लाभ त हामीलाई चाहिँ पैसा चाहियो विदेशबाट चाहिँ हामीले हाम्रा भाइ भतिजाहरू चाहिँ जो दिदीबहिनीहरू जो जानुभएको छ परदेशमा उहाँहरूलाई पनि हामीले नेपालमा बोलाएर स्वरोजगार सिर्जना गर्ने एउटा अभियान पनि छ त्यो अभियानमा यदि पैसा कमाइएन भने कोही पनि यहाँ बस्नु हुँदैन पैसा भएन भने कोही हामीले कामदार पनि पाउँदैनौँ त्यसकारणले मूल रूपमा चाहिँ छ व्यापारै हो यो गाईका गव्यहरूलाई हामीले गौ उद्योगको रूपमा लैजाने गाईलाई त सकभर घर घरमै फिर्ता गर्ने अभियान हो पछि कालान्तरमा तर अहिले कमसेकम एउटा गौशाला मात्रै भए पनि संरक्षण गर्न सक्यौं भने मात्रै पनि भोलि मान्छेलाई चाहिँ जागरूक गर्न सक्यौं जनचेतना चाहिँ हामीले फैलाउन सक्यौं मान्छेलाई बुझाउन सक्यौं भने कमसेकम घरमा लगेर चाहिँ पाल्ने गाईको दूध खानुपर्छ है गाईको घिउ खानुपर्छ है शुद्धता रूपमा भेटाएसम्म भनेर चाहिँ एउटा माग आयो भने बजारमा पूर्ति भइहाल्छ फेरि कसैले गाईको दुध चाहिँ म चाहिँ 200 रुपियाँ लिटर चाहिँ गाईको दुध बिक्छ भनेपछि तपाईँको चाहिँ 5,000, 6,000, 7,000 रुपियाँ गाईको घिउ बिक्छ भन्ने सुन्यो भने त कमसे कम पनि गाई त पाल्छ नि उसले त्यसका लागि पनि हामीले के गर्यो भने गाईको दुध भन्दा गाईको चाहिँ अन्य गव्यहरूको चाहिँ प्रत्यक्ष रूपमा हामीले गाईलाई परम्परागत जो उपचार पद्धति छ हाम्रो हाम्रो करोडौं लाखौं वर्षदेखि चलिआएको चाहिँ जो परम्परागत उपचार पद्धति हिजो त एलोपेथीको नाउँ पनि थिएन हिप्पोक्रेट्सको चाहिँ समयदेखि नै पछाडि यो एलोपेथी आएको हो त्योभन्दा अगाडि त हाम्रो पुर्खाहरूले ऋषिमुनिहरूले यही चरक संहिताकै चरक मूर्तिको कुरा गर्नै गर्दाखेरि पनि हाम्रो चाहिँ के हजारौं वर्ष अगाडिको कुरा हो यो त्यति बेला पनि त चिकित्सा प्रणाली थियो नि त त्यति बेला पनि त उपचार थियो त्यति बेला पनि हाम्रा पुर्खाहरू थिए त्यति बेला पनि हाम्रो चाहिँ रोग थियो यो उपचार हुन्थ्यो त बिस्तारै बिस्तारै गर्दा परम्परागत उपचारलाई हामीले नामेट गर्यौं यसलाई तिरस्कार गर्यौं र त्यहीलाई पुनः हामीले स्थापित गरेको नयाँ केही पनि छैन हामीसँग त्यसलाई पुनः स्थापित गरेर यसलाई अलिकति थोरै आधुनिक विज्ञानसम्मत तरिकाले यसलाई जोड्न खोजेको हामीले त्यो के त भने गाईका गव्यहरूलाई प्रत्यक्ष रूपमा चाहिँ हामीले परम्परागत स्वास्थ्य उपचारमा चाहिँ हामीले लगाउने र एउटा कुरा छ निरोगीले पनि खान मिल्ने रोगीले पनि खान मिल्ने 5 वर्ष उमेर पुगेका बालबालिकालाई पनि दिन मिल्ने यो यस्तो उत्पादनहरू छन् जसले मान्छेलाई निरोगी बनाउँछ र रोग लागेको मान्छेको रोग निको हुन्छ किन गर्छ त यसले भने थोरै कुरा यो पनि जान्नुपर्छ गाईका गव्यहरू एउटा यस्तो पदार्थ हुन् जो आधुनिक विज्ञान त्यहाँ पुग्न अलि सकेका छैन प्रयास त गरिरहेछ पुग्नलाई रिसर्च गर्दैछन् अहिले उतातिर र यसको मूल कारण के त भने हाम्रो शरीरमा कहिलेकाहीँ के हुन्छ हामी केही परीक्षण गर्छौं रक्त परीक्षण गर्छौं अनि हामीले चाहिँ मूत्र परीक्षण गर्छौं विभिन्न प्रकारको परीक्षण गर्दाखेरि के देखिन्छ भने तपाईँको शरीरमा त क्याल्सियम डिफिसियन्सी छ आइरन डिफिसियन्सी छ मिनरल डिफिसियन्सी भिटामिन्स डिफिसियन्सी यस्ता खालको चाहिँ तपाईँको कमी छ तपाईँले अब गोली खानुपर्छ ट्याब्लेट खानुपर्छ भन्ने चाहिँ जुन चलन छ अहिले चलिरहेको छ नि त यो छ अनि कसैको शरीरमा बढी भएको छ भन्ने हुन्छ फेरि अब कम भएको त ट्याब्लेट खाएर पूर्ति गर्छ यदि शरीरमा क्याल्सियम आवश्यकताभन्दा बढी छ आइरन आवश्यकताभन्दा बढी छ कुनै भिटामिन आवश्यकताभन्दा बढी छ भने त्यसले पनि हानि गर्छ कमले मात्रै पनि गर्दैन हानिले पनि बढीले पनि गर्छ र त्यो बढी भएको तत्त्वलाई कम गर्ने उपाय के छ त छैन अहिले बजारमा मेरो डाक्टर साहब मेरो शरीरमा क्याल्सियम बढी भएको छ आइरन बढी भएको छ यो चाहिँ मिनरल्स बढी भएको छ यसलाई कम गर्ने औषध दिनुहोस् भने पनि छैन औषध त्यहाँ त्यसकारणले यी गव्यहरूमा एउटा यस्तो शक्ति चमत्कार भनौँ यसलाई चमत्कार के छ भने मेरो शरीरमा यदि मैले दैनिक गाईका कुनै न कुनै गव्यहरू अथवा गव्यबाट निर्मित कुनै चिजहरू हामीले पदार्थहरू सेवन गरेका छौं भने शरीरलाई पहिला त्यसले के गर्छ भने शरीरका जुन वात पित्त कफको जो असन्तुलन हो यसलाई सन्तुलन गर्छ यही असन्तुलन हुनाले हामी रोगग्रस्त हुन्छौं एउटा अर्को कुरा चाहिँ जो सृष्टि क्रममा जो सृष्टि निर्माण हुने बेला चाहे यो ब्रह्माण्डको सृष्टि होस् चाहे हाम्रो शरीरको सृष्टि होस् कुनै पनि सृष्टि हुने बेलामा जुन प्रयोग भएका मूल तत्वहरू जसलाई हामी पञ्चमहाभूत भन्छौं पृथ्वी जल अग्नि आकाश वायु यी 5 वटा तत्वहरूलाई कहीँ न कहीँ कुनै न कुनै कम बेसी भए यी असन्तुलन भयो भने पनि रोगग्रस्त हुन्छ शरीर कमजोर भन्छ र यिनै 5 वटा तत्वलाई पूर्ति गर्ने र ब्यालेन्स मिलाउने यो गाईका पञ्चगव्य र वात पित्त कफलाई पनि सन्तुलनमा राख्ने यी पञ्चगव्यहरू हाम्रो शरीरमा जानासाथ हामीलाई रोग थाहा छैन तर हामीले सेवन गरेका छौँ भने ती गव्यहरूलाई थाहा हुन्छ कि के को अभाव छ या के बढी भएको छ कम भएकोलाई पनि माथि गराउँछ यसले बढी भएको चिजलाई पनि तल झार्छ यसले यो यति शक्तिशाली चाहिँ छ चमत्कार यही यो गव्यहरूकोमा मसँग क्याल्सियम बढी छ मेरो आइरन तत्त्व बढी छ भने यदि हामीले गौमूत्र सेवन हामीले गव्यबाट निर्मित अरू कुनै पनि पदार्थ सेवन गर्यौँ भने त्यो बढी भएको चिजलाई पनि यसले चाहिँ कम गरिदिन्छ अनि कम भएको चिजलाई पनि माथि उकालिदिन्छ मतलब यसले सन्तुलनमा राख्ने काम गर्छ पञ्चगव्यले त्यसकारणले गाईलाई चाहिँ महत्व मानिएको गाईको गव्य महत्व मानिएको अन्य पशुहरूको मूत्रमा गोबरमा दूधमा यो चमत्कार छैन यो शक्ति छैन गाईमा मात्रै छ किनभने गाईको चाहिँ जुन मेरुदण्ड चुरोदेखि तल पुच्छरको चाहिँ ठेट्नसम्ममा एउटा मेरुदण्डमा एउटा चाहिँ यो अदृश्य शक्ति चाहिँ एउटा सन्तुलन के अरे त्यो सक्रिय भइरहेको हुन्छ जसलाई हामी सूर्यकेतु नाडी भन्छौँ सूर्यकेतु नाडी त्यो खोलेर काटेर हेरेर ल्याबमा ल्याएर भेटिँदैन त्यो किनभने त्यो एउटा अदृश्य शक्ति हो जस्तो तारमा चाहिँ इलेक्ट्रिक बगिराखेको छ तार काटेर त थाहा पाइँदैन कि इलेक्ट्रिक कस्तो हुन्छ यस्तै खालको एउटा अदृश्य शक्ति हुन्छ केवल गाईको मेरुदण्डमा मात्रै हुन्छ त्यो अरू कसैमा पनि हुँदैन
2: हजुर हाम्रो सनातन परम्परा र संस्कृतिमा गाईलाई गौमाता भनेर सम्मान गर्नुको मूल कारण पनि यही हो
1: मूल कारण गाईलाई माता किन भन्यौँ भने माता सर्ववात्सल्यता माताले हामीले जन्म दिने शिशुलाई जन्मेको शिशुलाई माताको कति एउटा वात्सल्यको आवश्यकता पर्छ, कति माया छ, आफ्नो शरीरलाई चाहिँ गरे हानि गरी गरी आफ्नो शरीरलाई संकटमा पारी पारी एउटा माताले चाहिँ जसरी एउटा शिशुलाई हुर्काउनुहुन्छ, पेटमा चाहिँ राखेर आफ्नो स्तन चाहिँ दुग्धपान गराएर र उसलाई काखामा चाहिँ दुई तीन वर्षसम्म सक्षम नहुँदासम्म उसलाई चाहिँ हुर्काउने, उसलाई एउटा चाहिँ भाषा सिकाउने, उसलाई ज्ञान दिने सम्पूर्ण पहिलो गुरु चाहिँ एउटा जुन माता हुनुहुन्छ, त्यस्तै सरहको लाभ दिने जुन प्राणीहरूमा सबभन्दा नजिकको प्राणी भनेको गाई, गाईका दूध, गाईको दूध एउटा जसको आमा छैन बाई चान्स कसैको दुर्भाग्यले कसैको चाहिँ माताको मृत्यु भयो अथवा कोही माताको कुनै रोगको कारणले गर्दा स्तनपान गराउन सक्नु भएन भने त्यस्ता बालबालिकाहरूलाई गाईको दूधमा त्यही शक्ति पाइन्छ र त्यही तत्व पाइन्छ जुन माताको दूधमा हुन्छ, त्यो तत्व सहज रूपमा पाचन हुन्छ बालबालिकाको शरीरमा, त्यसकारणले त्यो दूध पनि सेवन गराउन मिल्यो। लगायत चाहिँ अन्य वात्सल्यताहरू जस्तो गाईमा चेतनाको स्वरूप अरू प्राणीभन्दा अरू जनावरभन्दा गाईमा चेतना स्तर अलि उच्च हुन्छ, यसलाई हामीले उदाहरणको रूपमा कसरी लिन सक्छौँ भने गाई कुनै 50-60 चाहिँ गौशाला गाई भएको गौशालामा दुहना गाई छन् भने गाईलाई लाइन लगाइदिउँ, बाछालाई छोडिदिउँ, एउटा बाछालाई छोडिदिउँ भनेपछि त्यो बाछा बाछी सिधै आफ्नो आमा कहाँ गएर चाहिँ उसले दुध चुस्न सुरु गर्छ, कहीँ यताउता भौतारिन्न, त्यो चिन्निसक्ने क्षमता उसको मातालाई चिन्ने क्षमता, माताले पनि आफ्नो बाछालाई चिन्ने क्षमता बढी हुन्छ। जस्तो भैँसीलाई प्रयोग गर्नुभयो भने तपाईँले 20-25 भैँसीको लाइन लगाइदिनुहोस्, एउटा पाडो छोडिदिनुहोस्, ऊ अर्काको चुस्न सक्छ सुरुमा, उसले आमालाई चिन्दैन, यो हाम्रो प्रयोग पनि गरेका छौँ हामीले गाउँमा थाहा छ। दुई चार ठाउँमा उसले चाहिँ गएर चाहिँ कल्चौडा चाहिँ छोएर निस्क्यो भने बल्ल लाती खायो भने अनि आफ्नो आमा कहाँ जान्छ, त्यसै गरी उसले आफ्नो मातालाई आफ्नो बच्चालाई पनि वात्सल्यता हुँदैन भैँसीमा। जस्तो तपाईँले भैँसीलाई छोडिदिनुहोस् जंगलमा चराउने, जंगलमा यदि चराउन लग्नमा टाढा 20-25 किलोमिटर टाढासम्म भैँसी चराउन गयो भने घरमा पाडो हुन्छ, भैँसीले जंगलमा छोडिदिनु भयो भने भैँसी प्राय गरी आउँदैन फर्केर, दुई चार दिनपछि आउँछ। गाईलाई यदि बजारमा जंगलमा लगेर छोडिदिनु भयो भने त्यो ठ्याक्कै आफ्नो समयमा सूर्यास्त हुने समयमा जहाँबाट भए पनि आउँछ गाई घरमा, भने त्यो चेतना स्तर वृद्धि गर्ने। त्यही भएर अब हामीले जुन वस्तु सेवन गर्छौं, जुन चिजको हामी जुन वस्तुको संगति गर्छौं, त्यसको परिणाम हाम्रो शरीरमा पनि आउँछ।
2: त्यसकारणले होला हैन, गाईको दूध पियो भने चाहिँ अलि तेजिलो हुन्छ दिमाग भन्ने खालको पहिला सुनिन्थ्यो, अहिले फेरि बच्चालाई खुवाउनै हुन्न भन्छन्।
1: अब त किन, अब त पाउडर खुवाउने पाउडर ल्याक्टोजिन भन्ने खुवाउने अनि रोगग्रस्त बनाउने, फोक्सो बिगार्ने, कफ बिगार्ने, अस्थमा बनाउने, ब्रोन्काइटिस बनाउने, अनि त्यसो गरेर औषधिको व्यापार गर्ने, यो चाहिँ नेटवर्किङ, यो चाहिँ के अरे, अब होइन यो प्रक्रिया चल्या छ। अनि गाईको दूध, गाईको गव्यहरू एउटा मात्रै होइन, गाईको गव्य मात्रै होइन, गाईको संगति, गाईको आभामण्डल, त्यसभित्र मात्रै पनि हामीले बच्चा हुर्काउन सक्यौं भने त्यो बच्चाको चेतना स्तर, त्यो बच्चाको स्वास्थ्य स्थिति अरूभन्दा धेरै फरक हुन्छ। उसलाई कुनै पनि प्रकारको खोपको आवश्यकता पर्दैन, कुनै पनि प्रकारको अन्य अतिरिक्त पोषणको आवश्यकता पर्दैन, अतिरिक्त चाहिँ सप्लिमेन्टहरूको आवश्यकता पर्दैन। गाईका गव्य त्यति पोषण छन्, त्यति शक्तिशाली छन्, त्यति क्याल्सियमको पूर्ति गर्ने लगायत अन्य 16 तत्व जुन मूल तत्व हुन्छ हाम्रो शरीरलाई चाहिने, ती मूल तत्व अनि लगायत अन्य अरू तत्वहरू चाहिँ हाम्रो फेरि गोमूत्रमा तपाईँको 32 तत्व चाहिँ शरीरलाई चाहिने, अति डाइल्युट फर्ममा सिधै चाहिँ पाचन हुने, त्यसलाई पचाउनको लागि अतिरिक्त चाहिँ आवश्यक पर्दैन, गयो भने सिधै ती कन्भर्ट हुने ती तत्व, त्यो तत्व छ गोमूत्रमा। त्यसकारणले महँगीको दृष्टिकोणमा गाईको गोमूत्र पनि महँगो छ दुधभन्दा, दुध कतिमा बेच्नुहुन्छ व्यापारीको दृष्टिकोणमा हेर्दाखेरि पनि दुध हामीले कतिमा बेच्छौँ, 100 रुपियाँ लिटर गयो भाग्य भन्छ गाउँमा, होइन, काठमाडौँमा 250 रुपियाँ लिटरसम्म बिकेको छ लोकल गाईको दुध, होइन, अब 250-200 बेच्यो भने त्योभन्दा महँगो त गोमूत्र बिकिरहेछ, गोमूत्र तपाईँको 500 रुपियाँ लिटर 1000 रुपियाँ लिटर चाहिँ बिकिरहेछ, थोरै केही बनाउनु पर्छ त्यसलाई, होइन, त्यसलाई चाहिँ फर्मुलेसन गर्नु पर्यो, अलिकति मेहनत गर्नु पर्छ, त्यसलाई शोधन गर्नु पर्ला, तर पनि गोमूत्र महँगो छ। गोमूत्रले गर्ने काम जो छ फेरि शरीरमा, त्यो फेरि दुधले अर्कै काम गर्ला, गोमूत्रले अर्कै काम गर्ला, होइन, संसारको जतिसुकै पनि विषलाई नाश गर्ने, टक्सिन रिमुभ गर्ने काम गोमूत्रको, आयुर्वेदमा पनि त्यस्ता विषालु जडीबुटीहरू हुन्छन्, त्यसलाई शोधन गर्नुपर्छ गोमूत्रमा, जस्तो आँक छ, धतुरो छ, यस्तो चाहिँ के अरे, होइन, यो गाँजा छ, यसमा पनि केही टक्सिनहरू हुन्छ, यसलाई चाहिँ यदि औषधि रूपमा चाहिँ शुद्ध औषधि निकाल्नु छ भने पहिला गोमूत्रमा शोधन गरिन्छ। त्यसकारण अहिले हामीले युरिया हालेको चाहिँ खाना खाइरहेको छौँ, अहिले हामीले चाहिँ कीटनाशक चिजहरू हालेका चाहिँ यी फलहरू तरकारीहरू खाइरहेको छौँ, यसलाई पनि यदि हामीले घरको भान्सोमा एक बोतल गहुँत राख्यौँ भनेपछि त्यो फल ल्याएर त्यो तरकारी ल्याएर एक चम्मच गोमूत्र पानीमा घोलेर हामीले त्यसमा डुबाइदियौँ भनेपछि त्यो फल तरकारीहरूमा भएको विषलाई चाहिँ त्यसले कमसेकम 80% रिमुभ त गर्छ यतिसम्म हुन पर्यो सबैमा. त्यो हामी त दैनिक प्रयोग गर्छौँ भान्सामा हाम्रो गोमूत्रै हुन्छ होइन. अब म भन्नुहुन्छ भने म अहिलेसम्म मेरो 12-15 वर्ष मैले गोमूत्रबाटै नुहाइरहेको छु. साबुन सेम्पू केही लगाएकै छैन. मेरो झोलामा नुहाउने गोमूत्रै हुन्छ अनि दाँत मार्ने गोबरै हुन्छ मेरो. गोबर भन्नाले अब त्यहाँ प्रशोधन गरेको मैले दन्त मञ्जन कुरो गरेँ. त्यो दन्त मञ्जन गोबरैबाट बन्ने हो. यति राम्रो बन्छ कि शरीरमा लागेको किरा त्यो दाँतमा लागेको किरा पनि मर्छ. दाँत दुर्गन्ध पनि नाश गर्छ. गिजाका गालाका ओठका यी पाक्ने समस्या जो छ मसिनो चाहिँ बिग्रेर उठ्ने यो पनि नाश गर्छ भने त्यति राम्रो चिज बन्छ. चर्म रोगका लागि छालालाई चाहिँ मुलायम गराउने कपाललाई सिल्की बनाउने अझ गोमूत्रमा त्यति गुण हुन्छ. दुर्गन्ध आउँछ अलग कुरा भयो. त्यो दुर्गन्ध नाश गरेर हामीले स्याम्पू बनाएका छौँ साबुन बनाएका छौँ होइन. प्रत्यक्ष अप्रत्यक्ष रूपमा त यो सबै पञ्चगव्य सामेल छ यसमा. सौन्दर्यका प्रसाधनका साधन बनाउनलाई त्यही पञ्चगव्य प्रयोग गर्न सकिन्छ मजाले अर्ग्यानिक शुद्ध फर्ममा एकदमै कुनै पनि प्रकारको चाहिँ विष नभएको कुनै पनि प्रकारको केमिकल नभएका चिजहरू यस्तो खालको बनाएर हामीले व्यापार गर्छौँ. गाईलाई व्यापारमा जोड्ने गाईलाई यो परम्परागत चिकित्सामा जोड्ने आफ्नो रैथाने स्तरमा चाहिँ जो खेर गइरहेका छ जडीबुटीहरू छन् औषधिजन्य पदार्थहरू वनस्पतिहरू त्यसलाई प्रयोग गर्ने गाईका गव्य प्रयोग गर्ने र परम्परागत यो उपचार पद्धतिमा यसलाई सामेल गर्ने अनि अर्को छ कृषिलाई विषमुक्त गर्ने एउटा अभियान. कृषिमा अत्यधिक मात्रामा युरिया आएको छ अत्यधिक मात्रामा चाहिँ रसायनहरू आएको छ अहिले होइन. अन्न बाली तरकारी बाली फलफूल बालीहरूमा त्यसलाई पनि हामीले चाहिँ शुद्ध रूपमा चाहिँ विषमुक्त खेती गर्ने र किसानलाई स्वावलम्बी आत्मनिर्भर समृद्ध राष्ट्रको निर्माण गर्नलाई भनेर हुँदैन गर्नुपर्छ. गाई पालन गरेर चाहिँ गाईका गोबरबाट र गाईका गौतबाट हामीले एउटा यस्तो खालको मल निर्माण गर्न सक्छौँ यस्तो खालको कीट नियन्त्रक बनाउन सक्छौँ जसलाई प्रयोग गरेर युरिया र केमिकल भन्दा कति पनि कम उत्पादन हुँदैन राम्रो उत्पादन हुन्छ. एन्टी फंगल बनाउन सकिन्छ आलु र टमाटो खेतीमा गाईको मुही प्रयोग गरेर. यस्ता थुप्रै प्रकारका चाहिँ उत्पादन छन्
2: हजुर. बरु हामी त धेरै वैज्ञानिक त 20-25-30 वर्ष अगाडि रहेछौँ है.
1: हाम्रो विज्ञान भन्ने हो भने त हाम्रो ऋषिमुनिहरूको जो शोध ग्रन्थहरू छन् तिनी अध्ययन गर्नबाट रोक्नलाई नै हामीलाई चाहिँ संस्कृतबाट विमुख गराइयो. एउटा अझ रहस्य पनि छ त्यहाँ. संस्कृत भाषालाई नेपालमा यो बाहुनको भाषा हो होइन यो टपरे बाहुनको भाषा हो भनेर चाहिँ हामीलाई बदनाम गराएर भाषा पढ्नबाट हामीलाई रोक लगाइयो. जापानिज भाषा पढ्ने युरोपियन भाषा पढ्ने चाइनिज भाषा पढ्ने अङ्ग्रेजी भाषा पढ्ने चाहिँ लत चल्यो. आफ्नो संस्कृत भाषालाई हामीले विलुप्त गरायौँ. यदि हामी संस्कृतमा पोख्त हुन्थ्यौँ संस्कृतमा विद्वान हुन्थ्यौँ भने हामीले ती ऋषिमुनि ग्रन्थहरू पल्टाएर त्यो विज्ञान खोज्न सक्थ्यौँ. हामीले गौविज्ञान त्यहाँ छ जडीबुटीको विज्ञान त्यहाँ छ स्वास्थ्यको विज्ञान त्यहाँ छ अन्त यो हाम्रो चाहिँ के अरे पर्यावरणलाई प्रदूषण रोक्नका लागि अहिले कुनै किसिमको चाहिँ समाधान छैन पश्चिममा वैज्ञानिकहरूमा. सेमिनार त गर्छन् लाखौं खर्च गरेर 5-स्टार होटलमा चाहिँ चियाको होइन चुस्की लिँदै लिँदै तर पर्यावरण प्रदूषणलाई रोक्ने चाहिँ के छ त उपाय भने गाई छन्. गाईले आफ्नो शुद्ध अग्नि रूपी चाहिँ जुन घृत दिन्छन् जो हामीले घृत बनाउँछौं त्यो घृत भनेको के त भनेपछि शुद्ध रूपमा चाहिँ हामीले प्रदूषित वायुलाई पूरा अक्सिजनमा कन्भर्ट गर्नका लागि बदल्नका लागि गाईको घिउको हवन गर्ने चलन छ. सनातन संस्कृतिमा हवन दैनिक अग्निहोत्र हवन छन् थुप्रै प्रकारका एक्जेहरू छन् सयौं प्रकारका एक्जे गरिन्छ त्यसमा गाईको घिउ प्रमुख मानिन्छ. यदि हामीले 10 ग्राम गाईको घिउ लगभग 1 चम्मच होला 10 ग्राम गाईको घिउलाई या दियो बालेर बालौं दियोमा बालौं या अग्निमा हवन गरौं त्यसले के गर्छ भने 1600 किलो अक्सिजनको निर्माण गर्छ हाम्रो सराउन्डिङ आफ्नो आफ्नो वरिपरि वायुमा. हजुरले यो घरभित्र अक्सिजन लेभल कति छ यो कोठाभित्र अक्सिजन लेभल कति छ हाम्रो यो घरमा कति छ अक्सिजन लेभल भने एउटा चेक गर्ने सेन्सरहरू हुन्छन् त्यसलाई हामीले परीक्षण गर्यो भने थाहा हुन्छ पहिला. अनि त्यसपछि हामीले 10 ग्राम घिउलाई दियो बालौँ गोबरको चाहिँ धूपलाई बालिदिउँ यहाँ त्यसपछि हामीले हवन गरौँ दैनिक अनि हवन गरिसकेपछि परीक्षण गरौँ कि अक्सिजन लेभल कति भयो भने 1600 किलो जति पनि प्रदूषित वायु थियो हाम्रो वायुमण्डलमा आकाशमा त्यो 1600 किलो अक्सिजनलाई केवल प्रदूषित वायुलाई केवल 10 ग्राम गाईको घिउलाई जलाएपछि मात्रै पनि त्यो 1600 किलोलाई अक्सिजनलाई अक्सिजनमा कन्भर्ट गर्ने शक्ति प्राणवायुमा बदल्ने चाहिँ शक्ति त्यसलाई भेषज वायु भनिन्छ. यति शक्तिशाली वायु हुन्छ कि आफ्नो संसर्गमा आउन साथ त्यसलाई अक्सिजनमा कन्भर्ट गरिदिन्छ. त्यो चाहिँ शक्ति भनेको गाईको घिउमा मात्रै छ. अब फ्याट भन्छ अङ्ग्रेजीमा फ्याट भनेर सबै फ्याट त एउटा हुँदैन नि. उसले चिल्लो पनि सबै फ्याट जर्सीको पनि फ्याट भैँसीको पनि फ्याट सुँगुरको पनि फ्याट बङ्गुरको पनि फ्याट फ्याट फ्याट भनेर हुँदैन नि. गोघृत जो वैदिक विधिबाट बनाएको जो गोघृत हुन्छ त्यसको गुण छुट्टै हुन्छ त्यसको चाहिँ शक्ति छुट्टै हुन्छ. क्यालोरीको कुरा गर्नुहुन्छ भने गाईको घिउमा सबैभन्दा बढी क्यालोरी हुन्छ. हामीले बालबालिकालाई युवाहरूलाई जिम गर्नेहरूले जुन कृत्रिम खाइराखेका हुन्छन् चाहिँ प्रोटिनहरू त्यसले कालान्तरमा क्यान्सर पनि बनाउँछ. त्यस कारणले गाईको घिउ खानुहोस् खुवाउनुहोस् बालबालिकालाई उसको चेतना स्तर मात्रै होइन उसको क्यालोरी उसको हड्डी बलियो मजबूत उसको क्याल्सियम पूर्ति उसको भिटामिन ए तपाईको 12 वटा अण्डा बराबरको चाहिँ के रे जुन भिटामिन ए हो त्यो केवल एक चम्मच घिउमा प्राप्त हुन्छ तपाईको 6 वटा अण्डा बराबरको क्यालोरी शक्ति भन्छ आजभोलि त्यो शक्ति केवल एक चम्मच गाईको घिउमा हुन्छ अनि जसले गाईको घिउ सेवन गर्नुहुन्छ उहाँको छालामा कहिले पनि ड्राइनेस आउँदैन उहाँको आँखा कमजोर कहिले हुँदैन हड्डी कमजोर कहिले हुँदैन कहिले पनि पेटको समस्या आउँदैन सिधा चाहिँ कब्जियत कहिले हुँदैन गाईको घिउले त्यति राम्रो काम गर्छ तर हामीले गाईको घिउ भनेर के खाइरहेछौं बजारमा के बेचिराखेका छौं के किनिराखेका छौं यो दुर्दशा छ नि त हामीमा त्यही दुर्दशालाई दूर गर्नका लागि हटाउनका लागि हामीले चाहिँ यो गौरक्षा अभियान हो यो मिशन यो भनेको केवल एक दुईवटा गाई रक्षा गर्ने होइन एक दुईवटा लागि पुरै देश पुरै राष्ट्र पुरै विश्वलाई बदल्ने एउटा अभियान हो सबैले त घर घरमा गाईको हवन घिउ हवन गर्यौं सबैले गाईको दूध सेवन गर्यौं सबैले गाईको गोबरबाट बनेका धूपहरू प्रयोग गर्यौं सबैले गाईको चाहिँ पञ्चगव्यबाट बनेका साबुनहरू स्याम्पूहरू यी चाहिँ के अरे हामीले चाहिँ प्रसाधनका साधनहरू यी जति पनि सौन्दर्यका साधनहरू छन् सबै हामीले प्रयोग गर्न थाल्यौं भनेपछि एउटा गौ विज्ञान संस्था गठन हुन्छ एउटा गौ उत्पादन हुन्छ गौ फ्याक्ट्री खुल्छन् गौका कारखाना खुल्छन् ठूल्ठूला हो कि होइन अझ चाहिँ सूक्ष्म रूपमा जानुहुन्छ अझै लगानी गरेर अझै टेक्नोलोजी लगानी गरेर जानुहुन्छ भने गाईको गोबरबाट मिथेन ग्यास निस्किन्छ सबभन्दा बढी मिथेन ग्यास गाईकै गोबरमा छ रकेटको फ्युल बन्छ यी बोइङहरूको फ्युल बन्छन् गाडी चाहिँ गोबरको ग्यासबाट चल्न सक्छ त्यहाँसम्मको चाहिँ खोज अनुसन्धान गर्ने सरकारले लगानी गर्नु पर्यो सरकारका ठूला ठूला साइन्टिस्टहरू इन्जिनियरहरू कहाँ हुनुहुन्छ उहाँहरू आउनु पर्यो काठमाडौँ बसेर चाहिँ के अरे अब गाईलाई केवल राष्ट्रिय जनावरमा जनावर होइन नि गाई त एनिमल काउ इज नट एनिमल काउ इज माता हो कि होइन काउ काउ काउ एउटा काउ भन्दै सकियो जर्सी पनि काउ यहाँ पनि काउ काउ होइन गौ सिओडब्ल्यू काउ होइन जिओडब्ल्यू गौ त्यो जी भनेर सायद सी लेख्या हुन् कि उनीहरूले गल्ती पनि हुनसक्छ अङ्ग्रेजीमा किन उटपट्याङ भाषा उटपट्याङ
2: हो भनेपछि त गाई एउटा जनावर मात्रै नभएर होइन जो त एउटा भनौँ न
1: विश्वको प्राण हो विश्वको प्राण प्राणवायु बनाउने त प्राणै त हो नि हाम्रो प्राण रक्षा गर्ने
2: हजुर हजुर यो एउटा धार्मिक आस्थाको विषय मात्रै रहन्छ यो त एउटा सामाजिक आर्थिक वातावरणीय महत्वपूर्ण कुरा छ
1: हाम्रा ऋषिमुनिले किन धर्मसँग जोड्दे भने यसलाई कमसेकम मान्छे धर्मदेखि डराउँछ नि धर्म भन्नासाथ गर्छ नि पाप लाग्छ भने गर्छ नि त्यही भनेर चाहिँ अब गाईलाई अरू भन्दा बेसी पत्याउँदैनन् धर्मसँग जोड्यो ल बैतरी नदी तर्ने बैतरी नदी तर्ने भने लोभमा त गर्ला नि मान्छेले तेरो पाप नाश हुन्छ यो गरिस् भने त्यही पाप नाश हुन्छ भने लोभमा त गर्छ नि पाप भने के हो बैतरी नदी भने के हो बुझ्नु पर्यो आधुनिक भाषामा पहिला बुझिएन अब आधुनिक भाषामा बुझौँ पाप भनेको दुःख दुःख भोग गर्ने पाप सुख भोग गर्ने धर्म पुण्य नरक दुःख भोग गर्ने स्वर्ग सुख भोग गर्ने बैतरी नदी दुःखको नदी त्यो बैतरी नदी व्याख्यामा दुःखको नदी हो त्योभन्दा उतापट्टि स्वर्ग छ त्योभन्दा यतापट्टि मात्रै लोक छ मतलब बीचको चाहिँ दुःखको सागर दुःख सागर कसरी तपाईँलाई आर्थिक दुःख होला तपाईँलाई शारीरिक दुःख होला रोगको दुःख होला शोकको दुःख होला भोकको दुःख होला परिवारमा सङ्कट होला परिवारमा चाहिँ के अरे नकारात्मक चाहिँ के अरे सोच विकास भएको होला बच्चाले भनेको मान्दैनन् बाबामा र बच्चाको चाहिँ हिजो दूरी छ ग्याप छ बीचमा जेनेरेसन ग्याप भइसक्यो हो कि होइन त्यसकारणले हामीले किन भने त्यो जेनेरेसन ग्यापलाई दूर गर्नका लागि त्यो स्वास्थ्य सङ्कटलाई ठिक गर्नका लागि त्यति मात्र होइन मानसिक स्थिति जस्तो अहिले हामीले एउटा नातिलाई ल्याएर एउटा हजुरबुवा आउनुभयो बाबामा त भेटिनुहुन्न अब अहिले घरमा धेरै जसाको किन किन हजुरबा र हजुरआमा भेटिनुहुन्न नातिहरूलाई खेलाउनलाई एउटा नातिलाई हजुरबाले एउटा ठूलो एमबीबीएस हुनुहुन्छ ठूलो एमडी गर्नुभयो डाक्टर हुनुहुन्छ ठूलो जीवनको अत्याधिक उहाँले अनुभव बटुल्नु भएको छ एउटा ठूलो डाक्टर साहब हुनुहुन्छ उहाँ चिकित्सक भयङ्कर ठूलो चिकित्सक हुनुहुन्छ नामी चिकित्सक हुनुहुन्छ एकदम स्पेसलिस्ट भनौँ विशेषज्ञ हुनुहुन्छ उहाँ उहाँको क्लिनिकमा एउटा हजुरबुवाले नातिलाई लगाएर जानुभयो डाक्टर साहब यो मेरो नातिले सोरेर र हैरान गरेको छ झुट बोलेर हैरान गरेको छ यसले अति सताएको छ यसले भनेको पनि मान्दैन अति पटक पटक उसले झुटो कुरो गर्छ र पटक पटक चाहिँ उसले चाहिँ चोरी गर्छ पैसा चोरेको छ खाना चोरेको छ यसलाई उपचार गरिदिनु पर्यो भनेर गयो भने डाक्टर साहबले के भन्नुहोला कस्तो पागल मान्छे रहेछ हो कि होइन उपचार छैन नि त्यहाँ हामीसँग उपचार छ गाईसँग उपचार छ जतिसुकै दुष्ट व्यक्ति होस् बच्चा होस् जतिसुकै चाहिँ त्यो बदमास गर्ने बच्चा होस् भनेको अटेरी होस् आज्ञाकारी नहोस् बाबुआमालाई चाहिँ मान्ने नहोस् त्यस्तो बालबालिकालाई पनि हामीले यदि गाईको संसर्गमा उसलाई हुर्कायौं भने दैनिक उसलाई गाईलाई भेट गराइदिउँ भने दैनिक उसलाई गाईको आँखामा चाहिँ आँखा जुदाएर हेर्न लगायौं भने र दैनिक हामीले गाईका गव्यबाट बनेका चिजहरू चाहिँ उसलाई खुवायौं भने गोमूत्र चाहे एक थोपा मात्रै खुवाउनु न उसलाई थाना पाउने गरी चाहे एक थोपा खुवाउनुहोस् चाहे एक गिलास खुवाउनुहोस् प्रभाव एउटै हो शरीरमा अझ माइक्रो लेभलमा गयो सूक्ष्मीकरणमा झन् शक्तिशाली हुन्छ औषधिहरू एटम बम के हो त शक्तिशाली हो कि होइन एटम भनेको मसिनोबाट बन्यो नि त्यसकारण त्यो सूक्ष्मीकरण गोमूत्रबाट खुवाउनुहोस् घिउ खुवाउनुहोस् उसलाई, दुध खुवाउनुहोस् उसलाई, गोबरबाट बनेको चाहिँ जुन धूप छ हाम्रो त्यो सल्काइदिनुहोस् उसको कोठामा, उसलाई चाहिँ के अरे कमसे कम गाईको चाहिँ केही मन्त्र सिकाइदिउँ, केही चाहिँ ओम मन्त्र सिकाइदिउँ, ओमको नाम जप्न गायत्री मन्त्र होइन मृत्युञ्जय मन्त्र जप्न लगाइदिउँ, यसबाट चाहिँ के हुन्छ भने गाईको गव्यहरू सेवन गरेर गाईको संसर्गमा रहेर उसको दुष्टता बिस्तारै नाश हुन्छ, ऊ संस्कारी भन्छ, ऊ चाहिँ गरी उसले चोरी गर्न छोड्छ, उसले बदमासी गर्न छोड्छ, झुटो बोल्न छोड्छ, यो चाहिँ प्रयोग भएको छ ऋषि मुनिहरूले हिजो त्यतिकै गाईलाई माता भनेर चाहिँ त्यतिकै ल्याएको होइन नि, हामी माताको काखबाट टाढा रहेको बच्चा र माताको काखमा हुर्केको बच्चा विचार गर्नु त घरमा कस्तो हुन्छ, गाउँघरमा देखेका छौ नि जसको आमाको दुध खान पाएको छैन, जसको आमाको बाछ्यलाई पाएको छैन त्यो बच्चा पनि त छ नि समाजमा, त्यो बच्चाको उद्दण्डता त्यो बच्चाको चाहिँ स्वभाव हेरौँ, अनि एउटा आमाको काखमा हुर्केको आमाको चाहिँ स्तनपान गरेको बच्चा आमाको चाहिँ मायामा चाहिँ खेलेर हुर्केको बच्चामा धेरै भिन्नता हुन्छ हो, त्यस्तै गरेर यदि गाईका गव्यहरू सेवन गरेर गाईको आसपासमा हुर्केको बच्चा छ भने र अरू चाहिँ जनावरहरूको अरूको आसपासमा दुध खाएर हुर्केको बच्चा छ, पाउडर दुध खाएर हुर्केको बच्चा छ भने त्यसको स्वास्थ्य र उसको स्वास्थ्यमा धेरै भिन्नता हुन्छ, त्यसकारण हामीले गाईलाई गौ माता भन्या हो। जस्तो घाँस त सबैले खान्छन्, दाना पानी त सबैले खान्छन्, भुस पराल त सबैले खान्छन् हो कि, तर गाईमा के हुन्छ भने अब यो वैज्ञानिक भाषा हो, यो हो नै त्यही हो, माने माने नमानेले मान्दैनन्, तर हो सत्य त मान्नु पर्यो सबैले, कतिपयले के हुन्छ भने सत्य जान्दाखेरि मेरो अस्तित्व गुम्ने डरले पनि उसले असत्यको चाहिँ पक्ष लिन्छ, उसले असत्यलाई नै उसले प्रचार गर्छ, तर हामीले सत्य प्रचार गर्ने के त भने गाईको शरीरमा यो सबै किन हुन्छ त, गाईलाई माता किन भनिन्छ त भने मैले सूर्यकेतु नारीको कुरा गरेँ अघि, त्यसको प्रभाव के हुन्छ त भने उसले गाईको सूर्यकेतु नारीले गाईको सूर्यको प्रकाश, चन्द्रमाको प्रकाश, शीतल प्रकाश चन्द्रमाको, सूर्यको प्रचण्ड प्रकाश, अन्य ग्रह नक्षत्रहरू जति पनि हाम्रो सौर्यमण्डलका ग्रह नक्षत्र छन् यी बाहेकका सौर्यमण्डलभन्दा बाहिरका पनि ग्रह नक्षत्र छन् ताराहरू छन् छुट्टै, उनको पनि प्रभाव चाहिँ प्रकाशहरू मन्द गतिमा पृथ्वीमा आएकै हुन्छ, हामीले आँखाले देख्न सक्दैनौँ मात्रै हो, उसको पनि पृथ्वीमा प्रभाव रहन्छ हो, त्यो सूक्ष्म रूपमा आएको प्रकाशलाई त्यो सूक्ष्म रूपमा आएको चाहिँ जो शक्तिलाई ऊर्जालाई पनि गाईले लिन्छन् आफ्नो शरीरमा, त्यही सूर्यकेतु एउटा एन्टिना भनौँ न, हामीले आँखाले देखा छैनौँ त, सेटेलाइटबाट अनेकौं प्रकारका चाहिँ के अरे अहिले जसरी हजुरको रेडियो चल्छ, मोबाइल चल्छन् होइन, इन्टरनेट चल्छ, के त भने सेटेलाइटकै रेहरू आएर चल्ने त हो नि, यही प्रकारको गाईको सूर्यकेतु नाडी त्यो मेरुदण्डमा एउटा एन्टेना भन्यौँ आधुनिक भाषामा, त्यो हुन्छ जसले यी सम्पूर्ण चाहिँ के अरे अन्तरिक्षमा भएका चाहिँ ग्रह नक्षत्रको चाहिँ जुन ऊर्जा हो त्यो ऊर्जालाई लिएर संश्लेषण गरेर उसले आफ्ना गव्यहरू मिलाइदिन्छ, प्रत्यक्ष रूपमा हामी दुधबाट घिउबाट दहीबाट खायौँ, अप्रत्यक्ष रूपबाट चाहिँ गोमूत्रबाट गोबरबाट खेतमा गयो, खेतमा उब्जेको बाली खायौँ त्यो पनि हामीले चाहिँ लाभ लियौँ, यी रह्यो अरू जनावर हुँदैन, किन हुन्छ त यो भने एक गाँस घाँस भैँसीले पनि खायो, एकमुटी घाँस जर्सीले पनि खायो, एकमुटी घाँस अरू जनावरले पनि खाए, एकमुटी घाँस गाईले पनि खाए, अब गाईको शरीरमा त्यो एकमुटी घाँस चबाएर पेटमा जान साथ यही भिन्नता हुन्छ, यही फरक हुन्छ विज्ञान, के हो भने भैँसीले खायो, जर्सीले खायो, घोडाले खायो, अरूले खाए, त्यहाँ के भयो, त्यहाँ केमिकल रिएक्सन भयो पेटमा, केमिकल रिएक्सन सबैले बुझ्छ पढेकाले, त्यहाँ रासायनिक प्रतिक्रिया भयो, रासायनिक प्रतिक्रिया भएर उसको शरीरमा अष्टधातु निर्माण भयो, निर्माण नभएका नपचेका चिजहरू मलमूत्रबाट बाहिर आए, यति हुने हो, हाम्रो शरीर पनि त्यही हो, अन्य पशुको शरीर पनि त्यही हो, गाईमा पनि देवधार त्यही देखिन्छ नि, तर होइन, यो विज्ञान भनेको सूक्ष्म हुन्छ, हेर्नुहोस् गाईको शरीरमा जान साथै रिएक्सन फरक हुन्छ, प्रतिक्रिया फरक हुन्छ, गाईको पेटमा के हुन्छ त्यहाँ, त्यहाँ चाहिँ के अरे रासायनिक प्रतिक्रिया, त्यो केमिकल रिएक्सन त्यहाँ हुँदैन, त्यहाँ एटोमिक रिएक्सन हुन्छ, गाईको शरीरमा आणविक प्रतिक्रिया हुन्छ, जसको कारणले गाईको शरीरमा त्यही एक घाँस खाएर त्यही एक गाँस दाना पानी खाएर गाईले सुन बनाउँछ, त्यो आणविक रिएक्सन चाहिन्छ सुन बनाउनलाई, सुन भनेको अब त्यो कानमा लगाउने सुन त होइन, सूक्ष्म रूपमा सुनको चाहिँ के अरे एउटा छ्यार भएको सुनको स्वर्ण छ्यार, जो स्वर्णलाई तरलीकृत रूपमा चाहिँ उसले आफ्ना गव्यहरू मिलाएर पठाइदिन्छ, उसको गोमूत्रमा हुन्छ, उसको गोबरमा हुन्छ, उसको दुधमा हुन्छ, उसको घिउमा हुन्छ, उसको नौनीमा हुन्छ, जति पनि गव्य हामी सेवन गर्छौं त्यो स्वर्ण छ्यार हामी सेवन गर्छौं, यसकारणले शरीरको ताकत बढाउँछ, यसकारणले हाम्रो शरीरलाई रोगसँग लड्ने जो क्षमता हो इम्युनिटी पावर बढाउँछ, त्यसकारण यी अटो इम्युन डिजिज अहिलेसँग समस्या छ, यो अङ्ग्रेजीमा यो चाहिँ अङ्ग्रेजी औषधिहरूमा एलोपेथीमा अटो इम्युन डिजिज आयो, अटो इम्युन डिजिज भनेको के त भने जस्तो प्रोटिन भिटामिन राम्रो कुरा हो, शरीरमा ब्याक्टेरियाहरू लाभदायक ब्याक्टेरिया छन्, भाइरस छ लाभ राम्रो कुरा छन्, यस्तो शरीरको स्थिति हामीले यस्तो बनाइदिन्छौँ कहिलेकाहीँ शरीरलाई, विदेशी चाहिँ संस्कार संस्कृति अपनाएर, विदेशी खानपान अपनाएर, विदेशी चालचलन अपनाएर, हाम्रो जीवनशैली बदलिएर, हामी चाहिँ के अरे हाम्रो आहार विहारलाई बदलिएर शरीरमा यस्तो खालको निर्माण हुन्छ कहिलेकाहीँ, त्यो भित्र जो चाहिने प्रोटिन पचाउने क्षमता हो नि त्यो चाहिँ जान्छ, शरीरमा चाहिँ क्याल्सियमहरू लगायत भिटामिन्सहरू यी सबै कुराहरू जान्छन्। भित्र आफ्नो जो प्रतिरक्षा प्रणाली निर्माण गर्नुपर्ने विकास गर्नुपर्ने हो त्यो प्रतिरक्षा प्रणालीले के गर्छ भने शरीरलाई आफैलाई जस्तो आत्मघाती गोल हाने भन्छ नि फुटबल खेल्दाखेरि सुइसाइड बम्बर आत्मघाती गोल गर्ने जस्तो कहिलेकाहीँ अमेरिकाले इरानलाई हानेको मिसाइल आफ्नै अमेरिकी आर्मीमा पनि पड्किनु हो यस्तो खालको जो हामीले चाहिँ संसारमा देख्छौ यस्तै खालको हाम्रो शरीरभित्र प्रक्रिया हुन्छ एउटा प्रतिक्रिया शरीरले रोगसँग लड्ने क्षमता शरीर आफै भित्र लड्छ आफ्नै सेलहरूलाई खाइदिन्छ आफ्नो सेललाई ड्यामेज गरिदिन्छ उसले त्यसलाई भनिन्छ अटो इम्युन डिजिज यसको रोकथाम कहीँ पनि छैन अहिले यसको उपचारै छैन यसको उपचार भनेको गाईसँगै छ फेरि गाई पाल्नुहोस् गाईको गव्य सेवन गर्नुहोस् उसले यस्तो प्रतिक्रिया भित्र गरेर निर्माण गरिदिन्छ सबै बाङ्गा टिङ्गा भएका सब बिग्रेकालाई उसले सिधा गरिदिन्छ त्यस्तो खालको चाहिँ प्रभाव पर्छ त्यसकारणले हामीले गाईलाई माता भनेको अरूमा छैन यो गुण गाईले चाहिँ त्यो सुन निर्माण गर्छ त्यो सुनलाई हामीले खान्छौं दुधको माध्यम घिउको माध्यमबाट दहीको मुहीको माध्यमबाट र खेतीपातीमा चाहिँ हामीले त्यो प्रयोग गरेर फेरि उत्पादनको रूपमा चाहिँ त्यो पनि हामीले शुद्ध रूपमा खान्छौँ यही प्रक्रिया हो यही विधिलाई हामीले अहिले फेरि स्थापित गर्न खोजिया हो नयाँ केही पनि होइन कृषि बिग्रेको छ कृषिमा गाईलाई प्रयोग गर्ने गौ कृषि भनिदिउँ ऋषि कृषि गौ कृषि अब यो जे नाम राखे पनि त्यही कृषि हो जो हिजो थियो परम्परागत कृषि यही हो यसमा कुनै रसायनहरू प्रयोग हुँदैनन् र चाहिँ हामीले कुनै रोग लाग्यो हामीलाई भने फेरि गाई छन् त्यहाँ खाउँ अब कहिलेकाहीँ आपतकालीन अवस्था आयो दुर्घटना भयो इमर्जेन्सी भयो अत्यधिक पीड़ा भयो अत्यधिक रक्तस्राव भयो हात खुट्टा भाँचिए हड्डी बिग्रियो हड्डी फुट्यो भने जाने ठाउँ त्यही इमर्जेन्सीमा जाउँ त्यही ज्यान बचाउँ अनि उपचार त घर आएर गरौं गाईसँग गरौं उपचार गाई एउटा स्वयं अस्पताल हो स्वयं हस्पिटल हो गाई त्यसै गरेर गाईको चाहिँ गरी हो महिमा गाईको चाहिँ यो जति पनि वर्णन गरेर जति पनि बखान गरेर सकिँदैन यति रूपमा बुझे हुन्छ कि गौ माता भनेपछि जसरी हामीले माताको गुण माताको चाहिँ वास्तवता प्राप्त गर्छौं गाईबाट हामीले त्यही प्राप्त गर्ने हो।
2: अहिले यो महाअभियानमा तपाईँ लागिरहँदाखेरि अहिले पछिल्लो समयमा चाहिँ हाम्रो देशमा भनौँ न कस्तो देख्नुहुन्छ गौ माताको संरक्षणको अवस्था चाहिँ कस्तो छ
1: देशमा? अब संविधानमा कुरा गर्ने हो भने त मैले भनिहालेँ गाईलाई चाहिँ एउटा शब्दमा लेखिदियो गाई राष्ट्रिय जनावर हुनेछिन् भनेर तर सरकारले गर्न खोजेको केही पनि छैन केवल संविधानमा लेख्दैमा ठूला ठूला ग्रन्थ पढ्दैमा ऋषिमुनि लेखन त लेख्नु भएको छ नि पढ्या छौ नि हामीले हाम्रो धार्मिक गुरुहरू चाहिँ जति पनि काठमाडौँमा बस्ने हुनुहुन्छ जहाँ पनि नेपालमा जो धार्मिक गुरु भन्छौँ हामीले उहाँहरूको मठमा गएको छु म उहाँको आश्रममा गएको छु म उहाँहरूले भन्नुहुन्छ भन्न त ओ गाई सखाब भयो सरकारले गरेन नगरपालिकाले गरेन गाई मुसलमानले काटेर खाए गाई इसाईले काटेर खाए भने अनेक किसिमको चाहिँ दुःख व्यक्त गरेको देख्छु मैले तर उहाँहरूले के गर्नुभएको छ मैले यही प्रश्न गर्छु तपाईँले अरूलाई त आलोचना गर्नुभयो तपाईँले दुध के खानुहुन्छ बिहान उठ्ने बित्तिकै चिया के खानुहुन्छ तपाईँ उठ्ने बित्तिकै हुन त साधु सन्तको चिया पिए होइन हाम्रो सनातन पिए होइन चिया चिया विदेशी हो नेपालमा उत्पत्ति त होला तर नेपालको उत्पत्ति भए पनि त्यो विदेशबाट आएको त्यसले हामीलाई हानि गर्छ चिया एउटा वनस्पति हो औषधीय तत्त्व हो जुनले हाम्रो रगतलाई एसिडिक बनाउँछ हाम्रो ब्लड पहिलेदेखि एसिडिक छ यही कुरो चाहिँ हामी हिमालतिर गएर भन्दाखेरि हिमालमा चिया कफी खाउँ भनिदिन्छौँ हामी किन हिमालमा बस्ने मान्छेको एसिडिक अल्कालाइन बढी हुन्छ अल्कालाइन बढी भयो भने घातक हुन्छ एसिड बढी भयो भने घातक हुन्छ त्यसको लागि उहाँ चिया कफी खानुपर्छ त्यसको लागि उहाँ अल्कोहल खानै पर्छ बाँच्नको लागि हामीलाई त्यो आवश्यक छैन अनि हामीले खाइरहेछौँ त्यो अनि हामीले चाहिँ आश्रममा जर्सी पालेका छौँ हाम्रा देवालय मठालय कि यी सम्पूर्ण पिठाधीशहरू जति हुनुहुन्छ उहाँहरूले जर्सी पालेर जर्सीको दुध दही खाइरहनु भएको छ यता चिच्या हुनुहुन्छ गाई सडकमा गए गाई सडकमा गए भनेर चिच्याएर हुँदैन नि सडकमा गएको गाईलाई छोपेर ल्याएर हामीले पालौँ न।

0: गरिदिएका छन् नि त, हामीले त भन्ने होइन, हामीले त पुतना भन्ने शब्द भन्ने छौँ, ठिकै हो, पुतनामा पनि एउटा स्त्री थिइन् नि त, कृष्ण किन मार्नु पर्यो त स्त्रीलाई, सम्मान गर्ने, स्त्रीको सम्मान गर्ने, पूजा गर्ने त हाम्रो यत्र नार्यस्तु पूजेन्द्रे रमन्दे तत्र देवता भन्ने चाहिँ छ त पर्छ, तर पनि कृष्णले पुतनालाई किन मार्नुभयो त, रामले चाहिँ गरे उसलाई किन मार्नुभयो, ताडकालाई किन मार्नुभयो त भने त्यो के त भने दुष्टको स्वभाव, जो दुष्ट स्वभाव बोकेको छ त्यो वध गर्नुपर्छ। त्यसै गरेर हामीले भेदभाव त गरे होइन, गाई जर्सीलाई लगेर चाहिँ खोलामा बगाइदिउँ, भिरबाट खसालिदिउँ भने त होइन, तर गुण रूपमा के छ भने यदि हामीले पाल्ने हो र संसार गर्ने हो भनेपछि गाईको सानिध्यतामा बसौँ, गाईलाई पालौँ, जर्सीलाई छुट्टै राखौँ, आश्रम आइसकेका छन् भने उसलाई छुट्टै राखौँ, उसको जीवन भनेको 14-15 वर्षमा समाप्त भइहाल्छ, उसको प्रजनन क्रिया नगरौं, गाईलाई पालौ, नन्दी पालौ, बिस्तारै बिस्तारै यो 20-25 वर्षमा आफै बाँच्छन् यिनीहरू, यसको यो त गर्न सक्यो त व्यवस्थापन गर्न सकिन्छ, यही भन्छौ हामीले गएर। तपाईँले चाहिँ जर्सीको दुध खाने अनि गाई रक्षा गर्छु भने कसरी गर्नुहुन्छ तपाईँले? तपाईँले बिहान उठ्ने बित्तिकै कलगेट गर्नुहुन्छ, दन्त मञ्जन प्रयोग गर्नुहुन्छ, अनि चाहिँ तपाईँले चाहिँ हाम्रो गाईको गोबीबाट प्रयोग गरेर मञ्जन प्रयोग गर्नुहुन्न, कसरी गाई रक्षा हुन्छ? गाई रक्षा गर्नलाई त व्यापार गर्नु पर्यो गाईको। एउटा कुरा त विदेशबाट जाने पैसा हामी रोक्छौँ कलगेटको रूपमा, कोका कोला खाने रूपमा, कोका कोलाको साथ हामीले गोमूत्र खाने सेवन गरौँ न त, मुही खाने विचार गरौँ न, कमसे कम एउटा अभियान चलाउँ, ल हामीले गाईको मुही मात्रै खाने, एउटा अभियान चलाउँ त मुही पूर्ति हुन्छ त भोलि। बजारको नियम के हुन्छ भने माग गरौँ पूर्ति आउँछ, म शुद्ध दुध मात्रै खान्छु भने बस्यो भने शुद्ध दुध पनि प्राप्त हुन्छ एकचोटि। त्यस कारणले यो अभियान यही हो, गाई रक्षा गर्ने केवल भनेर मात्रै हुँदैन, गर्ने गर्ने के त भने यही हो, जो हामी परम्परागत चिकित्सालाई परम्परागत उपचारलाई जसले स्थापित गर्न खोज्नु भएको त्यो क्षेत्रमा लागेका मान्छे चिकित्सामा लाग्ने, कृषि क्षेत्रका लागि मान्छेलाई कृषिमै लगाउने, कृषिमै प्रयोग दिने र कृषिमै ट्रेनिङहरू दिने र कृषि कृषकलाई त्यो खालको उत्पादन गराएर भरोसा दिलाउने, गाईको उत्पादनबाट पनि उत्पादन कम हुँदैन है खेतीमा गर्नुहोस्। अझ रैथाने बिउ रक्षा गर्ने पनि एउटा अभियान छ, त्यो साथमा हाइब्रिड प्रयोग गर्ने हुँदैन, हाइब्रिड भने के त भने चेतना स्तरलाई मार्ने, जर्सी जस्तै हाइब्रिड अनाज फलफूल सबै हाइब्रिड, तरकारी हाइब्रिड, हाइब्रिड खाँदा मिठो होला, बाह्रै महिना देखिएला, बाह्रै महिना उत्पादन होला, देख्ने बेलामा राम्रो देखिएला, चिल्लो देखिएला, पोटिलो देखिएला, रस अधिक देखिएला, तर हानिकारक चाहिँ छ त्यो, किन त्यसले चेतना स्तरलाई मार्छ। जसरी त्यसको बीज, अब त जीएम क्रप आइहाल्यो, जेनेटिकली मोडिफाइड क्रप जसको बिउ पनि छैन, कागती यस्तो आज भित्र गएर बिउ छैन, हेर्नुहोस् हामीले त्यही चाहिन्छ, अरे यति यति रस रहेछ, बिउ छैन बिउ। अब यदि बीज नभएको चिज हामीले खायौँ भने हामी त बीज रहित हौला त, हामी नपुग्छ हुँदैनौँ, भएको समस्यामा त्यही छ त, समाजमा देखिया छ नि, 15-20 वर्षमा विवाह गरेको सन्तान उत्पत्ति हुँदैनन्, हाम्रो जीवनशैली चाहिँ ठिक छैन, खानपान ठिक छैन, अनि कसरी चाहिँ हामी सक्षम बन्छौँ, कसरी राष्ट्र निर्माणको लागि एउटा योद्धा कसरी निर्माण गर्ने हो भोलि, भोलि विदेशीको हत्या भयो लड्ने खै मान्छे, हिजो यति चाहिँ 20-25 हजार सेना चाहिँ महिला पुरुषले गर्दाखेरि अङ्ग्रेजको त्यत्रो शक्तिशाली सेना लखटेको चाहिँ हाम्रो पुर्खाहरू, अहिले हामीमा चाहिँ के अरे गुलामीपना, हाम्रोमा चाहिँ अहिले चाहिँ दासत्वको चाहिँ प्रवृत्ति कसरी आएको छ भने यही आचरण, यही खानपिन, यही जीवनशैलीबाट आएको छ, यसलाई पूर्ण रूपमा बदल्ने, भान्सा बदल्ने पनि अभियान हाम्रो साथमै छ। फेरि भान्साको बारे म अर्कोचोटि बसाइमा भन्छु, भान्सालाई कहाँ बिग्रेको छ, कसरी सुधार गर्ने,
1: गाउँकै कुरा गरौँ,
0: जस्तै गाई र गव्यको कुरा,
1: गव्यको अघि हजुरले प्रसङ्ग निकाल्नुमै हामी त धेरै कमाउन पर्यो, धेरै नाफा हुनु पर्यो भन्छौँ नि त, जस्तै अब स्वदेशी गाईको संरक्षणले नेपालको कृषि प्रणाली र जैविक खेतीमा चाहिँ कस्तो योगदान दिन सक्छ, आमदानी बढाउन सकिन्छ त?
0: पहिलो कुरा के हुन्छ भने कृषिमा उत्पादन धेरै दिन पर्यो किसानलाई, किसानले जे पनि गर्ने हो व्यापारकै लागि गर्ने हो, उत्पादनकै लागि गर्ने हो। अब एक कट्ठा खेतबारीमा मकै धान कति फल्छ त, कोदो कति फल्छ त अनुमान गर्ने, र त्यसमा के लागत भएको छ, युरिया हाल्दाखेरि हामीले कति लागत गर्यौं र कति उत्पादन गर्यौं, कति मुनाफा गर्यौं, 500 रुपियाँ किलो बिउ मकैको बिउ ल्याएर एक कट्ठामा रोप्दाखेरि युरिया हालेर खेती गर्दाखेरि त्यसमा लागत कति भयो, अनि उत्पादन भएर हामीले कतिमा बेच्छौं, 100 रुपियाँको किलो पनि बिक्दैन हेर्नुहोस् मकै, यति दुर्द छ हाम्रोमा, हाम्रोमा 190-200 रुपियाँको 5 किलोलाई भनेपछि 20-25 रुपियाँ 30 रुपियाँ किलो 35 रुपियाँ किलो मात्रै, मुस्किलले 40 रुपियाँ किलो गयो भने त मुस्किलले मकै जाने हो, 500 रुपियाँ किलो मकै ल्याउँछौ हामीले, युरिया हालेका छौँ, मेहनत धेरै गरेका छौँ, गबारो लाग्यो त्यो हाइब्रिड बिउमा पहिलेदेखि रोग लागेर आएको हुन्छ, त्यो रोग लगाइन्छ मुस्किलले, त्यो जानी जानी लगाइन्छ, उनीहरू लगाउँछन् त्यो रोगै पठाइदिन्छन् उनीहरूले, नयाँ नयाँ प्रकारको रोग कृषिमा पनि आएको छ, बालीमा पनि आएको छ, मान्छेमा पनि नयाँ नयाँ प्रकारको रोग लागेको छ, कृषि पनि नयाँ नयाँ रोगमा ग्रसित छ भने त्यसलाई पनि चाहिँ गरेर हामीले फेरि अब औषधि छिट्नु पर्यो, फेरि केमिकल हाल्नु पर्यो भने हामीले रैथाने बिउ जो हाम्रो स्थानीय बिउहरू थियो, हिजो हामीले धानको बिउ आफै राख्थ्यौँ, कोदोको बिउ आफै राख्थ्यौँ, हामीले हिजो भिन्डीको बिउ आफै राख्थ्यौँ, मकैको बिउ, हरेक प्रकारको बिउ राख्ने एउटा चलन थियो हामीमा घरमा, खेती भएपछि राम्रो चाहिँ एकदम लायकको चाहिँ बिउ छानेर त्यसलाई फल छानेर बिउ राख्ने.

0: त्यसले के गर्थ्यो भने यी विदेशी कम्पनीहरू चलेका थिएनन्। जति पनि यी बिउ बनाउँछन् सबै विदेशी कम्पनी हुने, व्यक्ति नेपालीको दोकान होला, नेपालीले बेच्ला, नेपालीले किन्छौं हामीले, तर मूल के हो भने पैसा विदेशीतिर जाने हो। त्यसकारण यो विकासीय बिउको नाउँमा हामीले किसानलाई त्यस्तो खालको बिउ ल्याइरहेको छौँ। नयाँ नयाँ रोग माटोमा लागेका छ, नयाँ नयाँ चाहिँ के अरे एउटा रोग आइरहेको छ, झार नयाँ नयाँ खालका झार घाँसपातहरू आइरहेका छन्। यसलाई हामीले निर्मूल गर्नका लागि एउटा अभियान के छ भने किसानलाई आफ्नो लोकल बिउ जो स्थानीय रूपमा रैथाने बिउ भनौँ न, धानको पुरानो नस्लका हाम्रो कम्तीमा पनि 50-60 प्रकारका धान नेपालमा थिए होइन, यस्तै गरी तरकारीहरू अनेकौं प्रकारका। तपाईँ भिन्डी एकचोटि लगाउनु भयो भने 6 वर्ष भिन्डी फल्थ्यो, हेर्नुहोस्, 6 वर्षमा एकचोटि लगाएको भिन्डी 6 वर्षमा फल्ने कहीँ छ त्यो विज्ञान? यो जतिसुकै विज्ञान भन्यो भने अहिलेको हाइब्रिडको भिन्डी ल्याउनु नि त, भिन्डी भनेको 1 वर्ष टिक्दैन, जेठसम्ममा भिन्डी सकिन्छ, अब बर्खाको भिन्डी आउँछ बर्खामा सकिन्छ फेरि। किन? जो हाम्रो लोकल बिउ थियो भिन्डीको एकचोटि लगाउनुहोस्, माथि बढ्छ फल्छ अनि फेरि त्यसको हाँगासाँगा काट्दिनु फेरि पलाउँछ। 6 वर्षमा एउटा भिन्डीको फल फल्थ्यो, भान्टा चाहिँ के अरे वर्षैसम्म फलिरहन्छ भान्टा, खुर्सानी 12 महिना फलिरहने खुर्सानी भने, यस्तो खालको चाहिँ हामीमा हिजो बिउ थियो। म पनि एउटा किसानको छोरो हुँ, हाम्रो खेतमा हिजो एक ठाउँमा 7 कट्ठा खेत छ, त्यो 7 कट्ठा खेतमा हिजो हामीले रैथाने बिउ लगाउँथ्यौँ, जडन धान थियो, गोपाले धान थियो होइन, यस्तो खालको चाहिँ धान लगाउँदाखेरि हिजो हामीले 40-45 मुरी धान भित्रिएको हो, हलोले जोतेर गोबर हालेर गोमूत्र हालेर कुनै रासायनिक पदार्थ नहालेर अझ त्यसमा हामीले आलु खेती बीचमा, प्याज खेती बीचमा, लसुन खेती बीचमा गरेर फेरि धान खेती, फेरि मकै खेती गरेर फेरि धान खेती, 12 महिना त्यो चाहिँ खेत बाँझो रहँदैन थियो कहिले पनि नजिकको भावनाले। त्यति गर्दाखेरि पनि हामी 40-45 मिनट धान भित्रियो भने मान्छे लगानी 0, घरमा गाई भैँसी पालेको छ त्यसको मल हालेका छौँ, त्यसको गोबर हालेका छौँ, मलाई बाहिर लगानी 0 लगानी छ, 0 बजेट भयो, 0 बजेटको खेती गर्ने चाहिँ यो अभियान। अनि त्यसरी उत्पादन गुणस्तरीय पनि भयो, धेरै पनि आयो थियो, अहिले त्यही खेत हो। अहिले हाम्रोमा ट्र्याक्टर आयो, हलो छैन, गोबर छैन, युरिया आयो, डिएपी आयो, पोटास आयो, त्यसमा बिउ हाइब्रिड आयो, महँगो महँगो बिउ आयो, तर अहिले 18 मुरी धान छैन, हेर्नु 20 मुरी धान फल्दैन, अनि हामी कहाँ गयौँ त कृषि क्षेत्र खै त हाम्रो हिजो नेपालले चाहिँ खाद्यान्न सप्लाई गर्ने निर्यात गर्ने देश, अहिले चाहिँ हामीले आयात गर्नुपर्छ टमाटर विदेशबाट, कागती विदेशबाट, यो फूल लगाउने फूल, माला लगाउने फूल हाम्रो चाहिँ विदेशबाट, अब जनै पूर्णिमा आउँदैछ, यो जनै चाहिँ धागो बान्ने चिनले पठाउँछ, हेर्नुहोस्, हामी गफ मात्रै गर्ने भयौँ कि हामी काम गर्दैनौँ? सारा नेपालमा हेर्नु होला जग्गा जमिन, म त धेरै तराई क्षेत्रमा धेरै घुम्छु, अन्नको भण्डार भन्ने तराईलाई भनिन्थ्यो, हरियो वन नेपालको धन, यो अन्नको भण्डार तराईमा जग्गा जमिन धेरै बाँझा छन्, हेर्नुहोस्, युवा छैनन् सबै विदेश, वृद्धहरू चाहिँ सबै वृद्धाश्रममा, अनि बाँकी बाउआमा सहरमा डेरा ल्याएर बस्ने, गाउँ गाउँमा जग्गा बाँझो छ। हिजो तिनै जग्गामा उत्पादन हुन्थ्यो, खेतीपाती हुन्थ्यो, अहिले सामुदायिक वन बनाइयो, सामुदायिक वन बनाएर हाम्रो मूर्ख बनाइयो, गाई भैँसी चढ्न दिँदैनन् वनमा, जल जमिन जंगल पहिलो अधिकार पशुको गाईको हो, गाईको अधिकार वञ्चित गरेर हामी जीवित रहन सक्छौ? गाईलाई सडकमा छोडेर चाहिँ गाडीले हानेर मारिरहेछ, कसैले चाहिँ हँसियाले हतियारले हानेर चाहिँ उसलाई हतियारले हानेर चाहिँ घाइते बनाइरहेका छन्, काँडे तार हालेर काँडे तारमा गाई गएर अल्झेका छन्, मरेका छन् त्यहाँ भने, यो दुर्दशा। गौको संरक्षण गर्नलाई एउटा कमसेकम राष्ट्रिय जनावर मानेछ भने संविधानले सरकारले एउटा गौ आरक्षण निर्माण गरोस् न त, बाघको आरक्षण गरेका छ, गिद्धको आरक्षण भनेको छ, गैंडा आरक्षण गरेका छ, बाबा प्रकृतिलाई सन्तुलनमा राख्ने, सृष्टिलाई सन्तुलनमा राख्ने एउटा माता स्वरको चाहिँ मानेको चाहिँ गौ वंशलाई चाहिँ हामीले रक्षा गर्नको लागि एउटा नेपालको ठूलो जंगललाई आरक्षण त निर्माण गरौँ न, गौ आरक्षण भन्ने निर्माण त गरौँ कमसेकम, गाई मार्नेलाई चाहिँ आजीवन कारावास गरौँ न, गैंडा मार्नेलाई र हात्ती मार्नेलाई यी चाहिँ के अरे बाघ मार्नेलाई के गर्छ सरकारले? त्यहाँ गाई गाडीको गति पनि सीमित गर्दैछ, आरक्षणमा जानुहोस् तपाईँ पश्चिमतिर जानुहोस्, बर्दिया बाँकी बर्दियातिर जानुहोस्, त्यहाँ जाने बेलामा गाडीको स्पीड पनि सीमित, 40 किलोमिटर भन्दा प्रति घण्टा गाडी घुइकाउन पाइँदैन, दण्ड दिन्छ त्यहाँ आर्मी बचेछ, अनि गाईलाई चाहिँ सडकमा ठोक्दै मार्दै गर्ने, विशालदै मार्दै गर्ने, खै कानून? यो पनि सरकारलाई झगझगाउनु पर्ने छ, कानूनको रूपमा चाहिँ अभियान यो पनि छ, भोलि आन्दोलन गर्नुपर्ने स्थिति आउँछ, भोलि सिंहदरबारमा गाई लगेर घोलिदिउँ त हामीले, एउटा पहिला संगठन निर्माण गरौँ, पहिला सक्षम बनाऊ हामी, माग गरौंला, यदि भएन भने गाई लगेर सिंहदरबारमा घोलिदिन्छौँ हामीले भोलि, एउटा आन्दोलन त हो कि होइन, कि मारोस् गाईलाई? त्यसकारणले हाम्रो माग छ पटक पटक सामुदायिक वनमा खुल्ला गरौं, गाईलाई पसालौं, गाईलाई चरण गरौं, आरक्षण जति पनि छ नेपालमा, गाई गएर बाघलाई के हानि हुन्छ र? बाघलाई झन् चारो हुन्छ गाई त, हो कि होइन? अशक्त गाईहरू बाछा बाछालाई बाघले पनि खाला, के भएर त्यहाँ उसको पनि आहार चाहियो, यदि बाघलाई बचाउनु छ भने जंगलमा गाईलाई पनि हुल्नुपर्छ। चैत वैशाखमा चाहिँ जंगलमा आगो लगाएर घाँस नाश गर्ने अनि गाईलाई पस्न नदिने कुन चाहिँ विज्ञान होइन, के गरिरहेछ सरकारले? हेर्नु त, त्यत्रो खर्च गरेको छ आर्मीले चाहिँ, त्यति त्यति बटालियन राखेको छ आरक्षणमा, के गर्छन्? घाँस बढी अब बर्खामा बढी घाँस हुन्छ अब त्यो जङ्गल हुन्छ भनेर जेठ मास पुगे हुन्छ आगो लगाइदिन्छन् जङ्गल कमसेकम गाईलाई पस्ने त्यो घाँस खान्छ नि गाईले गाईले ठुलो रुख काटेर खाने होइन कि ठुलो रुख लुचेर खाने होइन गाईले गाईले त्यही घाँस खाने त अनि त्यही गोबर दिन्छ त्यही गोमूत्र दिन्छ अनि त्यहाँ के हुन्छ त्यहाँ गुहे किरा आउँछ गुहे किराको विज्ञान कसले बुझाएछ गणेलाको विज्ञान कसले बुझाएछ यहाँ एउटा गुहे किरो कम्तीमा 3 मिटर तल जान्छ 3 मिटर माथि उता जान्छ 3 मिटर माथि आउँछ त्यति तपाईँको प्वाल पार्छ उसले त्यो प्वालमा आकाशको पानी चाहिँ त्यहाँ गएर जमिन मुनिको जल भण्डार चाहिँ बढाउँछ उसले जलको सतह चाहिँ माथि ल्याउँछ त्यसले अनि त्यसैबाट चाहिँ बाढी पहिरो आउँदैन भुछे हुँदैन जंगलमा पूर्ण चाहिँ बाह्रै महिना हराभरा हुन्छन् हजुरले गाई चरण गराएको जंगलको जुन एउटा वृक्षको जुन बढ्ने क्षमता हो कति वर्ष 10 वर्षमा 15 वर्षमा एउटा पेड रुखको चाहिँ एउटा पेड कति कति मोटाइ हुनुपर्ने कति गोलाइको हुनुपर्ने अहिले त्यो वृद्धि भएको छैन यी चाहिँ के वनस्पति शास्त्रीहरू छन् यी पर्यावरण शास्त्रीहरू छन् यी जति पनि छन् त्यहाँ गएर एउटा टेप इन्ची टेप लगाएर चाहिँ त्यो पेडको गोलाइ नापुन् न यिनीहरूले एउटा वृक्षको पेडको गोलाइ नापुन् त गाईलाई 10 वर्ष 15 वर्ष नियमित जंगलमा हालौँ त्यो जंगल र गाई पस्न नदिएको जंगलको स्वरूप परिवर्तन हुन्छ त्यहाँ विभिन्न प्रकारका वनस्पतिहरू विभिन्न प्रकारका फलफूलहरू जाग्छन् हिजो म पनि ग्वाला गएको मान्छे हो हिजो हामी ग्वाला जाने बेलामा त्यहाँ अम्बाको फल थियो हेर्नु जामुनको फल थियो यस्तै विभिन्न प्रकारका फलहरू हुन्थे बाँदरहरू उतै भुल्थे जंगल यहाँ किसानको चाहिँ खेतमा आएर बाँदरले हानि गर्दैनथे अब अहिले जंगलमा केही पनि छैन हेर्नुहोस् खालि काँडादेखि लिएर चाहिँ त्यो अनावश्यक रूप बिरुवा घाँस मात्रै छन् आगो लगाइदिन्छन् अनि बन्देलले सताएको छ बाँदरले सताएको छ अनि हामीले बाँदरलाई मार्न अस्ति हिजो त एउटा दर्दनाको स्थिति कहाँ देखाएको थिएँ मैले बाँदरलाई चाहिँ एउटा खाल्डोमा हालेको थिएँ 50-60 बाँदर मरेको हेर्नुहोस् मारे त होला नि कसैले बाँदर आफै मर्दैन नि कहिले पनि रोगले मर्दैन बाँदर भने कसैले बिसाले होला सायद यो दुर्दशा चाहिँ छ हाम्रो यो सम्पूर्ण पर्यावरण चाहिँ जो यो हाम्रो इको सिस्टम छ यो खलबलिएको छ गाईको कारणले यदि गाईलाई हामीले जंगलमा चराउन दिउँ बेरोकटोक जंगलमा जान दिउँ र हामीले गाई पालन शुरू गरौँ गौशालामै किन नहोस् गाई पालन शुरू गर्यौँ भनेपछि फेरि हामीले चाहिँ त्यो संकट बाँदरको संकट पनि हुँदैन बन्देलको संकट पनि हुँदैन गाईलाई जंगलमा छोड्न साथ बन्देल आफै टारिन्छन् बन्देल लुक्ने ठाउँ हुँदैन गाईले घाँस खाइदिन्छ त्यसपछि बन्देल त्यसै पनि होला आफ्नो ठाउँमा महत्व त होला किसानको लागि त हानि गरिरहेको छ नि उसले बाँदर बाँदरले अब उही जडीबुटीको त्यो बाँदर जमिनमा हामीले केरा खेती गरौँ जामुनको खेती गराइदिउँ अम्बा लगाउँ आँप लगाइदिउँ विभिन्न प्रकारको फलफूल खेती टन्न जङ्गलमा चाहिँ विकास गरिदिउँ न बाँदर त उही खान्छ त सक्यो अहिले दुःख त के होला भने भोलि अरे त्यहाँ जंगलमा फल फल्याएको छ भने मान्छेले नै गएर ल्याइदिएला फेरि भोलि हामी त त्यहाँसम्म भइसक्यो बाँदरभन्दा सुत्र बासमा हामी त्यसकारणले यी सम्पूर्ण संकटलाई एउटा मात्रै होइन मैले भने पर्यावरणीय आएको असन्तुलनलाई सबै असन्तुलनलाई सन्तुलनमा ल्याउने काम गाईले गर्छन् गाई पालन हाम्रो शरीरलाई सन्तुलन ल्याउँछ भने गाईको गव्यहरू सेवन गर्ने
1: थोरै गोमूत्रतर्फ जाउँ होइन यतिकै गोमूत्र चाहिँ डाइरेक्ट खान हुन्छ कि हुँदैन अहिले हामीले चाहिँ गोअर्घ भनिरहेको हुन्छौँ होइन गोअर्घलाई चाहिँ कसरी प्रशोधन गरिन्छ र यो के केमा प्रयोग
0: गोमूत्र अब संस्कृतमा एउटा श्लोक छ गोमय बसते लक्ष्मी गोमूत्रे धनवन्तरी अब यो सानो सूत्र छ तर यसले विशाल अर्थ ओगटेको छ यसले गोमय बसते लक्ष्मी अब लक्ष्मी भनेको हामी धनकी देवी भनेर पूजा गर्छौं जो धनी बन्न चाहन्छ जो सम्पन्न बन्न चाहन्छ जो ऋणमुक्त हुन चाहन्छ लक्ष्मीको फोटो राखेर पूजा गर्छौं हो कि तर जीवित लक्ष्मीलाई हेला गरेका छौँ हामी जीवित लक्ष्मी छन् गौ लक्ष्मी भनेर लक्ष्मी पूजा दिने एक दिन चाहिँ धूप छल्काएर त्यो माला लगाएर पूजा हुँदैन गाईको सेवा गरौँ प्रत्यक्ष सकिन्छ प्रत्यक्ष नभए अप्रत्यक्ष अप्रत्यक्ष मतलब गाईको गव्यहरू सेवन गरौँ गाईबाट उत्पादन भएका चिजहरू सेवन गरौँ त्यो पनि प्रत्यक्ष लाभ भयो यस्तै गरेर के हो भने यदि धनी हुन चाहन्छौँ हामी भने परिवारलाई समाजलाई राष्ट्रलाई सम्पन्नशाली समृद्धशाली बनाउन चाहन्छौँ भने धन कमाउन छ पैसा कमाउन छ भने गाईको गोबरको व्यवसाय गरौँ गोबरको के व्यवसाय गर्ने मैले भने अघि यो पञ्चगव्यको साबुन बनाऊ व्यापारमा गयो कमसेकम अनि त्यसपछि एउटा दान्त मञ्जन शुरू गरौँ दाँत मान्न शुरू गरौँ अब अहिले आएको चाहिँ सबैभन्दा ठूलो संकट अहिलेको यो एउटा चाहिँ प्रसङ्ग उठिहाल्यो म एउटा चिज देखाउँछु यहाँ सबैको घर घरमा सबैको व्यक्तिको हरेक व्यक्तिको चाहिँ साथमा मोबाइल छ हेर्नुहोस् अनि सबैकोमा एउटा मोबाइल त होला कसैको दुईवटा मोबाइल होला कसैको एउटा मोबाइल होला मोबाइल त छ अब त्यो मोबाइलले हामीलाई के हानि गरिरहेको छ त हामीले त्यो सबैलाई थाहा हुँदैन त्यो मोबाइल सम्बन्धी त्यसको रेडिएसन त्यसको जुन विकिरण प्रभाव जस्तो यो इलेक्ट्रोनिक मिडियाहरू चाहिँ जति पनि अहिले यहाँ चलिरहेको छ यसो पनि विकिरण आइरहेको छ यो कोठालामा पनि भयङ्कर विकिरण छ यहाँ अब आँखाले देख्न सक्दैन र पुरा यहाँ पनि रेडिएसन छ यो रेडिएसनमा प्रभाव के गर्छ भने तपाईँ दैनिक यहाँ बस्नुहुन्छ तपाईँको शरीरमा तनाव उत्पत्ति हुन्छ मन अधीर हुन्छ मन अस्थिर हुन्छ मुटु कमजोर हुन्छ, कलेजो कमजोर हुन्छ, किडनी कमजोर हुन्छ, शारीरिक अङ्ग त कमजोर हुन्छ नहुन्छन्, हाम्रो मन र मस्तिष्कलाई पनि यो रेडिएसनले चाहिँ असर गरिराखेको छ। अब गर्ने के त भनेपछि यो कोठालाई, यो च्याम्बर चाहिँ जुन छ, यो क्याबिन छ, यसमा तपाईँहरू लामो समय बस्नुपर्ने हुन्छ। यसलाई अब हामीले पूर्ण रूपमा रेडिएसन मुक्त गरौँ, अब यो देश, यो क्षेत्रलाई रेडिएसन मुक्त गर्नलाई अब विज्ञानमा केही छ भन्नु होला? कोही विज्ञानीसँग, कोही वैज्ञानिकसँग केही पनि छैन। हामीसँग छ गौमाता, के हो भने यो एन्टी रेडिएसन चिप्स, जसलाई हामी अङ्ग्रेजीमा भनौँ एन्टी रेडिएसन चिप्स हो यो। यसले कुनै पनि प्रकारको विकिरण, एउटा मात्रै होइन, फेरि तपाईँको चाहिँ सूर्यबाट आएको विकिरण होस्, अनि तपाईँको चाहिँ के अरे अन्तरिक्षबाट आएका विकिरणहरू होस्, चाहे मोबाइलबाट आएको विकिरण होस्, चाहे अन्य इलेक्ट्रोनिक मिडियाबाट, चाहे कि यो बत्तीबाट, यसबाट पनि विकिरण आइरहेको छ। कुनै पनि प्रकारको आणविक बम विस्फोट भयो पनि, जस्तो उता युद्ध चलिरहेको छ त्यहाँ, त्यसको पनि एउटा विकिरण आउँछ। कुनै पनि प्रकारको विकिरणलाई एकदम शून्यमा झार्ने काम गर्छ यो गोबरबाट बनेको चिप्स हो यो। हामीले गोबरबाट यस्तो, अब यो कति ग्रामको हिसाबमा गर्दाखेरि गोबरलाई अब कति होला, यो 2 ग्राम पनि छैन हेर्नुहोस्, हो कि होइन? यसमा चाहिँ अब एउटा ऊ लागेको छ पछाडि क्यानभास, बाहिर कागज छ, लगानी लागेको छ। यतिलाई हामीले 100 बेच्छौँ फुटकरमा, यसलाई हामीले 50 रुपियाँमा चाहिँ होलसेलमा दिन्छौँ। सबैको मोबाइल पछाडि, सबैको चाहिँ ल्यापटपहरूको, कम्प्युटरको पछाडि चिप्काइदिनुहोस् यसले। यसबाट निस्किने जो विकिरण हुन्छ यसलाई चाहिँ शून्य गरिदिन्छ यसले। त्यसमा यही हो गोबरमै पछि त लक्ष्य, यही हो धनी हुने कसरी, त्यतिकै गोबर, हजुर म गोबर ल्याएको छु किन्नुहुन्छ कि भन्दै बाल्टी मालेर बेच्न जाने भने पागल बन्लान्, हो कि होइन? तर हामीले गोबरलाई पैसामा बनाऊँ न, अलिकति मेहनत गरौँ, अझ राम्रो गराउनुहोस्, 1000 रुपियाँ बेच्ने गरी मञ्जन छ, यो छ, अनि हाम्रो यो भित्तामा जति पनि चाहिँ गरी यो डेकोरेसनका सामानहरू छन् गोबरबाट बनाऊ, स्वस्तिक चिन्ह राखेर झुन्नाइदिउँ, ओम लेखेर झुन्नाइदिउँ, अनि त्यसरी एउटा गणेशको गोबरको मूर्ति बनाएर हिँड्दै राखिदिउँ, लक्ष्मीको मूर्ति बनाएर राखिदिउँ, कृष्णको मूर्ति बनाऊँ, सानो सानो डाई पाइन्छ गोबरको बनाऊँ, पेन्टिङ गरौँ, राम्रो गरौँ, देख्नलाई पनि सुरक्षित हुन्छ, पूजा गर्ने बेला धिङ पूजा गरिदिउँ, धुप बालिदिउँ, के जान्छ र त्यहाँ भने, यसरी गोबरका सम्पूर्ण प्रकारको उत्पादन बनाएर हामीले धनी हुन सकिन्छ। यस कारणले हामीले के भयो गोमय बस्छ त्यो लक्ष्मी, खास रूपमा लक्ष्मीलाई त्यो पूजा गरौँ, गाई साक्षात लक्ष्मी हुन्, जीवित लक्ष्मी हुन्, लक्ष्मीको फोटो पूजा गरेर हुँदैन, गाईलाई पूजा गरौँ, गाईको गब्बेहरूलाई चाहिँ हामीले लक्ष्मी रूपमा चाहिँ पूजा गरेर त्यसलाई धनी भनौँ, यो हो। अनि गोमूत्र धनवन्तरी, अब धनवन्तरी ऋषि भनेका को मान्छे हुन् भनेपछि आरोग्यका देवता, कुनै पनि प्रकारको रोगलाई निर्मूल गर्ने जुन एउटा देवता हुनुहुन्थ्यो उहाँ हुनुहुन्छ धनवन्तरी। जति पनि चाहिँ रोगहरू संसारमा, एउटा मात्र होइन, अनेकौं नाममा होलान्, शरीरलाई रोगमुक्त गर्ने देवता हुन् धनवन्तरीको पूजा गर्छौँ हामीले। त गोमूत्रमा साक्षात धनवन्तरीको वास छ, जस्तो गोबरमा चाहिँ लक्ष्मीको वास छ, त्यस्तै गरी गोमूत्रमा धनवन्तरीको वास छ। गोमूत्रले ठिक नगर्ने केही पनि रोग छैनन्, तर त्यसलाई अब प्रयोग गर्ने तरिका जान्न पर्यो। अब सिधै चाहिँ गरे एक बोतल गोमूत्र हाल्यो चाहिँ सारा बेच्दै जाने पागल पनि बन्लान्, कसैलाई समात्लान् पनि, हे के विचार छ भन्लान्, खाने बेला पनि दुर्गन्ध होला, हो कि होइन? त्यहाँ चाहिँ गएर अब गोमूत्र पुरानो भयो भने फेरि अलिक धेरै बढी कडा पनि हुँदै जाला भने के छ भने, यो एउटा विधि छ। एउटा त अब गोमूत्रको संकलन गर्ने 16 विधि छन्, त्यो 16 विधि पालना गरेकै हुनुपर्छ। जति बेला मनला जस्तो मनला त्यस्तो गाई, जति बेला मनला त्यति बेला गाई थाप्दै ल्याउँदै गर्ने होइन, पहिला गाई छनौट गर्नु पर्यो। सुरुमा म विज्ञानतिर म जान्छु, गाई छनौट गर्ने सिधा जर्सी र वर्णशंकर भएको, त्यसको गाई चिन्ने तरिका छ, यो मैले दिएको पुस्तकमा सानो तरिका छ गाई चिन्ने तरिका छ। यसमा गाई चिन्ने तरिका के छ भनेपछि, गाईको सिङ हेर्ने, गाईको अनुहार हेर्ने, गाईको शरीरको बनोट हेर्ने, गाईको पीठ हेर्ने, गाईको जुरो हेर्ने, गाईको गलकम्मल हेर्ने, अगाडि माला हुन्छ, गाईको खुर हेर्ने, यो विधिबाट चाहिँ गाई छुट्याउन सकिन्छ। उसको आवाज सुन्ने, गाईको आवाज हेर्नु कति मधुर हुन्छ, जर्सीको आवाज सुन्नु होला त कठोर, त्यो रोग नलागे मान्छेलाई पनि वितृष्णा हुने, रोग लाग्ने जस्तो चाहिँ के अरे आवाज हुन्छ उसको। त्यसकारण यसरी लोकल गाई चिन्ने, पहिला गाई छुट्याउने, हाम्रो रैथाने गाई हो कि होइन छुट्याउने, अनि गाई छुट्याइसकेपछि अब रोगी छ कि निरोगी छ पत्ता लाउनु पर्यो, रोगी गाईको पत्ता खुवाउनु हुँदैन, रोगी गाई हुनु भएन। अब रोगी र निरोगी चिन्ने तरिका सजिलो छ, त्यसका लागि कोही ल्याब परीक्षण गर्नु पर्दैन, उसको रगत चेक गर्नु परेन, खुन जाँच के अरे पिसाब जाँच गर्नु परेन, आवश्यक परेन कसैको पनि। सजिलो विधि चाहिँ के गर्ने भने, गाईलाई गएर हेर्ने, गाईको कान समात्ने सिधा, गाईलाई कान समात्नुहोस्, गाईको कान यदि चिसो छ भने त्यो गाई रोगी छ। यति सजिलो विधि, एक वैज्ञानिक विधि हो, केही चाहिँ हातो चेक गर्ने, हामी पनि बिरामीको नाडी हेर्ने हो, हामीले पनि ल्याबमा गएर बोल्ने, रोगीलाई पनि निरोगी देखाएको छ, निरोगीलाई रोगी देखाएको छ ल्याबमा गएर, ल्याबले कस्तो देखाउँछ, केही प्यारामिटर फिट गरे हुन्छ त्यहाँ, त्यही देखाउने त हो नि। जस्तो अब हामी यहाँ कुरा गरिरहेछौँ नि, छलफल गरिरहेछौँ, अहिले यहाँ एउटा सर्प आइदियो, जस्तो कालो कालो सर्प, यदि फुवा फुवा गर्दै सर्प आयो भनेपछि हाम्रो शरीरको अवस्था कस्तो होला, कल्पना गर्नु त, सर्प आइदियो पनि यहाँ, यही बेलामा तुरुन्तै तत्काल हामी एम्बुलेन्समा बसेर राम्रोलाई ल्याबमा गएर चाहिँ हामीले त्यहाँ गएर चाहिँ प्रेसर चेक गरायौँ भनेपछि के होला त्यसले के भन्ला हामीलाई प्रेसर बढ्यो छ भयङ्कर हाई अरे तपाईँ कसरी बाँचेर आउनुभयो यहाँ यो प्रेसर बढेमा चाहिँ आइसियूमा हाल्छ उसले सिधै पहिले भेन्टिलेटरमा हाल्छ उसले सुरुमा भने यहाँ सर्प आएको कारणले त्यो सर्पसँग शरीरलाई बचाउनको लागि शरीरले प्रेसर बढाएको थियो भाग भनेर या मार भनेर या केही भनेर रोग त होइन नि यो हो ल्याबले देखाउने रोग यही हो त्यसकारणले हामीले गाई गाई स्वस्थ गाई चिन्ने तरिका साधारण कानमा छाम्ने गाईको कान चिसो छ भने गाई रोगी छ रोगी गाईको कान चिसो हुन्छ स्वस्थ गाईको कान तातो हुन्छ एउटा तरिका यो भयो एउटा तरिका गाईको नाकमा यो टक्क मुखको माथिपट्टि कालो भाग हुन्छ नाकको भाग त्यहाँ पानीको थोपा हुन्छ तप तप तप हेर्नु होला पसिना जस्तो मसिनो चाहिँ त्यहाँ पानीको थोपाहरू हुन्छन् स्वस्थ गाईको त्यो थोपा हुन्छ अस्वस्थ गाईको सुक्खा हुन्छ नाक नाक सुक्खा छ यो गाई रोगी छ तिनीको संकलन गर्नु भएन अनि त्यस्तै गरेर चाहिँ औँसीको दिनमा आमावस्याको दिन संकलन गर्न हुँदैन किन आमावस्याको दिन ग्रह नक्षत्रको चाहिँ कुनै न कुनै एङ्गलहरू मिलेको हुँदैन गाईको शरीरमा त्यो चन्द्रमाको प्रकाश हुँदैन त्यसकारणले कृष्ण पक्षको एकादशी त्यो तिथिमा चन्द्रमा त हुन्छ तर तेर्सो हुन्छ गाईको शरीर बढ्दैन त्यो पनि प्रभाव हुँदैन गाईको गौमूत्र त्यति बेला संकलन गर्नु भएन ग्रहण लागेको बेला गौमूत्र सेवन गर्नु हुँदैन बादल लागेको बेला गौमूत्र कलेक्सन गर्नु हुँदैन बर्खाभरि हामी कलेक्सन गर्दैनौँ जेठसम्म गऱ्यौँ अब असोजवार गर्छौँ हामीले बर्खाभरि संकलन गरिँदैन बादल लागेको बेला गरिँदैन पानी परेको बेला गरिँदैन यी लगायत सोह्रवटा विधि छन् गाई गर्भवती हुनसाथ बहर लागेको छ सात दिन छोड्ने गर्भवती भएको छ दुई महिना अन्तिममा दुई महिना छोड्ने गाई बिहाइसकेपछि दुई महिना फेरि छोड्ने बीचमा चार महिना दुई महिना र दुई महिना उता छोड्ने त्यसपछि संकलन गर्ने संकलन गर्ने सूर्यको अनुपस्थितिमा मात्रै संकलन गर्ने गोमूत्र सूर्य उदय हुनुभन्दा पहिला सूर्य अस्त भएपछि पछि त्यही बेलाको मात्रै गोमूत्र संकलन गर्ने गोमूत्र संकलन गर्दा कुनै धातु प्रयोग गर्नु हुँदैन धातुको पात्रमा रिएक्सन हुन्छ धेरै विधि छ यो विधिबाट संकलन गरेको गोमूत्र गोमूत्र संकलन गरिसकेपछि तीन घण्टाभित्र मात्रै सेवन गर्ने हो ताजा गोमूत्र सेवन गर्नु छ भने ताजा पञ्चगव्य खानु छ भने पनि तीन घण्टा मात्रै सेवन गर्ने हो तीन घण्टापछिबाट संक्रमण शुरू हुन्छ तीन घण्टापछि गोमूत्र यो गोबर पनि त्यही हो तीन घण्टाभित्र बनाएर तीन दिनभित्र सुकाएको यसलाई यो भुइँमा खस्नुभन्दा पहिलेको गोबर हो फेरि यो टोकरीमा हातमा थाप्ने हो यसलाई गाई जान्छन् गाईमा जाने उहीँ कुर्ने हो वरिपरि कसले गोबर दिँदैछन् थाप्ने थापेर आउनसाथ यसलाई तीन घण्टामा यसलाई चाहिँ बनाइसक्नुपर्छ तीन घण्टा बनाएर तीन दिनभित्र सुकिसक्नुपर्छ तब मात्र यो बन्छ फेरि नत्र बन्दैन संक्रमित चाहिँ गोबरबाट यो हुँदैन अनि यसमा हामीले तुलसीको रस हालेका छौँ अनि यसमा चाहिँ हामीले अलिकति गाँजाको रस हालेका छौँ यसमा अब त्यो औषधि तत्त्व हो त्यो पनि छ सकारात्मक ऊर्जा दिन्छ यसले यसले चाहिँ हानिकारक के अरे विकिरणीलाई पनि असर गर्दा के अरे निश्चित गर्छ र यसले ऊर्जा तपाईँको नेगेटिभ ऊर्जा चाहिँ हाम्रो वरपर यसले भट्किँदैन सानो रूपमा छ तर ठूलो रूपमा जस्तो क्यालेन्डर झुन्डाउनु भएको छ यस्तै क्यालेन्डरको रूपमा चाहिँ अझ लामो रूपमा यहाँ यो खाली ठाउँ छ यहाँनिर चाहिँ तपाईँले चाहिँ राम्रो खालको एउटा म ल्याइदिन्छु क्यानभास छ त्यो क्यानभासमा कोही चित्रकारलाई कोर्न दिनुहोला चित्र कुनै पनि चित्र यहाँ टाङ्गिदिनु होला यसलाई निस्तेज गर्छ यहाँभित्रको रेडिएसनलाई भयङ्कर निस्तेज गर्छ त्यसले अनि यहाँ गोबरको धूप अहिले त भएन म अर्कोचोटि धूप उपलब्ध गरिदिन्छु धूप बाल्नुहोस् घरमा धूप बाल्नु ध्यान गर्नुहोस् यो गर्नुहोस् यी गोबरबाट गोमूत्रको यसरी संकलन गर्ने संकलन गरेको गोमूत्रलाई राख्नुहोस् अब जति पुरानो राख्न सक्नुहुन्छ त्यति प्रभावकारी औषधि बन्दै जान्छ गोमूत्र एक्सपायरी हुँदैनन् गाईका गव्यहरू है गाईका गव्यमा लस प्रोसेस लसको सिद्धान्त लागू हुँदैन विज्ञानको नियम यसमा लागू हुँदैन जस्तो गोबरमा घिउको कुरा त मैले गरेँ अघि होइन घिउलाई राख्नुहोस् 50 वर्ष पुरानो घिउ 1.5 लाख रुपियाँ किलो बिग्रिरहेको छ भारतमा अहिले भारतको आयुषमा 50 वर्ष पुरानो घिउ चिन्ने तरिका पनि छ कति वर्ष पुरानो सहिलो चिनिन्छ कुनै विज्ञानमा ल्याबमा परीक्षण गर्नुपर्छ ल्याब फेल होला हाम्रो ऋषि मुनिको सिद्धान्त चाहिँ जो छ प्र्याक्टिकल जो प्रयोगत्मक अभ्यास गरेर चाहिँ उहाँहरूले लेख्नु भएको छ त्यो कहिले फेल खाँदैन आप्त त्यसलाई भने शब्द प्रमाण आप्त पुरुषहरू लेखेका छ शब्द प्रमाणहरू यी कहिले पनि असफल फेल हुँदैनन् त्यसकारणले गोबर एक्सपायरी हुँदैन कहिले पनि राखिरहनुहोस् अब चल्लासम्म राख्नुहोस् अब पानीमा भिजेर कहीँ यता नष्ट भयो त अलग भयो फेरि बदल्नुहोस् नत्र बदल्नु पर्ने आवश्यक छैन यो सधैँभरि राखिरहनुहोस् मैले त सिधै गोबरै लिपिदिएको छु मोबाइलमा यति पनि छैन कि मैले पुरै गोबर लिपिदिएको छु यी पछाडि सबै गोबर हो यो मोबाइलमा गोबर लिपेर सुकाइदिएछु नि भाइर लगाइदिएछु त्यस कारणले गोबरले चान्चिने ठानिएन गोबर गाईले दिएको वरदान हो मल डङ इज नट डङ अङ्ग्रेजीमा डङ शब्द हेर्नु त मैले भन्छु गाई काउ डङ होइन गोबर भनौँ गोबर गोमय गाईको वरदान वरदानलाई हामीले प्रयोग गर्न जान्नु पर्यो नि वरदान लिने क्षमता हामीमा हुनु पर्यो नि त्यसकारण गोमूत्रको तीन घंटा भित्र ताजा गोमूत्र सेवन करने आठवटा पत्र बनाएर सुती कपड़ा छान्ने अनि पिउने त्यो भयो ताजा थोरै जति सक्नुहुन्छ थोरै पिउनु सुरुमा क्षमता आउँदैन शरीरमा धेरै पियो भने हानि त केही गर्दैन अलिक सुजन ल्याउला खुट्टामा किन किडनी सब बढी सक्रिय भइदिन्छ किडनीलाई अचानक साफ गरिदिन्छ भने थोरै सुजन आउँछ हानि गर्दैन थोरै खानुहोस् एक थोपा खानुहोस् एक चम्चा खानुहोस् एक गिलास खानुहोस् एउटै हो शरीरको क्षमता वृद्धि हुँदै गयो भने मात्रा बढाउँदै जानुहोस् त्यो भयो अब गोमूत्र ल्याएर राख्नुहोस् जति पुरानो त्यति शक्तिशाली औषधि बन्छ गोमूत्रलाई लामो समय संकलन गर्दाखेरि नन रिएक्टिभ पात्रमा राख्नु पर्यो भाँडोमा कुनै रिएक्सन नहुने भाँडोहरू माटो सिसा अब प्लास्टिक पनि एउटा नन रिएक्टिभ पाइन्छ त्यो प्लास्टिक भाँडोमा अब ठुला ठुला ड्रम त अरू पाइँदैनन् त्यसमा राख्नुहोस् अनि अब त्यसलाई शोधन गरेर मात्रै खाने हो अब जस्तो दुई प्रकारले शोधन गर्न सकिन्छ एउटा राम्रो स्टेनलेस स्टिलको पात्रमा स्टेनलेस स्टिल पनि त्यो 304 नम्बर ग्रेड हुन्छ एउटा महँगो पर्छ थिकनेस बढी हुन्छ त्यसको पात्रमा पकाएर त्यसलाई 33% उडाउने बाफबाट अनि जडीबुटी विभिन्न प्रकारका जडीबुटी हालेर फेरि पकाउने अनि छानेर राखेर त्यो एउटा शोधित गहुँत्र भयो एउटा त्यो पनि खान सकिन्छ अब अर्को कुरा के हुन्छ भनेपछि अझ त्यो पनि खान नसक्ने अलि दुर्गन्धित मान्छ कसैले भने फेरि त्यसलाई हामीले पसिना निकाल्छौँ जसलाई हामी वाष्पीकृत भन्छौँ डिस्टिलेसन गर्ने एउटा डिस्टिलेसन पात्र हुन्छ भाँडो त्यसमा राख्ने जडीबुटी राख्ने त्यसलाई हामीले अमोनिया हुन्छ अमोनिया उडाएर अनि त्यसको थोपा थोपा कलेक्सन गरेर जम्मा गरेर हामीले त्यसलाई वाष्पीकृत गोमूत्र जसलाई अर्क भन्छौँ हामी त्यो निर्माण गर्ने विभिन्न प्रकारका अर्कहरू हुन्छन् मसँग अहिले 35 प्रकारको अर्क छन् र 35 प्रकारका गोली पनि छन् गोमूत्रबाट बनेका गोलीहरू छन् ठोस रूपमा र तरल रूपमा दुईटै रूपमा खुवाउनुपर्छ
1: अहिले जस्तै यिनै कामहरूको प्रवर्धन गर्न गौमाताको संरक्षणको लागि नेपाल सरकारले तुरन्तै गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ
0: सबभन्दा पहिला गौरक्षा अभियानलाई सरकारले साथ दियोस् साथ दिने भन्नाले म सरकारबाट केही देल पैसा देल भन्न खोजेको छैन मैले के होस् भने सरकारले हामीलाई पूरा रूपमा छुट दियोस् अब हामीले देशलाई लुटेर लैजाने होइन चोरी गर्ने होइन ढाँट्ने होइन कसैलाई चाहिँ खुवाएर मार्ने होइन केही गर्ने होइन हामीले गाईका गब्बेबाट बनेका उत्पादनहरूलाई बिना रोकटोक बेरोकटोक हामीले बेचबिखन गर्न पाऊ सेवन गर्नेलाई सेवन गराउन दिन पाऊ हामीले यति मात्रै छुट दियोस् हामीलाई पञ्चगव्यलाई एउटा मान्यता प्राप्त दियोस् पञ्चगव्य जुन परम्परागत चाहिँ चिकित्सा प्रणाली छ जस्तो नेपालमा हुँदै नभएको चिकित्सा प्रणाली एउटा वैकल्पिक चिकित्सा प्रणालीको लिस्टमा हेर्न जानुभयो भने त्यहाँ युनानी चिकित्सा लेखेको छ कतिपयले नाम पनि सुनेको छैन हजुरले नाम सुन्नु भएको थियो पहिला युनानी चिकित्सा देखाएको छैन नाम त सुनेको छ कसैले नामै सुनेको छैन नाम सुने पनि के विधि हो त यो युनानी चिकित्सा नेपालको त होइन युनानबाट आयो होला पक्कै हो हाम्रो आयुर्वेद हाम्रो पञ्चगव्य हाम्रो देशको चाहिँ एउटा शानको हाम्रो एउटा गौरवको चाहिँ क्षेत्र खै त हामीलाई किन चाहिँ झोले छाप पटक पटक हामी सडक सडकमा भौतारिनुपर्ने आवश्यकता छ त गौमाताबाट बनेका स्थानीय जडीबुटी प्रयोग गरेर बनाउँछ भने त्यसलाई छुट दिनु पर्यो सरकारले हो एउटा मापदण्ड निर्धारण गरोस् एउटा मापदण्ड निर्धारण गरेर एउटा विभाग बनाओस् पञ्चगव्य विभाग आयुर्वेद विभागमा जोड दियोस् त्यसमा एउटा मापदण्ड बनाएर जस जसले गव्य सिद्धहरूले चाहिँ जसले जसले गौ पालन गर्नुभएको छ जो गव्य सिद्ध हुनुहुन्छ उहाँहरूले चाहिँ बनाएको उत्पादनलाई केही मापदण्ड निर्धारण गरेर तपाईँहरू चाहिँ यो गर्नुहोस् यो नगर्नुहोस् भन्ने चाहिँ निर्धारण गरेर हामीलाई छुट दियोस् न त जस्तो युनानीलाई छुट दिएको छ त्यसै गरी हामीलाई पनि छुट दियोस् मापदण्ड निर्धारण गरेर हामीले सरकारलाई करोडौं कर बुझाउँछौँ हरेक वर्षमा सरकारको कर पनि त आयो त उताबाट राजस्व तिर्छौँ त हामीले मजासँग गौशालालाई लिने होइन गौशालाले कर तिर्छ यदि छुट दियोस् ल नेपालका गौशालामा उत्पादन हुने सबै वस्तुहरूलाई उसले बनाउन र बेचबिखन गर्न सरकारले छुट दियोस् एउटा कानून बनाओस् एउटा विभाग बनाओस् एउटा मापदण्ड निर्धारण गरिदियोस् हामीले सरकारबाट पैसा माग्दैनौँ हामी सरकारलाई हामीले राजस्व तिर्छौँ राजस्व तिर्छ तयार छौँ हामी कसरी तिर्ने हामी तरिका छ त्यहाँ मैले भने यस्तै उत्पादनहरू बनाउने हो त्यसकारण एउटा गौ आरक्षण चाहिँ सृजना गरोस् कमसेकम पनि यहाँ त आरक्षणमा गाई हुल्न दियोस् चर्न दियोस् सामुदायिक वनमा चाहिँ गाई गौ चरणको व्यवस्था गरोस् सरकारले हामीले चाहिँ वृक्षहरूका ती साना साना बिरुवाहरूलाई पो जोगाउने हो त तल घाँस त गाईले खान पाउनु पर्यो नि घाँसै खान नपाउने पनि हुन्छ जमिनमा पानी खान नदीमा पानी नै खान पाउँदैन भन्ने हुन्छ र जमिनमा चाहिँ के अरे हाम्रो गौचरण मुलुकी ऐनमा त कति कति ठाउँमा गौचरण मास्न पाइँदैन भनेको छ नि गौचरण त अहिले प्राइभेट व्यक्तिले चाहिँ हस्तक्षेप गरेको छ सरकारले हस्तक्षेप गरेको छ गौचरण खोइ हाम्रो तपाईँको मुलुकी ऐन हेर्नुभयो पुरानो कानुन हेर्नुभयो यो पोखराभित्र मात्रै कति ठाउँमा गौचरण थियो होला खोइ अहिले गौचरण कहाँ गयो गौचरण त्यसकारणले अब ठिकै छ अब हामी ती घर भत्काएर गौचरण देऊ त भने होइन हामीले हामीलाई यति दियोस् सरकारले छुट दियोस् पैसा पनि दिनु परेको छैन हामीलाई एउटा कानून विधान बनाएर त्यो विधानभित्र हामीलाई समेटियोस् एउटा मापदण्ड निर्धारण गरोस् आयुर्वेद मार्फत चाहिन्छ भनेपछि हामी विशेषज्ञ दिन्छौँ पञ्चगव्यका विशेषज्ञहरू हामी जान्छौँ हामी ट्रेनिङ दिन्छौँ कसैलाई त्यसकारण यति मात्रै चाहिएको छ सरकारबाट, अरू केही चाहिएन, चाहे स्थानीय सरकार होस्, प्रदेश सरकार होस्, राष्ट्रिय केन्द्र सरकार होस्, यो हामीलाई चाहिँ छुट दियोस्, यति मात्रै हो। कानून बनाओस्, हामी राजस्व तिर्छौं, हामी कर तिर्छौं, सरकारलाई पनि हामीले पैसा मजाले बुझाउँछौं, गौशालाबाट पैसा सरकारलाई जान्छ, गौशालाबाट गौशालालाई अहिले सरकारले दिइरहेको छ, सरकारको पैसा बिना उत्पादनमूलक काममा खर्च भइरहेछ, हामीले उत्पादन गरेर सरकारलाई कर तिर्छौं मजाले, यही हो व्यवस्था, अहिले केही चाहिँदैन, यति गरे पुग्छ हामीलाई।
1: हजुर गुरुजी, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: एकदम भन्नु त धेरै छ,
1: होइन,
0: जस्तो यहाँ लेख्नु भएको छ सुन्न मन लाग्यो, होइन, हामीलाई पनि भन्न मन धेरै लागेको छ, होइन, जस्तो सुन्नेलाई सुन्न मन लाग्यो भने हामीले भन्न पनि धेरै मन लाग्छ, र सबैले सुन्न लायकका कुरा पनि भन्न मन लाग्छ, समयलाई पनि ख्याल गर्नुपर्छ, सबैको आफ्नो आफ्नो समय छ, आफ्नो एउटा नियम छ, तपाईँहरूको यहाँ यो रेडियो सफलता सधैँभरि यस्तै यस्तै कुराहरूले सफलताको मार्गमा जाओस्, सफलताको शिखर चुमोस्, हाम्रो पनि गौ रक्षा अभियानमा गौ चाहिँ के यो आन्दोलनलाई सफलता मिलोस्, हजुरहरू जस्तै चाहिँ एउटा संघर्षशील व्यक्तित्वहरूबाट, एउटा संघर्षशील नारीबाट चाहिँ यस्तै खालको चाहिँ अपेक्षा छ कि हामीलाई चाहिँ स्थान दिनुहोस्, हाम्रा कुराहरूलाई गाईका कुराहरूलाई जनजनमा पुर्याउनुहोस्, एउटा चाहिँ राम्रो क्रान्तिकारी चाहिँ गरी एउटा सञ्चार माध्यम बनोस् यो, होइन, गौ क्रान्तिलाई चाहिँ यसले सफल दियोस्, सफलतातिर ल्याओस्, गाईका कुराहरू पनि थोरै मात्रामा भए पनि हाम्रा गाउँ गाउँमा बस्ने चाहिँ जो हामी चाहिँ के अरे हाम्रा दाजुभाइ दिदीबहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूले बुझ्नुभयो भने गाईको गोबर त यो महत्वपूर्ण रहेछ, थाहा छ उहाँहरूलाई, हिजो हामीले गरम लाग्ने बेलामा गाईको गोबरले घर छेक्थ्यौँ नि, लिप्थ्यौँ नि,
1: यहाँसम्म सबैले कुरामा गाईको गोबर टाँसेको मलाई पनि याद छ कि
0: नाग पञ्चमीमा गाईको गोबर टाँस्ने चलन थियो, अहिले के टाँसिन्छ हेर्नु त, हाम्रो पण्डितजीहरू पनि बिग्रिनु भएको छैन, अहिले नाग पञ्चमी हिजो मात्रै गयो नि, हिजो मैले धेरै देखेको छु नागपञ्चमी टाँस्ने बेलामा गोबर छैन हातमा, के छ, गम केमिकल, खै नाग पञ्चमीको महत्व, पण्डितजी त्यतिकै लामो लामो टुप्पी बाँधेर चाहिँ उहाँले कमसेकम गोशालामा गरेर एउटा गाईको गोबर मात्र ल्याए पनि कति गाईको गोबर टाँसिन्थ्यो होला,
1: त्यो
0: नाग पञ्चमीमा त उहाँहरूले दक्षिणा ल्याउनुहुन्छ नि, घर घरमा गएर दक्षिणा ल्याउनुहुन्छ नि, त्यो दक्षिणाको चाहिँ 5% भाग मात्रै गोशालामा दिनु न, गोबर ल्याएर नकारात्मक ऊर्जा पनि घरबाट छिर्न पाएन, सर्पको चाहिँ नाउँमा चाहिँ नाग पञ्चमीको नाममा गोबर घर घरमा टाँस्ने चलन छ नि, एउटा होला तपाईँको चाहिँ स्मरण छ कि छैन, पहिला अहिले त छ कि छैन त्यो चलन, गाउँमा त छ अझै, विवाह गरेर नव दुलही घरमा प्रवेश गर्नुभन्दा पहिला गोबरको टिको लगाइन्छ, लगाइने ढोकामा गोबरको टिको लगाइन्छ, गोबरको चाहिँ के अरे दियो बनाएर त्यहाँ बालेर कोचल्दै हिँडिन्छ नि, किन गरायो होला यो, यसको विज्ञान थाहा छ कसैलाई, अन्धविश्वास भनेर सबै छोड्दैनौँ हामीले, अहिले अहिले त पार्टी प्यालेसमा गएर विवाह गर्ने, उहीँ डिस्काउन्टहरूसँग गर्ने, अनि चाहिँ के खाने नखाने चिज खाने बिरामी पर्ने, त्यो चलन चलाएको छ नि, घरमा गृह प्रवेश लक्ष्मीले चाहिँ गर्दाखेरि, नव दुलहीले गृह प्रवेश गराउँदाखेरि गोबरको साथमा, हिजो त आउँदा गाई नै ल्याउनु चलन थियो घरबाट, कन्यादान गर्दाखेरि गोदान गरेर मैले विवाह गर्दाखेरि मैले ल्याएको
1: हो,
0: त्यसपछि गएर छुट्यो, अहिले सायद छैन कहीँ कहीँ होला, गाईको गोबरमा के हुन्छ मैले भने अहिले रेडिएसन नाश गर्ने र नकारात्मक ऊर्जा नाश गर्ने, एउटा परिवारमा हुर्केकी चेली, एउटा संस्कारमा हुर्केकी, एउटा छुट्टै परिवारमा, छुट्टै संस्कारमा, छुट्टै गाउँमा, छुट्टै वातावरणमा ऊ हुर्केकी छ, जीवनभरि उसले चाहिँ त्यो परिवारसँग संसर्ग गरेको छैन, देखेकी छैन, त्यस्तो मान्छेसँग त्यस्तो परिवारमा ऊ चाहिँ घुलमिल गर्न जाँदैछ भने उसको मनभित्र कति संघर्ष चलेको होला, उसको मस्तिष्कमा कति संघर्ष चलेको होला, कति नकारात्मक ऊर्जाले भरियो होला उसको मस्तिष्कमा शरीरमा, त्यो नकारात्मक ऊर्जा त्यो परिवारमा नआओस् भनेर गाईको गोबरबाट चाहिँ उसलाई छुन लगाएर, गाईको गोबरको टिकोको नाउँमा भए पनि टिको लगाएर त्यहाँ रातो अक्षता गोबरमा टाँस्ने चलन छ, त्यो पनि एउटा नकारात्मक ऊर्जालाई नाश गर्ने हो, अनि गाईको गोबरमै बनाएको दियोलाई कचल्दै हिँड्दै गरेपछि नकारात्मक ऊर्जा चाहिँ घरमा प्रवेश नगरोस्, शुद्ध लक्ष्मीले प्रवेश गरून् भनेर हामीले चाहिँ यो सनातन पद्धतिमा यो नियम लगाएका थियौँ, त्यतिको लगाएको नियम थिएन यो, भने गाई त त्यति महान छिन्, गाईको चाहिँ के संसर्ग संगत त्यति सामान्य कुरा होइन, यो त भाग्य अभाग्य, अमेरिकामा अहिले चाहिँ काउ हगिङ थेरापी छ त, त्यो पनि हामीले गर्ने अरे, फेरि अङ्ग्रेजीबाट आएको सबै राम्रो, अमेरिकामा एकजना कुहिरेले चाहिँ हाम्रो लोकल गाई पालेछ, लोकल गाई पालेर काउ हगिङ थेरापी गर्छ उसले, अङ्कमाल गर्ने, त्यो थेरापी त हाम्रो यहीँ छ त, रिसमिल दिएको गाई अङ्कमाल गर्ने, गाईको पिठ्यूमा मात्रै हामीले चाहिँ दैनिक मुसार्ने गर्यौँ 15-20 मिनट भनेपछि प्रेसर त्यसै नाश हुन्छ, लो प्रेसर हाई प्रेसर दुवै नर्मलमा आइहाल्छ, केही औषध चाहिँदैन, केही सेवन गर्नु पर्दैन, गोमूत्र पनि सेवन गर्नु पर्दैन भने त्यस्तो खालको चाहिँ चिकित्सा पद्धति, त्यस्तो खालको चाहिँ हाम्रो गाउँको चाहिँ यो लाभ फाइदा अनेकौं प्रकारका प्रत्यक्ष अप्रत्यक्ष लाभ हुँदाहुँदै हामी चाहिँ गरी कहाँ भौतारिया छौँ, कहाँ गएका छौँ, गौशालामा जाउँ जन्मदिन मनाउन, बालबालिकाको आफ्नो जन्मदिन मनाउन गौशालामा जाउँ, गाईको सेवा गरौँ, गाईलाई चारो हालौँ, गाईलाई पानी हालौँ, गाईलाई चिना दिउँ, ल हाम्रो गाई यस्ता रहेछन् भने बालबालिका त्यो मस्तिष्कमा चाहिँ कोमल मस्तिष्कमा गाईको प्रभावको बारेमा त्यहाँ वर्णन गरिदिउँ भने हामी त मोमबत्ती बालेर बुझाउँदै चाहिँ गरे फ्रिज उठाउँदै चाहिँ हैन ताली बजाउँदै यी चाहिँ गरे अनेक डाङडाङ रुङ गरे जन्मदिन मनाउने हाम्रो चाहिँ विदेश शैली छ संस्कृति चाहिँ यो अपसंस्कृति भएको छ यो पनि गाईले चाहिँ जोगाउन सक्छिन् म त हरेक चोटि मेरो जन्मदिनमा त अहिलेसम्म मनाएको छैन म गौशाला उहाँ गुरुकुलमा जान्छु गुरुकुलमा दान दिन्छु विद्यार्थीलाई एउटा एउटा म जति वर्षको भयो नि त्यति रुपियाँ दिन्छु त्यति सय भनौँ न म 57 वर्ष भएँ अब 58 सय रुपियाँ दिन्छु म अब यो जनवरीमा के अरे पुस 17 गते मेरो जन्मदिन पर्छ म एउटा गौशाला फेरि 57 सय 58 सय हरेक वर्षमा 21 सय बढाउँदै दिने गर्छु उहाँहरू चाहिँ गुरुकुल छन् त्यहाँ निशुल्क पढ्छन् विद्यार्थीहरू भने घरमा चाहिँ त्यो हजारौँ खर्च गरेर पार्टी दिनु पनि के आवश्यक छ जल्दी पनि म दिने इच्छा छ भने शुद्ध फेरि पार्टी भनेको आजभोलि सात्विक पनि छैन राक्षसी प्रवृत्तिको छ त्यसन यसबाट पनि हामीले संस्कार संस्कृति गौ संस्कृति यही हो हाम्रो सनातन संस्कृति पनि त्यही हो गौ संस्कृति पनि त्यही हो ऋषि मुनिहरूको संस्कृति पनि त्यही हो हाम्रो सनातन पद्धति जीवनशैली जो हाम्रो चाहिँ पुर्खाहरूले सिकाएको यसैलाई हामीले पुनः स्थापित समाजमा गरौँ भनेर लागेका हौँ नयाँ केही पनि छैन पुरानै हो अब हामीले विज्ञानकै भाषामा नयाँ पुस्तालाई सिकाउँछौँ अब गोबरमा के महत्व छ गौ अब यो कसले बुझिया छ यो रेडिएसन चिप्स हेर्नु त यति महत्वपूर्ण रहेछ नि गोबर त्यसकारण व्यापार गर्ने पनि यहाँभन्दा महत्त्व के होला व्यापार हो कि त्यस कारणले निरोगी रहनु सबभन्दा ठुलो कुरा हो गाईले निरोगी राख्छिन् स्वास्थ्य बजेट अहिले हेर्नुहोस् त शरीरमा अहिले नेपालको स्वास्थ्य बजेट बढ्दैछ हेर्नुहोस् एउटा रोग लाग्यो भने गयो त्यसको जीवन कोही निको पनि भएन सम्पत्ति पनि सकियो शरीर पनि सकियो बाँचेका मान्छे सडकमा आउनु पनि यसरी पनि आउन सक्छ भोलि यसलाई जोगाउनलाई पनि गौ संस्कृति आवश्यक छ गौलाई स्थापित गर्नु पनि आवश्यक छ गाईसँग सङ्गत गर्नु पनि आवश्यक छ यिनै कुराहरूलाई भन्ने मौका दिनुभयो छोटो समय भनौँ मेरो लागि त छोटै समय हो म त चाहिँ के अरे महिनौ दिनसम्म पनि दैनिक नयाँ नयाँ कुराहरू चाहिँ बोल्न सक्छु होइन त्यस्ता विषयवस्तु छन् गाईका बारेमा फेरि पनि फेरि यहाँ पोखरा आएँ भने म अवश्य हजुरलाई म फेरि स्मरण गर्नेछु हजुरलाई म समय माग्नेछु यहाँ आएर अहिले यति पनि यहाँ बोल्ने मौका दिनुभयो यो रेडियो सफलता 103.4 MHz सबैलाई सुन्न मन लाग्ने खालको प्रस्तुति सधैँभर दिनुहोस् यस्तै यस्तै प्रकारको चाहिँ सिकाउनु सबैलाई यसमा दिनुभयो उहाँहरू सबै परिवारलाई मेरो हार्दिक नमन हार्दिक धन्यवाद जय गौ माता जय देश
1: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि एउटा अभियान लिएर अगाडि बढ्नुभएको व्यक्तित्व यो व्यक्तिगत अभियान होइन सामूहिक अभियान त्यो पनि राष्ट्रलाई एउटा आर्थिक रूपमा सक्षम बनाउने अभियान र रोजगारी घर घरमा पाउने अभियान त्योभन्दा ठूलो हाम्रो जीवनसँग जोडिएको विषय जहाँ यति बेला अहिले घर घरमा एउटा न एउटा रोग लागेर व्यक्तिहरू एकदमै चिन्तित अवस्थामा चाहिँ व्यतीत हुनु परेको अवस्था छ तर हाम्रा वैदिक परम्परागत कृषि प्रणाली यति स्वस्थकर थिए कि कसैसँग प्रतिस्पर्धा पनि थिएन आपसी मेलमिलाप गरेर त्यो खालको एउटा जीविकोपार्जन हुन्थ्यो त्यो खालको अवस्थाबाट हामीले देशलाई एकदमै विकास गर्यौं भन्छौं तर विनाश गर्दैछौं कि विकास गर्दैछौं अब पुनर्विचार गर्नुपर्ने बेला आएको छ गव्य सिद्ध प्रेम आचार्य गुरूसँग आज हामीले गौमाताको महत्व गोवर्गको केही कुराहरू राख्ने अवसर प्राप्त गर्यौं यो समयका लागि गुरुलाई धेरै धेरै धन्यवाद फेरि अर्कोचोटि पनि हामी जोड्ने प्रयास गर्नेछौ भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउनेछौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँको दिन शुभ रहोस् शुभ दिन

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9864066642, 9864041081।
4: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
0: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807861234 97050 77123 व्हाट्सएप नम्बर 9801170123
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
4: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
4: पोखरा 2 बिन्दावासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9116175
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28-104
3: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
8: Studio time.
9: It's 9 a.m.

0: 103.4 MHz.
1: Yun naman layo.
2: होइन हजुर, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
3: हेर्नुहोस् न एम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
2: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
4: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
5: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
4: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
5: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
4: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौ।
5: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाउ।
4: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
6: सफलता
7: सफलता
8: मेरो सफलता
6: हाम्रो सफलता
9: हामी सबैको सफलता
6: साथै सफलता हामी सबैको सफलताको लागि
0: रेडियो सफलता 103.4 MHz
1: सुन्नमा लायो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60 दोस्ती टु मिट छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन

0: बाफ लगाउने र नेबुलाइजर सेवा पनि। भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी, 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615898488।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक चौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक चौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोकसाङ्गीतिक नमन जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 100.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौधारीको पर्खाइमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौधारी लिएर उपस्थित भइसकेकी छु। स्वतन्त्र कार्यक्रममा लोक चौधरी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइन www.radiosafalta.com लगइन गरेर फेसबुक पेज रेडियो सफलताबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। करिब 45 मिनट मैहरूसँगै रहनेछु। कार्यक्रम अगाडि बढ्छु, मेरो साथ दिनुहोला। आज म बुधबारको श्रृङ्खलामा छु। हप्ताको एक दिन हामी अतिथिसँग भलाकुसारी गर्नेछौँ गीत संगीतका बारेमा। त्यसै गरी आजको अवसरमा पनि एकजना अतिथिको साथमा उपस्थित भइसकेकी छु। कार्यक्रममा लोक चौतारीमा हामी हाम्रै गान बेसी उकाली ओह्राली भन्ज्याङ चौतारी बनाएको आँखा घाँसदा ओरा मेला पाता पानी पन्तिर डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन विश्व र दुःख सुखमा साथ दिने लोकगाथालाई प्रस्तुत गर्नेछौँ। आजको अतिथिलाई म कति पनि ढिला नगरीकन कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको अतिथि हुनुहुन्छ पञ्चे बाजा अध्ययन अनुसन्धान प्रतिष्ठानको उपाध्यक्ष हुनुहुन्छ। त्यसै गरी लोकथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिका सदस्य हुनुहुन्छ। आफैमा सर्जक हुनुहुन्छ। दोहोरी प्रतियोगितामा धेरै प्रतियोगिताहरू जितेर अगाडि बढ्नुभएको आफूलाई स्थापित गर्न सफल गायक हुनुहुन्छ। आयुष परियार हुनुहुन्छ। पोखरालाई कर्म जन्मथलो पोखरामा जन्मथलो भइकन काठमाडौँलाई चाहिँ कर्मथलो बनाइरहनु भएको छ। आयुषजी यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद छ। रेडियो सफलता अत्यन्त पुरानो रेडियो, धेरैको मन मनमा बस्नु सफल रेडियो। यति बेला म सम्झिन चाहन्छु विशेष गरी रेडियो सफलता परिवारप्रति र योभन्दा पहिला कार्यक्रम अत्यन्त मिठो कार्यक्रम चलाउनुहुने प्यारो भाइ नारायण भाइ अहिले चाहिँ युरोपतिर हुनुहुन्छ। भाइलाई पनि म धेरै सम्झिरहेको छु। त्यति बेला पनि म यो रेडियोमा आउने जाने गर्थेँ र धेरै दर्शक श्रोताहरूले म रेडियो गोर्खालीमा कार्यक्रम चलाउँदै गर्दा पनि धेरै मेरा चाहिँ शुभचिन्तकहरू जसले गीत सङ्गीतलाई माया गर्नुहुन्छ उहाँहरूले चाहिँ धेरै पटक फोन गर्ने कार्यक्रमलाई चाहिँ एकदम रौनक दिने काम गर्नुहुन्थ्यो र आज लामो समयपछि फेरि रेडियो सफलतामा सुख दुःखका कुराहरू गर्ने एउटा जमर्को दिनुभयो प्यारी बहिनी। आफैमा एउटा गीत सङ्गीतको चाहिँ अब्बल गायिका पनि हो। पछिल्लो समय फेरि अब त्यो कुशल कार्यक्रम सञ्चालिका भएको देख्न पाउँदा झन् खुसी लागेको छ। प्रीति बहिनीलाई धेरै धेरै धन्यवाद र हाम्रो टेक्निसियनमा हुनुहुन्छ हाम्रो आदरणीय सरलाई धेरै धेरै धन्यवाद दिँदै रेडियो सफलता सुन्नुहुने समस्त सम्पूर्ण श्रोता दिनहरूलाई लामो समयपछि फेरि तपाईँहरूको चाहिँ रेडियोसम्म जोडिएर चाहिँ आइपुगेको छु। मेरा गीत सङ्गीतहरू यहाँले अत्यन्त माया गरिदिनु भएको छ। आगामी दिनमा पनि यहाँले भरपूर माया गरिदिनुहुन्छ भन्ने पूर्ण आशा लिँदै यहाँहरू सामु आज तपाईँहरूसँग फेरि साथसाथ केही कुराहरू गर्नको निम्ति म उपस्थित भएको छु। यति बेला पोखराकै बसाइमा धेरै धेरै धन्यवाद छ।
0: एकदमै पोखरामै जन्मथलो भएर पनि काठमाडौँलाई अहिले कर्मथलो बनाइरहनु भएको छ। यसलाई जोड्नु पर्यो पोखरामा पनि गीत सङ्गीत क्षेत्रमा लागेर धेरै मेला महोत्सवहरू हुने ठाउँ हो। गण्डकी प्रदेशकै एउटा धेरै मेला महोत्सव लाग्ने ठाउँमा पोखरा पनि पर्छ होइन। हजुरलाई कार्यक्रम पनि मञ्च पनि नपाउनु भएको पनि होइन, तर काठमाडौँलाई किन कर्मथलो बनाउनु भयो?
1: यस्तो छ, अब काठमाडौँ मेरो विशेष रोजाइको सहर थियो, त्यो सपनाको सहर थियो। यहाँ चाहिँ वास्तवमा भनियो भने खास मेला महोत्सव धेरै हुने ठाउँ हो, तर यो ठाउँको मान्छेहरूले कलाकार भनेर यहाँका चाहिँ जो ठेकापट्टाहरू लिने गर्नुहुन्छ उहाँले खासै यो कलाकारितामा सबैलाई यही क्षेत्रको मान्छे हो, यही क्षेत्रमा सङ्घर्ष गरेको छ भनेर चाहिँ जुन स्थान दिनुपर्ने हो त्यो चाहिँ त्यति दिएको पाउँदिनँ मैले। हिजोको दिनमा पनि त्यस्तै थियो र अहिले पनि त्यस्तै छ। कता कता यसो झुक्किएर चाहिँ आउँदाखेरि एका दुई गोगिल मात्रै हो, नत्र भने
0: आयोजकहरूको नजरमा परियो भने परिहाल्यो, नत्र ठेक्कापट्टा गर्नेहरूले चाहिँ अलिकति नसम्झिएको भनेर हजुरले पनि गुनासो पोख्नुभयो। यो गुनासो हजुरको मात्रै नभइकन धेरै कलाकारहरूको गुनासो पोख्नुभयो होइन।
1: मलाई लाग्छ यो जुन सिन्डिकेट छ होइन, हरेक ठाउँमा चाहिँ मेला महोत्सव केही व्यक्तिहरूले मात्रै लिने अनि वर्षौंदेखि चाहिँ आफ्ना मान्छे मात्रै आफ्ना नजिकका लाई मात्रै चाहिँ कार्यक्रममा लिएर जाने कार्यक्रममा चान्स दिने एउटा व्यक्तिहरू दोहोरिरहने धेरै पटक होइन त्यो चाहिँ भइरहेको छ. सम्भवत यो संस्कारको चाहिँ पक्का पनि एउटा चाहिँ क्रान्ति हुन्छ होला भन्ने मैले पूर्ण आशा लिएको छु. कहिले कहिले चाहिँ गर्ला कि भन्ने आशा, जसरी देशमा आमूल परिवर्तन एउटा जनजी आन्दोलनपछि नसोचेको यत्तिका वर्षदेखि राज गरेका चाहिँ राजनीतिक दलका चाहिँ जुन संरचनाहरू भत्कियो, सम्भवत गीत सङ्गीतको क्षेत्रमा पनि त्यस्तै छ. यो पनि भत्किन आवश्यक छ र भत्किन्छ होला भन्ने मैले पूर्ण आशा लिन्छु.
0: एकदमै समय सिक्नु भयो. मैले छुट्टै प्रश्न नै बनाएर गर्न खोजिरहेको थिएँ, हजुर एकैचोटि हजुरले कुरा खुलाउनु भयो, त्यसको लागि धन्यवाद. यो कुराहरू यस्तो कुराहरूबाट धेरै पीडित कलाकारहरू पनि हुनुहुन्छ र आयोजक या त्यो ठेक्का लिने उहाँहरूको चाहिँ समन्वय हुन्छ भन्ने कुराहरू चाहिँ हामीलाई पनि थाहा हुँदैन नि त होइन. अनि त्यसपछि कलाकार कसरी मार्नु परिरहेका छन्, कति पीडित छन् भन्ने कुराहरू चाहिँ हजुरले धेरै खुलाइदिनु भयो, धन्यवाद. पछिल्लो समय के हुँदैछ हुनुहुन्छ अहिले?
1: पछिल्लो समय गीत सङ्गीत मात्रै अब नभएर अलिकति व्यवसायले पनि सुरु गर्नुपर्छ भनेर चाहिँ वास्तवमा यो नेपालमा लकडाउन भयो, लकडाउनपछि गीत सङ्गीतमा मात्रै डिपेन्ड रहेर काम गर्न अलिकति
0: अप्ठ्यारो
1: भएको हिसाबले हातमा मेरो फेरि खानदानमा लगभग लगभग मेरो परिवार मात्र नभए जेठाबा माइलोबा कान्छोबा जति पनि हाम्रो चाहिँ समुदाय छ नि प्राय सबै कोर्टको चाहिँ एकदम विज्ञ मान्छेहरू हुनुहुन्छ क्या. त्यो कारणले गर्दा पनि मैले मेरो ज्येष्ठ दाईबाट र हाम्रो चाहिँ जेठाबा कान्छोबाको सभाहरूबाट पनि मैले थप ज्ञानहरू लिन पाएँ. त्यसपछि काठमाडौँमा गइसकेपछि अझ निखार त भयो, त्यहाँ चाहिँ अरू कटिङहरू सिक्न पाएँ, सबै कुराहरू जानिसकेपछि अब यति बेसी भयो व्यवसायमा परिणत गर्नुपर्छ भनेर चाहिँ सानो व्यवसाय टेलर व्यवसाय छ मेरो, द पर्फेक्ट चप टेलर
0: गाउँमा छ. गायक सँगै सफल व्यवसाय पनि हुनुभएको छ है?
1: व्यवसायमा सफल त हुन सकेको छैन, यस्तै हुँदो रहेछ. अब हामी गीत सङ्गीत नसा नसामा बगिरहेको हुन्छ होइन, हामीलाई गीत गाउन मन लाग्छ, चाहे पैसा होस् चाहे नहोस्, अलिकति समाजमा भिजेको मान्छे पैसा यसरी हामी हिँड्ने मान्छेहरूलाई त त्यति पैसा हुँदैन नि त. अब खासै कलाकारको कलाकारितामा जसरी इन्डियन कलाकार नेपाली कलाकार विदेशी कलाकारहरूमा कति फरक छ नि होइन. गीत सङ्गीतको महत्व कलाकारको महत्व बुझ्ने हाम्रो देश यसै पनि तिन अब सातवटा प्रदेशमा चाहिँ छरिएको छ. अब हिमालतिर बस्नेले पहाडको गीत सुन्दैन, तराईको सुन्दैन, पहाडमा बस्नेले मधेसको सुन्दैन, त्यहाँबाट सुदूरपश्चिमको भएका फेरि मधेस सुन्दैन, सुदूरपश्चिमको भएका फेरि हिमालय सुन्दैन. त्यो हाम्रो एउटा भेगे हिसाबले पनि छुटिएको छ. जनसङ्ख्याक हिसाबमा 3-4 करोड जनसङ्ख्या, त्यसमा पनि विभिन्न चाहिँ प्रदेशहरूले छुट्याएको हिसाबले पनि हाम्रो गीत सङ्गीतले अलिकति मार्केट पाउन अलिक गाह्रै छ. यद्यपि जति पाउँछ त्यतिमा पनि अलिकति पक्षपात नै छ क्या.
0: पहिला पहिला रेडियो नेपाल सुनेर कति बेला कार्यक्रम लोक चौतारी लोक लहरी होइन लोक देउराली भए यस्ता यस्ता सङ्गीतसँग जोडिएका कार्यक्रमहरू पनि हराउँदै गए. पछि समय मेला मसँग दोहोरी प्रतियोगिता पनि हराउँदै गयो, अलिकति मौलिक गीतहरू नै सुन्न नै पाइँदैन कि जस्तो पनि हुँदै गयो होइन. एउटा एल्बम निकाल्ने बित्तिकै चर्चामा आयो. अहिले पछिल्लो समय अब पहिला सिडी भिसिडी होइन सिआरबिटी पिआरबिटीको जमाना हुँदै हामी रेडियो क्यासेट सुनेर गीत गाउँदै आएका मान्छे, हामी त्यो चक्काको रिलको पछाडि हुँदाखेरि क्यासेट सुन्छ ड्रिममा रेकर्डिङ स्टुडियो होइन यस्तो यस्तो सुन्दै आएको मान्छेहरू अहिले अब एआईको जमानासम्म आइपुग्दाखेरि ओरिजिनल जो हो स्रष्टा सर्जक होइन कुनै पछि पर्सै जस्तो भइसक्यो, पछि परिसके पनि अहिले त उहाँले गाएको गीत हो, यो त आफै गाएको गीत हो, त्यो गीत गाएको सर्जकको नाम पनि थाहा छैन होइन, कसले सिर्जना गर्यो कसले गायो होइन, त्यो कसैलाई थाहा नै हुन छोडिसक्यो. अनि हजुर आफै मौलिक स्वरको धनी हुनुहुन्छ, अनि यसको विषयमा चाहिँ हजुर म आफै नै पलायन पो हुने होइन कि, मेरो स्वर यत्तिकै हराउने होइन कि हो कि होइन, भोलिको बसाइमा यो मौलिक गीतले हामी स्रष्टा सर्जकले के स्थिति भोग्नु पर्ला, हाम्रो गीत सङ्गीत नै हराएर जान्छ कि, हजुरको मनमा त्यो कस्तो लाग्छ?
1: मलाई त्यो छैन, म कसैसँग प्रतिस्पर्धा गर्नलाई कलाकार बनेको होइन, मेरो मनदेखि एउटा रगत रगतमा संगीत थियो र संगीतमा कर्म गर्दैछु. कर्म गरिन्छ जबसम्म घाटसम्म पुगिन्न तबसम्म कर्म गरिन्छ, चाहे विदेशले बताओस् चाहे स्वदेशले बताओस् नबताओस् होइन, चाहे साथीभाइले बताउन् नबताउन् कुनै स्टेज प्रोग्रामले बताओस् नबताओस् तर संघर्ष भनेको निरन्तर जारी छ. चले पनि नचले पनि कसैले सुनिदियोस् कसैले नसुनिदियोस् त गीत त गाइराखिन्छ बनाइराखिन्छ, त्यो चाहिँ निरन्तर भइरहन्छ. यो संघर्ष भनेको प्रतिस्पर्धा भनेको कसैसँग चाहिँ फलानुलाई जिताउन पाए फलानुलाई हराउन पाए ऊ भन्दा म चर्चित हुन पाए भने त्यस्तो मनमा कहिले पनि लोभ छैन.
0: संघर्ष गर्नुपर्छ, म संघर्ष गरेर आएको व्यक्ति हुँ भन्ने मनमा जहिले पनि गीत सङ्गीतप्रति एउटा अडिग छ होइन, एउटा लगाव छ झुकाव छ यहाँको होइन, त्यतिकै अनुसार
1: केही कुराहरूमा अलिक दुःख लाग्दो रहेछ. जसरी टिकटकमा फेसबुकमा कतिपय युट्युबरहरू होइन अनि ब्लगरहरूले चाहिँ कसैलाई भाइरल बनाइदिए, भाइरल हुँदैमा फेरि उनीहरूको मूल्य वात्तै बढ्ने, उनीहरूको डिमान्ड वात्तै हुने. कतिपय हामी भन्दा अग्रज पुराना कलाकारहरू जसको कोठा भाडा तिर्ने हैसियत छैन, कतिको चाहिँ एउटा रोगको उपचार गर्ने उपाय छैन, त्यसरी चाहिँ उहाँहरू पीडित भएर चाहिँ हिँडिरहेको पनि देख्छु बसिरहेको पनि देख्छु. त्यो चाहिँ हुन हुँदैन है, सबैको महत्त्व छ. सुन त सुनै हो नि, जति वर्ष पुरानो भएन, हिरा र सुनको महत्त्व कहिले घटेको छ त्यस्तै त हो नि. सर्जक भनेको हामी पुराना गीत सङ्गीतहरू पुरानो सर्जकका गीत गाएर चाहिँ हामी आफ्नो सिर्जना गर्ने हैसियतमा पुग्या हौ होइन. र हामी अहिलेका पिँढीहरू अहिलेका नयाँ चाहिँ भाइ बहिनीहरूलाई पनि त्यस्तै चाहिँ भनौँ न गर्वबाट सिकेर आएको कोही पनि हुँदैन
0: होइन.
1: र भाइरल भनेको एकैछिनको लागि हो, एकै समयको लागि हो, सधैँभरि मान्छे
0: साउने भेल चैतमा
1: हिजो ठुलो ठुलो चाहिँ रियालिटी सो जित्नेहरू आज कहाँ छन्? हुनुपर्ने हो नि त, छैन नि त. जो हारेको थियो जसलाई चाहिँ केही होइन भनेर चाहिँ भोटदेखि लिएर विभिन्न कुरामा पछाडि पारिएको थियो, आज तिनीहरूले त गीत सङ्गीत धानिरहेका छन्. त्यो भएको हिसाबले हामीले भाइरलको पछि मात्रै लाग्ने होइन. सुन र हिरा जसरी चाहिँ महत्त्वको साथ छुट्टिन्छ त्यसरी नै हाम्रो सर्जकहरू हाम्रो पुरानो स्रष्टाहरू पनि बचिरहनुपर्छ र हामीले खोजिरहनुपर्छ भन्ने है.
0: यति बेला यहाँको एउटा मुहारबिन्दुबाट यहाँकै गीत चाहिँ हामी सुन्छौँ एकटुक्का, अनि सोही गीत कार्यक्रममा प्रस्तुत गरेर छोटो ब्याकमा विश्रामतर्फ लाग्नेछौँ. विश्रामपछि हामी आउनेछौँ, तपाईँ सुन्दै गर्नुहोला रुख चौतारी. यति बेला यहाँको
1: जोडिहाले बहिनीले अघि पनि भनिहाल्नु भयो, एआईका कुरा गर्नुभयो, मेरो अत्यन्त चलेको यो गीत हो. त्यति बेला चाहिँ युट्युबको त्यति प्रचलन पनि थिएन र त्यति बेला चाहिँ भिसिडी लगभग भिसिडी पनि इन्डिङ इन्डिङ हुने अवस्थामा थियो,
0: सिआरबिटी
1: पिआरबिटी राम्रै थियो. त्यो गीत चाहिँ एकदम एक छत्र बजिरहने गीत थियो र सबैले माया गरिदिनु भएको गीत थियो. त्यो अहिले फेरि एआईले आफ्नै के अरे एआईबाट बनाएर फेरि आफ्नै अडियो प्लेटफर्ममा चाहिँ हालेर उनीहरूले पैसा कमाइरहेका छन्। जसरी हाम्रो विमल अधिकारी दाईले चाहिँ यो एआईबाट चाहिँ धेरै गीतहरू भयो, चोरी भयो, अब हाम्रो चाहिँ हामीले पाउनुपर्ने राइट्स, हामीले पाउनुपर्ने जुन आम्दानी हुन्छ त्यो सबै अर्को व्यक्तिहरूले चाहिँ खाने भयो भनेर उहाँले केस गर्नुभएको थियो. एकदम जायज लाग्यो मलाई होइन, तर मैले नि सम्पर्क गर्न खोजेँ. त्यो गीत पनि अहिले एआईमा हालेको देखेको छु मैले. म त्यही गीत चाहिँ यहाँले धेरै माया गर्नु भएको गीत थोरै सुनाउँछु. म मेरो आफ्नै शब्द र सङ्गीत विश्वमाझेर मेरो आवाजन गरेको गीत हो. आजभन्दा लगभग 10 वर्ष झन्डै पुग्न लाग्यो. त्यो गीत चाहिँ म सुनाउँछु है त.

0: ஹலோ
1: ஹஜுர் சஞ்சய் கஸ்து சஞ்ச லை
2: ஆரமே छु अ सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफओ र थ्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811717123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011019, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर एक छिन छोटो व्यापारी विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा विश्राम अरू साङ्गीतिक उसले प्रस्तुत भइसकेको छ जो आजको अतिथि हुनुहुन्छ आइसपरियार अनि त्यसपछि विष्णुमाझीको सुमधुर आवाजलाई कार्यक्रम प्रस्तुत भइसकेको थियो। यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै विश्रामपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रममा।
1: हजुर धेरै धेरै धन्यवाद छ। रेडियो सफलता सुनेर बस्नुहुने समस्त श्रोताबिनहरूलाई पनि धेरै धेरै फेरि पनि स्वागत नमस्कार।
0: एउटा कुरा जोड्न चाहेँ मैले, अब चाडपर्वले छुँदै आइसक्यो,
1: हजुर
0: साउने सङ्क्रान्तिबाट चाहिँ अब चाडपर्व भित्रियो भन्ने चलन छ होइन, अब बर्खापात खेतीपाती सकेर चाडपर्व भित्रिँदै गर्दा अब नचिन्दै छ हाम्रो हरितालिका तिज होइन, तिजको कसरी चाहिँ यसपालि गर्नु भएन?
1: तिजको कसैली मेरो पोहोरको छ,
0: हजुर
1: यसबारे चाहिँ छैन, किनकि हामी छोरा मान्छे यो तिज भन्नु त छोरी मान्छेको, अब छोरा मान्छेले के तिज गीत निकाल्ने गीत गाउने कार्यक्रममा त्यस्तो रहर मलाई लाग्दैन कि, विशेष विशेष गरी रतौली र तिज भनेको छोरी मान्छे कि,
0: त्यसमा
1: चाहिँ हामी खासै अगाडि बढ्नु राम्रो पनि लाग्दैन मलाई।
0: त्यो भन्दै गर्दाखेरि अहिले पछिल्लो समय तिजलाई रतौली जस्तो रतौलीलाई तिज जस्तो पनि बनाइदिनु भएको छ कति व्यस्त,
1: यहाँ त यस्तै छ, अब अलिकति जान्ने बुझ्ने मान्छे नै चल्न पर्यो भने जे पाए गर्नु त भएन नि त, देउसी भैली चल्छ भनेदेखि चाहिँ पैसा पनि निकाल्ने हुन्छ, तिजको देउसी भैली गएर हुन्छ त, तिजको चाहिँ महत्व छुट्टै छ, दसैँको महत्व छुट्टै हुन्छ, अनि तिहारको महत्व छुट्टै हुन्छ, आफ्नो आफ्नो गरिबमा आफ्नो आफ्नो ठाउँमा हुन्छ कि
0: होइन,
1: मलाई त्यस्तो लाग्छ।
0: त्यस्तो गीत यसपालि गर्नु भएन, त्यस्तो तिज चाहिँ कहाँ मनाउँदै हुनुहुन्छ, अब धेरै कलाकारहरू अहिले त युके बेलायत होइन धेरै, अब कतिपय दुबई साउदी कतार धेरै, अब विदेश नेपाली अझ ठुलो बस्ती नै विदेशतिर हुन थालिसक्यो होइन, नेपालको घरहरू बितिसके, विदेशमा नै चाडपर्व एकदमै मनिरहेको अवस्था देखिन्छ अहिले, यहाँलाई चाहिँ विदेशतिर कतिको
1: मलाई विदेशतिर अब त्यो सबैले आश देखाउने मात्रै हो, मेरो खासै मेरो मान्छे मनदेखि मलाई चाहेर बोलाउने अलिक मान्छे चाहिँ
0: आजसम्म भेट्नु भएन,
1: भेटेको छैन, अब जम्मै आश देखाउने मात्रै छन्,
0: अब भाग्यले आफ्नो गीतले कतै मिलिहालेछ भने होइन,
1: हजुर
0: त्यो
1: त मौका मिल्यो भने जाउँला आफ्नो ठाउँमा छ, तर पनि विदेश कार्यक्रम भन्ने पनि त्यस्तै हो रहेछ, यो के भन्छ यो आकाशको फल कति बेला झर्ला खाउँला भन्ने, त्यो सङ्घर्ष गर्ने निरन्तर सङ्घर्ष गर्ने
0: धेरै कलाकारहरूले भन्नुहुन्छ, अन्त एकचोटि विदेश मात्रै जान पाए भने त आएर घरिदेखि यहाँ घरदेखि थिएँ पनि भन्नुहुन्छ
1: होइन, कार्यक्रममा कसरी जान्छन् भन्ने कुरा पनि प्रायःले बुझिसकेका छन् होइन, विदेश पनि त त्यति सजिलो कहाँ छ र
0: सजिलो छैन,
1: त्यहाँ बस्नेहरू पनि त कमाउन जाने रमाउनु त है,
0: एकदमै
1: परिवार छ सबैको
0: एकदमै
1: होइन, अब त्यही भएको हुनाले कि एकदम सेलिब्रेटी हुनु पर्यो कि उरु बोलाएन भने कार्यक्रमै हुँदैन भन्ने त्यो खालको हुनु पर्यो, नत्र भने त विदेश कार्यक्रम भन्ने नि अब त्यस्तै हो,
0: ती चासो पनि जानै पाए हुन्थ्यो जानै परे हुन्थ्यो होइन, मलाई भन्ने पनि छैन, मेला मसक लागि यहाँले सुन्ने कार्यक्रमहरू पाइरहनु भएको छ, पहिला प्रतियोगिताहरू पनि हिँड्नुभयो होइन, अब आफ्नो व्यवसाय पनि छ, के खाउँ के लाउँ, मैले गीत गाएर मात्रै खाना पाइन पुग्दैन कि भन्नुपर्ने पनि छैन,
1: व्यवसाय मात्रै हुन पाएका हुन्थ्यो कि कलाकार मात्रै भइदिएको हुन पाएका भए हुन्थ्यो, दुइटै हुन्छ भन्दाखेरि न उताको न यताको
0: भइरहेछ,
1: त्यस्तो हुँदो रहेछ,
0: कहिले काहीँ गीत पनि सबै छोडेर भनिदिन्छ नि कामकै लागि मात्रै विदेश गएर पढाइ नै भइदियो कि जस्तो लागेन,
1: त्यो चाहिँ मनले मानेन
0: लागेन,
1: मनले मान्दैन, त्यो पहिले पहिला चाहिँ जुन बेला मैले धन्यवाद सेमिस्ट्री निकालेँ त्यति बेला मैले पासपोर्ट बनाएर चाहिँ अप्लाई गरिसकेका थिएँ लुलु हाई बल सुपर मार्केटको लागि, यो साउदीको कि कतारको लागि मैले इन्टरभ्यू पास पनि गरेको थिएँ, त्यति बेला गीत झ्याप्पै चल्यो अनि ओहो अब यतिको मान्छे के जाने विदेश भनेर फेरि क्यान्सल गरेर बसेँ, हो पासपोर्ट एउटा सकियो, एउटा सकिएपछि अनि अर्को पासपोर्ट बनाएको थिएँ, भाग्य चान्सले फेरि सिङ्गापुर र मलेसिया कार्यक्रममा जाने मौका पाएँ र विदेशको
0: अब अब नयाँ गीत चाहिँ कहिले सुन्न पाउँछन् दर्शक?
1: अब नयाँ गीत चाहिँ रेडी भएको छ, अडियो रेडी भएको छ, भिडियोको तयारीमा छ,
0: एकैचोटि अब
1: यहाँ त रातारात के के हुन्छ
0: हुन्छ। हामी कालेबुङको अलिपुरमा आइसकेका छौँ। आजको बसाइमा लोक चौकाले छुट्याइ पनि गरेसम्म लगभग लगभग सकिन लागिसकेको अवस्था छ। के भन्न चाहनुहुन्छ दर्शक श्रोताहरूलाई? पछिल्लो समय एकदमै विकृतिहरू आइरहेका छन्, अब होइन थोरै समेटेर के भन्न चाहनुहुन्छ भन्नुहोस् र हामी जानेर अन्तिम
1: एकदम बुझ्ने हुनुहुन्छ होइन, जान्ने हुनुहुन्छ, बुझ्ने हुनुहुन्छ, हामीभन्दा पनि धेरै अध्ययन गरेको हुनुहुन्छ। हजुरहरूले चाहिँ समाजमा उश्रृङ्खल खालको गीतहरू आयो भने नहेरिदिनुहोस्, नसेयर गरिदिनुहोस्, नसेयर गरिदिनुहोस् भन्दा चाहिँ सेयर गरिदिनुहोस् भने जस्तो भयो, सेयर नगरिदिनुहोस्
0: एउटा गीत आइरहेछ बजारमा, अब गीतै त नखुलाउँ तर त्यही गीतलाई झन् बढी हामीले पनि बनाऊँ कि बनाऊँ कि झन् गरेर होइन त कमेडी पाराले त्यस्तो गरेर झन् त्यसलाई झन् सबै सामु सुन्न
1: पछिल्लो समयमा जस्तो विभिन्न लाइभ जोडीहरूमा त्यो चाहिँ त्यस्ता कुराहरूलाई हामीले चाहिँ अवैध गर्नुपर्छ। अब भनौँ न अलिकति समाजमा त्यस्ता खालका गीत सङ्गीतलाई अलिकति विरोध गर्ने शैली पनि विकास गर्नुपर्छ र त्यस्ता कुराहरू चाहिँ खासै हेर्दिन हुँदैन। म एउटा गीत चाहिँ दाईको विशेष गरी दाईको चाहिँ हुन्न कि भेट तारसिमेको सारङ्गी हो, म त भोगो नरेट अनि भयो भेट कोलपुरैमा, त्यसपछि मुसलधारी पानी परेको छ लगायतका थोरै थुप्रै गीतहरू दाईको एकदम चलेको गीतहरू छन्। मनोज कौशल दाईलाई मैले यहाँबाट धेरै सम्झिन चाहन्छु र दाईको सिर्जना शब्द सिर्जनामा मेरो लय सिर्जनामा मेरो आवाजमा एकल भाका हामीले ल्याएका थियौँ, त्यो गीत चाहिँ म सुनाउँछु र छिटै अब नितान्त छिटै आउँदैछ बुवा बा औँसीको लागि एउटा बुवा र आमा सम्बन्धी दुईटै संयुक्त गीत आउँदैछ, त्यो गीत पनि यहाँले अत्याधिक माया गरिदिनुहुन्छ भने कुन आशा लिएको छु मैले र मैले यति बेला चाहिँ न्याउली चरी आकाशमा उडेहरू सङ्ख्या दिनु होला है त आज कार्यक्रममा आउन पाइयो, यसरी भलाकसरी गरेर केही गीतहरू गाउँदै रमाइलो कुराकानी गर्न पाइयो, धेरै धेरै धन्यवाद छ प्यारी गायिका कार्यक्रम सञ्चालिकाज्यू, त्यसै गरी हाम्रो टेक्निसियन के हाम्रो गोविन्द सर, यहाँलाई धेरै धन्यवाद दिँदै रेडियो सफलतालाई पनि धेरै धन्यवाद र पोखराको बसाइमा यसरी भलाकसरी गर्न पाउँ धेरै आभारी छु। हामी दर्शकहरूसँग जोडिन पाइयो, श्रोताहरूसँग जोडिन पाइयो, यहाँलाई पनि धेरै धेरै आभार प्रदान गर्न चाहन्छु र आयुष परियार सिङ्गर भन्ने चाहिँ मेरो फेसबुक छ, फलो गरिदिनु होला, टिकटकमा आयुष परियार 77 छ, टिकटकमा पनि उ गरिदिनु होला, यहाँले चाहिँ फलो गरिदिनु होला र मेरो आयुष परियार अफिसियल युट्युब च्यानल छ, त्यहाँ चाहिँ आशा बिसी र मैले गाएको दोहोरी धेरै माया गर्नु भएको छ, त्यो पनि हेरिदिनु होला र अरू गीतहरू पनि छन्, स्यामदाई डाँडीमाथिको आदरणीय गायक सर्जक ऋषि अधिकार दाईको गीत पनि म त्यहाँ गाएको छु, त्यो पनि धेरैले माया गर्नु भएको गीत हो र लगायतका धेरै गीतहरू छन् हेरिदिनु होला र आगामी दिनमा अत्यन्त मिठा मिठा गीतहरू आउँदैछन्, त्यसको नोटिस तपाईँले पाउनको लागि पनि त्यो मेरो चाहिँ युट्युबलाई सब्सक्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दै

0: भनिरहेछ
1: एकदमै शरीरमा काँडा उभिन्छन् ऐश्वर्यर आवाज सुनेको शरीर भन्नुहुन्छ धेरै मलाई पनि त्यस्तै लाग्छ जति सुन्यो दिँदै नमर्ने यति मिठो आवाज प्रस्तुत गर्नुभयो सुनिगीत हामी कार्यक्रममा छोड्दै आजको बसाइबाट म सँगै आज कतिका ऐश्वर्य पनि विदा हुन चाहन्छौँ कार्यक्रम सुनेर केही सल्लाह सुझाव पनि प्रतिक्रिया छन् भने विदा गर्नुहोला यहाँको सल्लाह सुझाव पनि प्रतिक्रिया काम सबैको रहनेछ जहिले जे सुनिगी तपाईँको बाँकी फर्स्ट गर्ने सुखद रहोस् सुन्दै गर्नुहोला नमस्कार।

0: पक्षी है न तराजू चाहियो छाप बाला सुन मा ए होई खोट पाइयो
1: पक्षी है न तराजू चाहियो
2: नमस्ते मनाई करे खथापा तपाईहरु यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दावासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 98460-59581,
7: 98161-15475।
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरानै भइसकेँ।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9840600851।
5: Studio time.

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860-28575 9860-15947 9850-32575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9840-66-642 9860-41-081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161-547-37 मोबाइल नम्बर 9560-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट IPTV डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0165553071, 9867812334, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011099, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808214040 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
5: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27500।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ लगाऊ?
5: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न श्रमिक चाहिँ काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
1: बरु तालिमलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: महिलाहरुको जीविकोपार्जनका लागि

0: बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
0: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530508 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

कलकत्ती काई यो केस मेरो बाँध्यो आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म अविनाश साथमा श्रेष्ठ दाजु जैन डलामा।

आइमै हेर्ने डर लाग्छ तर जवानीले माताउँछ टेबुल माथिको होइन जबैले चुके बाङ्गीको मैले त्यतिखेर प्रगतिलाई दोषी खान्छु धानको बाला सम्झिँदा म हार मान्छु विकल्प।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9507325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारी पाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98560-21-440, 98560-60-127 र 98038-21-440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था, दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802527014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116615475।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
4: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भन्यो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं ड्रिङ्क र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।
2: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
2: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको डिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै डिप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक

0: रोजगारीको सुवर्ण अवसर कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेब सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530508, 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662 98460410081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 98560231 68 98266 0698।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पछि त बैतिन राने
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया युएसए युके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल सबपिटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
2: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
3: सफा कपडा संकलनमा हातीमानो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
3: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
2: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560116 98460335111 सम्पर्क नम्बर फेरि एकपटक 98460335111 महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
2: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275900 हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ
2: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर
3: सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर,
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850607804।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: होइन ए बुढा, बिहान बिहानै काई नलाकाउ,
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5149185। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट द।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856231461, 9826608।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: धेरै खुसी देखिन्छ त
1: के हो खुसी भनौँ कि दुःखी भनौँ यार जीवनमा मैले धेरै गीतहरू लेखेँ मान्छेहरूको भावना सम्झेर लेखेँ तर आज जीवनमा पहिलोपटक मैले मेरो भावना लेख्दैछु।

0: 们。
1: 阿妈，
2: 好久了，来来来，嗡嗡嗡，孩子喊的没有个令，你那么就是，你嗡嗡自己忙的没注意。

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530508 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275900।
8: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
6: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
9: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कीर्तनमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
10: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956-011-86, 9956-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9956-35-111।
3: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
4: मैले नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-9004। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659060। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग
1: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98 5 60 27 5 9 0 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 574 668 मोबाइल नम्बर 98 5 60 28 104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: एउटी आमासँग गरिएको कुराकानी तपाई हामी अनि सबैकी आमा उनै स्नेह कि खानी ममतामय आमा
1: अब यसो बजार चामल पाइँदैन थियो धान उधार कुट्न पर्थ्यो जाँतो पिन्न पर्थ्यो यही छु म बुढी अझै
0: कार्यक्रम आमाका कुरा हरेक हप्ताको बुधबार साँझ 7 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा आमा रहेछ शक्ति आमा रहेछ माया आमा रहेछ शक्ति आमा रहेछ माया जीवन त तात्यो भर्ने आमा रहेछ छाया आमा रहेछ धरती बाँच्ने त्यो मौनतामा आमा रहेछ धरती बाँच्ने त्यो मौनतामा आमा रहेछ पुष्प फक्रन छ सृजनामा आमा रहेछ पुष्प फक्रन छ सृजनामा नमस्कार कार्यक्रम आमाका कुरा सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ म दुर्गा अधिकारी कार्यक्रम आमाका कुरा आउने गर्दछ हरेक हप्ताको बुधबार साँझ 7 बजेदेखि कार्यक्रम आमाका कुरामा हामी एउटी आमाको जीवन भोगाई र संघर्ष उहाँकै आवाजमा सुन्ने र सुनाउने गर्दै आएका छौं एउटी आमाले भोगेको त्यो युग र अहिलेको युग हेर्नमा त्यति फरक छैन तर समय परिस्थितिको हिसाबले हेर्ने हो भने धेरै परिवर्तन भएको छ एउटी आमाले बिताएको त्यो पल त्यो क्षण एकदमै फरक छ तिनै आमाको जीवन भोगाई र संघर्ष अनुभव र ज्ञान सिपलाई हामीले अहिलेको पुस्तामा हस्तान्तरण गर्ने अथवा सिकाउने उद्देश्यले कार्यक्रम आमाका कुरा तयार पारेका हौं कार्यक्रम आमाका कुरामा आज हामीसँग कुराकानी गर्नका लागि हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर 7 रत्नचोक निवासी आमा मीना भण्डारी आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ उहाँसँगको कुराकानी अबको क्रममा सुनौं है त नमस्कार
2: नमस्कार
0: आराम हुनुहुन्छ
2: हजुर आराम छ
0: आज हामी कुराकानी गर्नेछौ समाज र परिवेशको विषयमा एउटा समय थियो त्यो समय र अहिलेको तुलना पनि गर्नेछौ एकदमै लामो समयदेखि विभिन्न सामाजिक संस्थामा आबद्ध व्यक्तित्व हुनुहुन्छ असल गृहिणी हुनुहुन्छ र त्यति बेला भनौँ न उमेरले 62 पुगिसक्नु भएको छ मीना भण्डारी नारायणी भनेर पनि चिनिन्छ पोखरा महानगरपालिका वडा नम्बर 7 रत्नचोक वाइचोक बस्नुहुन्छ उहाँसँगको कुराकानी लिएर आएका छौ यहाँलाई कार्यक्रममा स्वागत
2: धन्यवाद
0: केमा व्यस्त हुनुहुन्छ यति बेला
2: यति बेला त अब गृहिणीकै छ घर सम्हाल्ने यताउता अलिअलि संस्थामा नि काम गर्छु स्वस्ते अरू त्यस्तै हो
0: विभिन्न अब विश्व हिन्दू महासंघको आजीवन सदस्य हुनुहुन्छ होइन धारामा समूहको कार्य समिति सदस्य हुनुहुन्छ रत्नचोक टोली विकास संस्थाको पनि सदस्य हुनुहुन्छ परोपकार महिला क्लबमा आबद्ध हुनुहुन्छ यस्ता थुप्रै सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ आबद्धता नै ठूलो कुरा पनि हो त्यसैमा हुने कार्यक्रमले पनि व्यस्त
2: बनाउँछ
0: अनि कस्तो छ त विश्व हिन्दू महासंघका गतिविधिहरूमा विशेष गरेर नछुटाइ जानुहुन्छ
2: जान्छु थाहा पाएछ
0: कस्तो लाग्छ
2: यस अब यो संस्कार हाम्रो धर्म हिन्दू महासंघको संस्कारहरू होइन हाम्रो अब हामीले चलिआएको होइन अब यो चाहिने कुराहरू यसमा यस्तै हाम्रो सोचाइ अनुसारको गर्नुपर्छ जस्तो लाग्छ के
0: तर त्यो भएको छैन
2: अब त्यो अब भएको छैन कति भन्नु नि मिल्दैन भइरहेको छ तर अब त्यो प्रयास जारी छ
0: हजुर
2: कामहरू भइरहेको छ यताउता कार्यक्रममा नि हामीहरू नि समावेश हुन्छौँ
0: अझै कस्तो कस्तो कार्यक्रमहरू ल्याउन जरुरी छ जस्तो लाग्छ हजुरलाई यो संस्कार बसाल्नको लागि हाम्रो परम्परालाई मान्यतालाई स्थापित गर्नको लागि
2: अब यो त अब हाम्रो धर्म संस्कृति धान्नका लागि अब भन्ने भने धेरै जसो जनसमाजमा सबले यो आस्था राखिदिएमा धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई
0: एउटा समय थियो उमेरले 62 काटिसक्नुभयो पहिला कस्तो थियो त नि पहिला हजुरको पालामा
2: अब हाम्रो त के थियो भने पहिला अब सानैमा बिहा भएको मेरो 15 वर्ष
0: 15 वर्ष
2: 14 पुगेर 15 लाथे त्यही वडा नम्बर 5 फर्स्याङ हो अनि मेरो बुवा ज्योतिष हुनुहुन्थ्यो अब पढे लेखेको मान्छे ऊ बेला शास्त्र जानेको मान्छे अनि उहाँले चाहिँ नि अब म त छोरी पहिला म जन्मेपछि 8 वर्षपछि भाइ जन्मियो त्यो भाइ चाहिँ नि अलि ऊ भयो अनि अर्को भाइ जन्मियो 26 सालको भनेपछि 10 वर्ष फरक छ अनि त्यसपछि मेरो बिहा चाहिँ भाइ 6 वर्षको हुँदा 32 सालमा बिहा भयो असार 1 गते अन्त बिहा भयो अनि यो बाहिर ननिस्किने मिन्स नभई न चोखो जल खाने हुनुहुन्थ्यो बुहारले अनि त्यो भएर छिटो बिहा गरिदिनु भएको जस्तो हाम्रो पालामा त्यति छिटो बिहा गरेको अब अरू दिदीहरूको त होला अब तर मेरो दामालीको मेरै चाँडै हो क्या त्यस्तो थियो चोखो जल भन्ने त्यही धार्मिक अब अहिले हामीले हिन्दू धर्म जोगाउने भन्ने नि अब यस्ता यस्ता कुराहरू पहिलाका मान्यता थियो के अरे अब त्यो अहिले त्यो त अब सबैलाई सहज नहोला त्यस्तो थियो
3: कामहरू कस्ता कस्ता कामहरू गर्नुपर्थ्यो त
2: घरमा गसे
3: घरमा अब वरिपरि हुन्थ्यो नि अब यस्तो सामाजिक संस्था यसरी हिँड्ने त थिएन होला
2: थिएन त्यही बेला त्यो त थिँदै थिएन अब केटकेटी जस्तो पना यताउता अलि पहिला खेल्ने डुल्ने हिँड्ने यताउता घरको आमाहरूलाई सघाउने अब बिहा गरेर गएपछि नि अब गाउँमा जस गाउँ त अब त्यति धेरै टाढो छैन हाम्रो तैपनि पहिलाको गाउँको होइन मिसिन थिएनन् धान कुट्नु पर्थ्यो अनि अब पिन्ने कुट्ने त्यस्तामा नि हामी परियो चलनले ल्यायो त्यतिखेर ढिकीमा दिनभरि चैत मासाको दिनमा बिहान 5 बजेदेखि त बेलुका 6 बजेसम्म त्यसरी गर्ने थियो त्यस्तो परिवेश अब सासु आमाहरूलाई त्यस्तै पर्थ्यो हामीलाई त्यस्तै पर्थ्यो होइन अब बेलाको चलन नै त्यस्तै थियो अब त्यो त गर्नै पर्थ्यो बिजुली थिएन हाम्रो गाउँमा त्यतिखेर गएको थिएन कति सालमा गयो भने 48 कति सालमा हो त्यस्तै त्यस्तै काम हुन् राति फेरि अब यताउता मेलबाता काम गर्नै पर्थ्यो अब खेतालाहरू लिएर जाने आफूले नि गर्ने खाजा भुजा बनाएर लानु पर्यो खुवाउनु पर्यो अब फेरि गाई भैँसी पाल्ने घाँस काट्नु पर्यो त्यस्ता त्यस्ता कुराहरूमा हामी पहिला अब त्यसरी बसेँ म पनि त्यस्तै बुवा आमाहरूलाई नि सघाउनु पर्यो उहाँहरूलाई नि गाह्रो थियो म चाहिँ नि त्यही बिहा गरेको 32 सालमा 10 वर्षसम्म गाउँतिर बसेँ पछि चाहिँ नि सहर त फेरि बाहिर बाहिरै हो जाहिर खाँदै म घरै बसेँ हो त्यतिखेर पछि चाहिँ नि ए बाबु अझ त्यो ठुली छोरी जन्मियो मेरो 19 वर्षको उमेरमा अनि ऊ 3 वर्षको भएपछि बुवाहरू काठमाडौँ हुनुहुन्थ्यो अङ्कल पनि हुनुहुन्थ्यो अङ्कलहरू अनि त्यो छोरीलाई हुँ लगाएर अब त्यतिखेर फेरि बोर्डिङ राख्ने भन्ने नि नयाँ नयाँ थियो क्या त्यति धेरै यस्तो चलिरहेको थिएन अनि ल बोर्डिङ पढाउनुपर्छ भनेर बुवाहरूले ठुली छोरीलाई काठमाडौँ लिएर जानुभयो 3 वर्ष मसित छुटाएर त्यसरी गएर मैती देवी बोर्डिङ स्कुल थियो दिल्ली बजारमा थियो अनि त्यहाँ पढेन अनि पछि बाबु जन्मियो 5 वर्षपछि अन्त ठुली सानी छोरी 2 वर्षै जन्मिहाली ठुलीको र सानीको 2 वर्ष फरक छ अनि बाबु जन्मियो सानी छोरीको 3 वर्षपछि ठुली छोरीको 5 वर्ष फरक भयो अनि बाबु 1 वर्षको भएपछि बल्ल अनि फेरि अब सबैलाई पढाउनु पर्यो भनेर घर बुवा आमाहरूसित सल्लाह गरेर ल जाउ त जाउँ भनेर अनि हामी मनी गएँ बच्चा बत्ती लिएर अनि बेला मौका अब यताउता काम पर्दा हेर्दा त्यतिखेर नै आइराखिन्थ्यो पछि बुवाहरू आमाहरूले नि अब जस हामी यतैको गरेर खान्छौँ तिमीहरू जाऊ भन्नुभयो अनि गएपछि बुढाबुढीहरू जस दुईजना त्यतिको ठिकै आफ्नो घर गएपछि पकाउने खाने गर्न सक्नुहुन्थ्यो ठिकै छ जाऊ भनेर गइयो
3: भनौँ न पोखरा महानगरपालिका त्यति बेला पोखरामै जन्मियो होइन त्यति बेलाको त कालिका गाविस काफलगाडी है त्यहाँ बिहा गरेर जाँदाखेरि त्यो ठाउँ कस्तो लाग्यो त नि
2: ओहो त्यो त अब कस्तो अब अलिकति उक्लनै पर्ने है अन्धारो खोला थियो फेरि खोला छँदैछ नि त विजयपुर विजयपुर खोला तरेर जानुपर्ने अब अलि नौलै लाग्थ्यो होइन गाउँ भयो जस्तै भए नि त्यही पनि अब आफूले रमाइलो मारेर बसियो यताउता गरिएन अब सानै थियौँ जे जे भने त्यही मानियो घर बाबाआमाहरूले भनेको कुरा नै मानियो त्यसरी नै चल्दै गयो के अरे
3: भनेपछि त बच्चामै है
2: बच्चामै
3: एउटा हेर्दाखेरि अहिले त अब एकदमै रमाइलो छ भए पनि नजिकै सुन्दा र हेर्दा नजिकै त्यही त हो कालिका भने जस्तो जाँदाखेरि फेरो पर्ने
2: हजुर हजुर
3: है
2: हजुर
3: अनि अलिकति अत्यार लाउँदो
2: अत्यार लाउँदो त थियो नि पहिला त
3: हो त नि
2: अब यता अगाडि हेरे जङ्गल होइन अब यताउता अब फेरि यहाँ पस्याङमा बसे जस्तो त हुने भएन नि त
3: हो त नि
2: अब उकालो ओह्राली पनि हिँड्नु पर्यो अलिअलि त्यस्तो धेरै त थिएन हाम्रो अब गाउँमा बेसी पनि त्यति धेरै होइन त्यही पनि त त्यो पनि गरिन्थ्यो अब उहाँ आमाहरू बुवाहरूले गरिराख्नु भएको हामी पनि त्यसैमा गएर सर गरियो
3: भनेपछि सङ्घर्ष दुःख त कति हो कति
2: ऊ बेलाका त हो त नि अब हाम्रो सासूआमाहरूलाई बुवाहरूलाई उहाँहरूलाई पनि त्यस्तै थियो किसानी बुवा त फेरि घरको ससुरा बुवा जो यस्तै सामाजिक काममा आबद्ध हुनुहुन्थ्यो अब यताउता कृषि पनि आफ्नो गर्ने अनि त्यहाँबाट उहाँ नि सामाजिक काममा व्यस्त यताउता घरको नि गर्ने पञ्चायतका पालना सदस्य हुनुहुन्थ्यो आमा पनि अब घर के अरे नि हुनुभयो उहाँले घरमा बच्चाहरू हेर्ने होला अब उहाँहरू सानो हुँदा हुँदा पछि त बुवा आमाहरूको त अब चारजना छोराछोरी हो हाम्रो सासु आमा ससुरा बुवाको तिनजना छोरा एकजना छोरी जस उहाँहरूलाई अब शिक्षा दीक्षा दिन नि पहिला गाह्रै थियो कि अनि अब हाम्रो सरहरू त बाबुहरू जस सानैमा जाहिरमा जाहिरै खानुहुन्थ्यो त्यहाँ भद्रकालीमा पढाउनुहुन्थ्यो भाइ बहिनी यताउता सबैलाई नै अब पहिला त बुवाहरूलाई जसरी तसरी जानुभएको अब उहाँहरूले त्यसरी नै चलाउनु पर्थ्यो
3: भनेपछि त पहिला र अहिलेमा के फरक पाउनुहुन्छ त नि
2: पहिला र अहिलेकोमा त धेरै फरक जस्तो छ है देख्दा त पहिलाको अब भनौँ न त्यति विकसित नहुँदाको क्षणमा त्यतिखेरको त अब कठिनाइ नै हो सबैको लागि होइन अब पहिलाको अन्तरमा अब अहिले त धेरै सबै होइन सबैलाई राम्रो छ नि त सबै अलिकति विकसित भएर नि आयो सबै धेरै गर्न नसके नि अलिअलि त गरेका छन् सरकारहरूले त्यो ठिकै छ भन्नु पर्यो
3: पहिला त पढाउने पढ्न पाउनुभयो कि पाउनु
2: पढ्न पाएको थिएँ मैले बुवा अब झन् आफू त्यस्तो विद्वान पढ्नुपर्छ भनिराख्नुहुन्थ्यो अनि त्यही पाँच छ पढेँ मैले त्यही धर्मस्थली स्कुलमा फेरि अलिकति छोडेँ एक दुई वर्ष छोडेपछि फेरि अब पढ्न छोडेको नि फेरि साथीका सङ्गत नि हुनुभयो कोही साथी पढ्न जाने कोही आफू मिल्ने साथी नजाने त्यस्तै त्यस्तै भयो अन्त बुझेर नि ऊ क्या बुझे जस्तो भएन छोडियो होइन समय त थियो बुवाहरूले त दिने जसको कोही कोही हो फेरि बुवाहरू भनौँ अब घरकै परिस्थितिले छोरीलाई नपढाउने भन्ने कुरा थियो तर हाम्रो त्यस्तो होइन बुवाले पढाउनुहुन्थ्यो अनि त्यो भरै बुवाकै उसमा चाहिँ नि पढ्न त राखिदिनु भएको अब त्यही बुवाकै बलले नि गयो आफ्नो बल अलिक कमजोरी भयो भन्नु पऱ्यो नि होइन आफूले धेरै बुझियो न भनौँ न अब त सानै गयो यसरी पढ्नुपर्छ भन्ने नि त्यति भएन कि भनौँ अहिले अहिले बल्ल बुझिन्छ होइन त्यो बेला आएर पढ्नुपर्ने रहेछ भन्ने हुन्छ के अरे त्यस्तै छ
3: अनि पहिलाको संस्कार नियम अनुशासन र अहिले चाहिँ के फरक पाउनुहुन्छ
2: अहिले त अब त्यति त्यस्तो पहिलाको जस्तो त हाली पाउँदैन अब होइन कता कति पाइन्छ अब धेरै त्यस्तो पाइँदैन अब यो समाजमा नि अब होला कति पर्सेन्ट तर हामीले चाहिँ नै हाम्रो बुवाहरू आमाहरूले सिकाएर होइन यो धर्म संस्कृतिहरू यस्तो जोगाउनु पर्छ यस्तो हो भनेर अब म त झन् अझ त्यो त्यसमा धेरै बढी छु यो विश्वास गर्ने होइन भगवान्प्रति विश्वास गर्ने आस्था राख्ने सबैको लागि राम्रो सोच्ने नराम्रो नसोच्ने त्यो भए नै हामीलाई भगवान्ले हेर्नुहुन्छ माथि देउता पितृले हेर्नुहुन्छ भन्ने लाग्छ कि अब त्यो चाहिँ नै अब अहिलेको जनमानसमा अब कति होइन अब अहिलेको जेनेरेसनमा त्यो चाहिँ नि लोभै भएर गइसकेको छ क्या धेरै लोभ भएर गएको छ
3: अहिले भनेपछि त धेरै परिवर्तन
2: हजुर
3: होइन धेरै देखिएको छ.
2: अब अहिले आएर अलिकति मान्छेहरूलाई यो चाहन रहेछ यस्तो हामीले छोड्न नहुँदैछ भन्ने त अब परिराखेको छ. अब सबैलाई नभनौँ अब त्यस्तै होइन त्यो कुराहरू त अब बुझेरै लाउनु पर्ने हो.
3: अनि भनौँ न अहिले जस्तै समाज शहरीकरण कतिको परिवर्तन भएको छ त सहर बजार के
2: हजुर धेरै परिवर्तन
3: पहिला त थिएन
2: अब भनौँ न अब दुर्गाजी है
3: हजुर
2: अब मैनरपुलमा त हामीले त त्यो यिनै झाडीहरू के टाप्रेहरू त्यस्तो हुन्थ्यो नि त झारहरू सबै त्यही थियो हुलाक्नेरी केही थिएन चौरो तिजमा गीत गाउने ठाउँ हो त्यहाँ
3: हो
2: कहाँ घर अब हामी त हामीले त्यति देख्न पाइयो कि अलिकति अगाडिको भन्ने हो नि अब आमाहरू बुहारको लेखी त हामी के अगाडिको भयो त्यही पनि हामीले सबै कहीँ थिएन बजार त अब हामी त यहीँको भयो सानो सानोमा त सबै देख्ने भयो नि त अब यही हामी अहिले बसेको रतुचोक एरिया हामी डर लाएर उहाँ बिरुवा जाँदाखेरि दौडी दौडी हिँड्थ्यौँ स्याल आउने त्यस्तो थियो. अब अहिले हेर्दा ती बाटो खाली छैन हामीहरूको त्यहीँ रतुचोक साइड राष्ट्र ब्याङ्क साइड भनेपछि त परिवर्तन त आएकै छ परिवर्तन भएकै छ यतिको नभाव होइन तर अब यो अलि स्वच्छ भिजन राखेर गर्ने हो भने झन् धेरै राम्रो हुन्थ्यो के अरे यतिको नभए पनि छैन के भने होइन अब गाउँ गाउँ गइयो त्यति त्यति ठाउँमा बाटा गहन पहिला कति हिँडेर आउनु पर्थ्यो सुत्केरी बेलामा बच्चा बोकेर बकाउने राखेर अब मै बाइस दिनको दिन आएको हाम्रो गाउँबाट त्यति फेरि हाम्रो गाउँ यता यो कस्यारी भन्छ नि त्यताबाट जाँदा धेरै टाढा छैन क्या माथि त घुमेर जाँदा अलिक टाढा छ यताबाट जाँदा त हामी त म चाहिँ नि गाउँबाटै दुई घन्टामा म पर्साङको माइतको घर आइसके आएछु अहिले
3: अलि
2: दुई घन्टा हिँडेर भनेपछि धेरै टाढो छैन अनि त्यो पनि त्यतिखेर गाडी चल्दैन्थ्यो यहीँ गाउँ खोलासम्म पहिला हामी मिसिन आउनु पर्थ्यो धान कुट्न गाह्रो भयो भने बरु बोकेर हिँड्ने भनेर अनि बोकेरै आउँथ्यौँ अनि मिसिनमा आएर मिलमा धान कुटेर अनि जानियो एक घन्टा अब त्यस्तै उबेला त लाउँथ्यो एक डेढ घन्टा गाउँ खोला आउँदैन भारी बिसारीको कुरा त्यस्तो थियो चलन. अब उबेलाको फेरि अब हामी एकजनालाई भए त कसले गर्न सक्थ्यो र सबैको चलन चल्थ्यो त्यस्तै थियो रमाइलो रमाइलो हुन्थ्यो त्यही बेलाको हाम्रो समय रमाइलो रहेछ. अहिले आएर अब हामी यति वर्ष पनि भयो त्यो बेला त उत्तिकै भनौँ रमाइलो हुने खानालाई भनौँ न यता उता रिन बोक्लाउने खाइने अब अहिले के खा के भने जस्तो छ के पहिला भएन अहिले
3: त्यतिखेर पहिला
2: पुगेन
3: भनौँ
2: शरीरले हुन्न त्यस्तै त्यस्तै छ सबैलाई त्यो समस्याहरू सबैकोमा भइरहेको छ क्या
3: सुविधा भन्दा दुविधा बढी भयो
2: हजुर हजुर
3: अब भनौँ न एक खालको मेलमिलाप
2: हजुर
3: त्यो थियो नि त गाउँमा ऐँचो पैँचो मेलमिलाप माया प्रेम पनि कति थियो नि आफ्नै दाजुभाइ दिदी बहिनीहरूमा के ओल्ला पल्ला गर अब यहाँ कसलाई हुने
2: कसलाई हुने यहाँ त आफै आफै केही नि भनौँ न त्यस्तै पर्यो भने अब यताउता गर्दा त हुन्छ नि साथीहरू भए नि त्यस्तो छैन पहिला जस्तो त छँदै छैन अब अहिले फेरि अब सहरमा होइन अब पहिला त्यस्तो खाली जग्गा हाम्रो यहीँ थियो भने अब कहाँदेखिबाट गाउँबाट कति आएर मान्छेहरू भरिनु भयो अनि अब एकजना मान्छेको कता पूर्व छ घर कसको पश्चिम छ होइन अब त्यसले अनि अब जहाँ भए नि फेरि रहन्छन् त गरेरै बस्नुपर्छ छरछिमेका माने होइन त्यो चाहिँ नि सबैले बुझ्ने कुरा हो क्या
3: पक्कै पनि एक खालको समय थियो त्यति बेला नजानिँदो तरिकाले आफ्नो संस्कार संस्कृति परम्परा मूल्य मान्यता मेलमिलाप है समाजमा एउटा डर पनि थियो भर पनि थियो कि
2: हजुर हजुर हो
3: अहिले त्यो हराएको
2: त्यो हराए जस्तै छ त्यो चाहिँ नै अब भनौँ न त्यो भयो भने त सबै कुरा राम्रै हुँदै आउँथ्यो नि त कति विकृतिहरू छन् अब न अब अहिले यस्ता यी विकृतिका कुराहरू होइन अब घटनाका कुराहरू अब यी ती पनि बढेरै गहन त्यस्तो होइन पहिलाको जस्तो हुने हो भने त यस्तो हुन्थेन कहाँ त हामी त कता न सुन्थ्यौँ होइन सुन्दै सुनिँदैन थियो त्यो पहिला त अहिले यहाँ यस्तो भयो उस्तो भयो भन्छन् होइन तर यो विकृति बढेछ अब अहिले अलिकति यो मोबाइलले पनि मलाई त हुन त सबैले लाग्यो होला अब कोही कुरा राम्रो छ कोही अहिले त्यति होइन यी सबभन्दा अहिले जेनेरेसन यी साना भनौँ न तिनीहरूका बच्चा बच्चीहरू केटाकेटीहरूलाई अब यो चाहिँ यसले अलिकति सबै कुरा अवसरहरूलाई राम्रो छ क्या अब सबै कुरा त नभनौँ मेजर कुराहरू गर्यो भने त झन् माइनर कुरा त्यसै पनि
3: अहिले एकदमै धेरै व्यक्तिको समस्याको रूपमा यो कुरा चाहिँ रहेको छ कि
2: हजुर
3: यो कस्तो भइदियो भने एकदमै बढी अनावश्यक रूपमा मोबाइल फोनको प्रयोगले गर्दाखेरि

0: अब हाम्रो सरहरूले त्यही पुलको योजना गरेको नि कति वर्षमा भयो कति सालमा हो जस्तो अहिले फेरि सुरु भइरहेको छ अब त्यो बाटो कसेरीबाट हाम्रो गाउँ हुँदै अनि कालिका जाने एकदम छोटो सर्टकट बाटो बन्दैछ त्यो प्रयासहरू सबै गाउँका दाजुभाइ सबैजना मिलेर गर्दै हुनुहुन्छ अब सर पनि त्यत्तिकै लागि गर्नुभयो
1: हजुर भनेपछि आज भनौँ न सजिलो त छ तर बस्तीमा चाहिँ बस्ती त छैन होला
0: हजुर हजुर जान सजिलो छ पहिलाको तुलनामा अब विकास भएर राम्रै भएको छ त्यतिको बिजुली थिएन पहिला अब अहिले सबै कुरा सम्पन्न छ होइन आता आता मोबाइल छन् नेट छ होइन सबै कुराको सजिलो छ तर फेरि त्यहाँको समस्या छ अब अलि होइन यताउता गर्नै सक्ने मान्छेहरू बाहिरै हुनुहुन्छ सबैजना घरमा अब घरमा नि कोही को घर त्यही हुनुहुन्छ धेरै जसो अनि बुढाबुढी नसक्ने मान्छेहरू मात्रै हुनुहुन्छ
1: अब यो भनौँ न अहिले विकासलाई कसरी लिनु भएको छ यसलाई विकास भन्ने कि बाटो त गयो झन् पहिला भन्दा सजिलो भयो
0: हजुर
1: बस्ती झन् बढ्न पर्ने ठाउँमा सबैजना बसाइ सरेर आउनुभयो है
0: हजुर
1: यसलाई
0: अब यो चाहिँ त अब हामीलाई त होइन अब त्यस्तै गरेर गाउँै गएर बसौँ जस्तो लागिसकेछ कि अब यो सहरको भिडभाड यताउता धुवाधुलो पोल्युसन यता भनौँ त्यस्तो उसले गर्दा अब गाउँमा राम्रो चिसो पानी खान पाइने राम्रो हावा पानी वातावरण राम्रो छ त्यस्तो छ तर अब त्यहाँ गाउँ बस्ती मान्छे घरहरू छन् मान्छे हुनुहुन्न अब त्यहाँ चाहिँ त अब गएर आफ्नै घर बस्ने होइन त्यो घरबाट बनाउने आफ्नो जग्गा जमिन पनि अब त्यहाँ राम्रो खेतीपाती उब्जाउने ठाउँ हो हामीहरूको गाउँमा पहिला पहिला कति आलु खुर्सानीहरू हामीले देख्यौँ कति अब अहिले त्यस्तरी नै पनि अब त्यो स्याहार भनौँ गर्ने मान्छे स्याहार सुसार नपुगेर हो कि त्यति हुँदैन कि अब गएर त्यो गर्ने भने अब त्यहाँ रिसोर्टहरू पनि बनिरहेको छन् अहिले हाम्रो गाउँमा है त्यस्तो विकासका काम पनि गरे राम्रो छ नगरपालिकै भयो होइन अब त्यो सहरको नजिक छ गर्ने हो भने त्यहाँ धेरै राम्रो हुन्छ त्यस्तै ठाउँमा गऱ्यो भने जान्न होइन टुरिस्ट व्यवसायहरू पनि बढ्छन् हेर्न जान्छन् अब त पहिला कालिकामै त्यतिखेरै जाने बेला नि कति टुरिस्ट जान्थे है विदेशीहरू त्यो गाउँ कालो आउँदै जान्थे भनेपछि त त्यहाँ त्यसो राम्रो राम्रो छ हाम्रो गाउँतिर त्यो कालिका यता सबैतिर राम्रो छ
1: अहिले भनौँ न
0: हजुर
1: पहिला गरेका कामहरू देख्दा र अहिले आनन्दले लाइफ जिएको देख्दाखेरि
0: हजुर
1: पहिला आनन्द कि अहिले आनन्द
0: पहिला आनन्द
1: हजुर
0: पहिला आनन्द त्यति काम गर्दा नि हामीलाई एकदम फ्रेस हुन्थ्यो आनन्द केही होइन टाइम बिताउन गाह्रै नै अब यस्तो होइन केही अब महोत्सव केही लायो मेला लायो भने कहाँको हेर्न आउने हो त्यस्तो नि फेरि बढेर गथेन नि त पहिला त उयो अब यही गाई जात्रा पहिला अब गाई जात्रा जनै बुढाको भोलिपल्ट लाग्ने अब हामी त यहाँ फेरि यतै पोखराकै भयो त्यो भने अति इन्ट्रेस्ट लाग्थ्यो क्या अब अहिले पो कति मेला होइन कहाँ अब यस्तो सबै कुराको भइरहेको छ त्यो बेला थिएन त्यही गाई जात्रा भैरम जात्रा अनि बाघ जात्रा जस हाम्रो यो सहरमा लाउने जात्राहरू भनौँ न मेलाहरू फेरि हामी त गाउँ गयो नि अब आधा जात्रा लाउने हो भनेर उयो कति हुन्थ्यो कि अब फेरि घरमा त छोड्न भएन अब घरको आफूले गरिराखेको फेरि हेर्न जाने भने चलन थिएन क्या त्यही बेला ल आज यहाँ यस्तो छ भनेर फुरफुर कहाँ हिँड्ने ओ यस्तै अगेजन केही पर्यो भने मात्रै गइन्थ्यो आइन्थ्यो नत्र त्यसरी अनुशासनै बसियो क्या हामी
1: भनेपछि त्यति बेलाको एकदम महत्त्व गाउँबाट झर्ने हेर्न भनेको दसैँको मेला होला
0: हजुर
1: अनि गाई जात्रा
0: गाई जात्रा पनि उयो यहाँ हेरेको मलाई त उयो सम्झने आज गाई जात्रा भन्यो के अरे अब आउनु पाइँदैन थियो घर त हो त अब उहाँ होइन के भइरहेको हुन्छ गाउँ छोडेर फेरि कता के काम आटिएको हुन्छ अन्त अब त्यसरी हेर्ने कहाँ चलनै थिएन आज यस्तो मेला लाग जाम है भन्ने नि कहीँ अब साथी पनि त्यस्तै हामी पनि त्यस्तै सबैको त्यस्तै हुन्थ्यो घर गाउँ
1: अनि भनेपछि मेला पास है
0: हजुर
1: पानीको दुःख थियो कि थिएन
0: पानीको त्यस्तो दुःखै थियो तल बोकेर लानु पर्थ्यो मुलबाट पानी बोकेर लानुपर्ने अझ मेरो त कहानी छ त्यो पहिला 36 सालमा मेरो छोरी जन्मे म 19 वर्षको हुँदा अनि त्यतिखेर फेरि हाम्रो पुरानो घर थियो क्या गाउँमा पुरानो घर थियो अनि बुवाहरूले सब घर यसलाई उ गरेर अर्को बनाउनु पर्यो भन्ने कुरा गरेर बनाउन सुरु गर्नुभयो त्यो बेलामा त म त

0: साउनको सुत्केरी अनि त्यो तल वनको पानी बोकेर त्यो घर बनाउने था ल्याउनु पर्थ्यो कि कति समस्या. अब अहिले पछि धारा आए, सामाजिक धारा आयो गाउँमा एउटा दुईटा, त्यो पछि तल गएर ल्याउनु पर्दैन थियो. अब अहिले त सबैको घर घरै छ.
1: त्यति बेला है अब सुत्केरी मान्छे आराम अहिले भन्यो भने
0: है हो त नि, जे छ 6 महिना पुगेको थियो त्यतिखेर, अब जे त्यस्तो थिएन जे. अब अहिले पुगेको छ सबैलाई होइन, त्यस्तो गर्नु समयले दियो छ. हामीलाई त्यो बेला त्यस्तै थियो. अब
1: भनेपछि त पहिला गर्भवती हुँदा नै आराम गर्ने चलन थिएन
0: थिएन, कहाँ गरङ्गो काम नगर्ने भन्ने यो त चलनै थिएन. अब हामीले बिहोरी होइन, त्यस्तो थिएन. अब उयो अब सक्दै नसक्ने काम त गराउनु हुँदैन थियो त होइन, आफूले सक्ने काम गर्नु पर्थ्यो.
1: भनेपछि त शरीरका अङ्गहरू चलिराख्ने भयो है.
0: हजुर,
1: अब भनौँ न सबै हिसाबले हेर्ने हो भने त यी क्रियाकलाप हात चलाइराख्ने कामको हिसाबले खानपानको हिसाबले त
0: पहिलाको धेरै राम्रो. म त अहिले सम्झिरहेको छु कतिखेर कसरी टाइम गयो, कति रमाइलो भयो मेला. यतालाई साथीहरू हुन्थ्यौँ होइन, गीत गाउने बस्ने, यताउता गर्यो, रमाइलो गर्यो,
1: खायो
0: खायो, अन्त रुच्ने
1: हो. अब अहिले त हरा थियो सबै.
0: हजुर,
1: अनि त्यति बेला त भनौँ न अब यस्तो मोबाइल पनि थिएन है, अब टिभी नै पनि धेरै कम थियो, रेडियो एका दुई हुन्थ्यो. के छ त नि अनि रमाइलो चाहिँ गीत गाउने अनि भजन कीर्तन मुखैले गाएर गर्ने,
0: मुखैले गाउने. अझ त्यतिखेर रेडियो पनि थियो घर, म त अझ त्यो बारीमा यताउता काम गर्दा नि लानी. अन्त फेरि अब जस अरू साथीभाइ देवरान जेठानीहरू उहाँहरू नि हुनुहुन्थ्यो होइन, अनि घरको फेरि सासु ससुरा नि जाति नै हुनुहुन्थ्यो कि. अब धेरै कोहीले धेरै दुःख दिने भन्ने, गर्ने त गर्ने पर्यो चाहिने त, अनि त बरु काम पनि गर्ने, रमाइलो नि गर्ने, रेडियो सुन्ने, गीतहरू होइन. म त त्यसरी नै गर्थेँ. अब तल खेतमा आउँदा ताली मिल्दैनथ्यो, नत्र बारीतिरको यताउता गर्दा त त्यसरी गरिन्थ्यो, त्यसरी टाइम पास हुन्थ्यो. अनि साथीभाइ मिल्यो मेलापाता, अब गीतहरू नि अब गाइन्थ्यो त्यो बेला सुन्ने गीतहरू.
1: हजुरले नि गाउनुहुन्छ होला नि गीतहरू, सिलक भजन.
0: अब गाम त गाउँथे के अरे, अब अहिले त भाइ ती चाहिँ बिर्सिएर गइसके.
1: केही त आउँछ होला, सिलक हाल्थ्यो
0: अरे. सिलक त हाल्नु कोही कोही अब आमाहरूले हाल्नुहुन्थ्यो, म त सिलक त हाल्दैन थिएँ.

कण्ठ क्या त्यसको थिएको आएन क्या तल यो मायासित भेट भएको आजै हो भेट भएको आजै हो

0: theo phải lấy là dấu theo và rồi ta mai mà đi theo
1: अनि अब हामी कार्यक्रमको लगभग अन्त्यतर्फ छौँ. अन्त्यमा केही भन्न चाहनुहुन्छ?
0: खोइ अब मैले अन्त्यमा त के भन्ने, दुर्गा भवानी बहिनीलाई धेरै धेरै धन्यवाद बोल्न मौका दिनुभएको. अब त्यति बोल्न त धेरै आउँदैन.
1: हुन्छ, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ.
0: हस् पनि ल, हजुरलाई धन्यवाद छ, धेरै खुसी लाग्यो. अब हामी यसरी पछि परेछौँ, अब यस्तो यस्तो गर्दै गयो भने अलिकति हामीलाई नि हौसला बढ्छ.
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि. आज हामीले जीवन भोगाई संघर्ष त्यो सँगसँगै अहिलेको परिस्थिति के छ भन्ने विषयमा कुरा गर्यौं. मलाई लाग्छ कोही पनि व्यक्ति बोल्न नजान्ने, उसँग केही छैन भन्ने हुँदैन, हरेक व्यक्तिसँग केही न केही क्षमता हुन्छ. आज हामीले कुराकानी गर्यौं मीना भण्डारी नारायणी भनेर पनि चिनिनुहुन्छ. आमा आमा नै हुन्, संसारको कुनै पनि प्रेमसँग आमाको मायाको तुलना गरिँदैन. त्यसैले भन्ने गरिन्छ जति पोले पनि घामै जाती, जति कुटे पनि आमै जाती. हौस् त, कार्यक्रम आमाका कुराको आजको समय सकिएको छ. अर्को हप्ता फेरि यस्तै आमासँगको कुराकानी लिएर आउने नै छौ. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. शुभरात्रि.
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ.
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ.
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ. सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा. प्रोप्राइटर मेघराज सुवेदी. फोन नम्बर 9846066642, 9860401. स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य. विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा. सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक. फोन नम्बर 0615707636, 9850302325, 9806535480. साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ.
4: आयो है मासु, ताजा ताजा मासु.

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।